शुभप्रभात, हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्ज, न्यूजन एआईआर एप, दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। यहाँहरूलाई यादै भएको कुरा हो कि आज हो आइतबार, सन् 2026 सालको सेप्टेम्बर 27 तारिक। तदनुसार नेपाली क्यालेण्डर अनुसार विक्रम सम्वत 2083 सालको असोज 11 गते। समय यस बेला भइरहेको छ 6:26 भने हामी पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ आजको अधिवेशन लिएर। सर्वप्रथम उद्घोषिका म छिरिङडोमा, साथमा प्राविधिक मित्र सचिन लोहागन र उहाँका साथीहरू अनि प्रसारण सहयोगी निरन सुबको तर्फबाट हार्दिक अभिवादन साथै सप्रेम नमस्कार यहाँहरू सम्पूर्णमा।

कसैलाई दुःख नदिनु सकेसम्म सबैप्रति करुणा राख्नु यही धर्मको सुन्दर बाटो हो। आदरणीय श्रोता, भगवान गौतम बुद्धको यस वाणीलाई अघि राख्दै आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। म सञ्चालिका अनिताको तर्फ

0: आदरणीय श्रोता, यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरले सुन्नुहुनेछ भक्ति नै शक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खर्साङको स्टुडियोमा उपस्थित हुनुहुन्छ बालासन निवासी राजीव रायज्यू।
1: आकाशवाणी खरसाङ केन्द्रबाट प्रसारित सम्पूर्ण श्रोतावृन्दलाई न्यानो अभिवादन गर्दै मेरो विषय छ भक्ति नै शक्ति। सर्वप्रथम त भक्ति भन्नाले ईश्वरको अगाडि बसेर पूजा अर्चना गर्नु मात्र बुझ्दैनन्, भक्ति भनेको आफूमाथि विश्वास गर्नु हो। के ममा ईश्वरप्रति विश्वास छ? के मैले हृदयद्वारा नै भक्ति अर्चना चढाएको छु? भक्तिद्वारा के ममा परिवर्तन आएको छ? त्यो आफैले आफैलाई प्रश्न गरेर मनन चिन्तन गरेर भूलहरू सुधार्दै जीवनलाई सही बाटोमा लानु नै भक्ति हो। भक्ति भनेको बिहान उठेर ईश्वरको आदेशलाई पालन गर्ने, साधना गर्ने हाम्रो कर्तव्य हो। कर्तव्य नै पूजा अर्चना वा भक्ति हो। जस्तै नानीहरूले स्कुलमा शिक्षकले भनेको कुरा ध्यानमा लाएर सुनेनन् भने उसले जीवनमा केही उपलब्ध गर्नु नै सक्दैन, किनकि भनेको एकाग्रता भक्ति हो। र हामीले जुनै पनि काम ध्यानपूर्वक गरेनौँ भने हामी आफैलाई नोक्सान हुन जान्छ, किनभने ध्यान भनेको नै भक्ति हो। नानीहरूको माता पिताप्रतिको प्रेम भक्ति हो, अनि माता पिता पनि आफ्नो नानीहरूप्रति निस्वार्थ प्रेम हुन्छ, त्यो पनि भक्ति नै हो। गुरुको नानीहरूप्रतिको प्रेम भक्ति हो भने नानीहरूको पनि गुरुहरूप्रति श्रद्धा र प्रेम भक्ति नै हो, किनभने भक्ति प्रेमको उच्चतम रूप हो। गीतामा पनि श्रीकृष्णले भन्नुभएको छ, यो भक्ति भगवान्सम्म पुग्ने सिधा अनि सरल मार्ग हो, यो अहम नाश गर्ने विद्या हो, यो सार्वजनिक सचेतताप्रति समर्पण हो। कसैलाई सेवा गर्दा पनि ईश्वरकै रूप ठानेर भक्तिपूर्वक सेवा गर्नुपर्छ। गीतामा पनि श्रीकृष्णले भन्नुभएको छ, हे पार्य, जुन परमात्माभित्र सम्पूर्ण प्राणीहरू रहन्छ, जुन परमात्माद्वारा सारा संसार व्यस्त छ, त्यो परम श्रेष्ठ परमात्मा अनन्य भक्तिद्वारा नै प्राप्त गर्न सकिन्छ भनेर श्रीकृष्णले भन्नुभएको छ। भगवान्सित योग हुनाले भक्ति नै सबैभन्दा मुख्य साधन हो र मुकुट हो, अनि शान्ति र सन्तोषम साधन हो। श्रीकृष्णले गीतामा भन्नुभएको छ, सन्तुष्ट सततम योगी यथात्मा दुय निश्चय मै अर्पित मनोबुद्धि मद भक्त समय पिय। जुन मानिसको सधैँ भगवान्प्रति निस्वार्थ प्रेम हुन्छ, जसको मनमा भगवान्को स्वरूपको गहिरो छाप बसेको हुन्छ, जसको मन जस्तै परिस्थितिमा पनि विचलित हुँदैन, उनीहरू नै भगवान्को अत्यन्त प्यारो भक्त हुन्छ। यसैले नै भक्ति बिना ज्ञान मिल्दैन, ज्ञान बिना भक्ति हुँदैन। साधारण भाषामा धेरै प्रकारले भक्तिबारे वर्णन गरिएको पाइन्छ, तर वेदले तीन प्रकारको भक्तिबारे घोषणा गर्दछ। श्रवणम सुन्ने, मनन जे सिक्यो त्यसलाई पचाउनु, र निधि ध्यासन जे सिकाएको छ र सिकेको छ त्यसलाई अभ्यासमा ल्याउनु। योगसित सम्बन्धित अनुष्ठानहरू विभिन्न भ्रमण तीर्थ क्षेत्र अनि धर्मदान जस्ता विभिन्न प्रकारको सेवाहरूलाई भौतिक रूपमा वर्गीकृत गरेका छन्। जप तप अनि सन्ध्याका अनुष्ठानहरू सबै यो पहिलो प्रकारको भक्तिसित सम्बन्धित छ। यी सबै जड भौतिकीसित सम्बन्धित छन्। भक्तिको मार्गमा दोस्रो खुड्किलो, यस मार्गमा यात्रा गर्दा विस्तार हामीहरू दोस्रो खुड्किलो एकान्त भक्तितिरको तत्पर्य रूपको भक्ति, जुन रूपको मानसपटमा दर्शनको अनुभव नितान्त एक्लो एवं एकान्त गरिन्छ, यो सही होइन। एकान्त भक्ति सूक्ष्म स्थितिको हो, जसलाई मनलाई प्रभावकारी नियन्त्रणद्वारा प्राप्त गरिन्छ, अनि यस स्थितिमा अन्तरात्मालाई अनुभव गर्न सकिन्छ।

मनको नियन्त्रण भन्नाले मनलाई यताउता घुम्न नदी स्थिर राख्नु भनेर सोच्नु गलत हो। मनमा भएका अपवित्र विचारहरूलाई सफा गर्नु सक्नुलाई नै एकान्तको सही अर्थ निस्कन्छ। यो एक साधना हो जसको अभ्यास एकान्त परिवेश हो हल्ला अथवा कुनै प्रकारको बाधा विघ्नबाट मुक्त शान्त स्थानमा गरिन्छ। यसको अभ्यास सर्वोत्तम समय बिहान 3 बजेदेखि 5 बजेसम्म जसलाई ब्रह्म मुहूर्त भनिन्छ। यस अवधिभित्रको विशेष समयलाई चुनेर कसैसित सम्पर्क नगरी साधक शान्त हिसाबले बस्नुपर्छ अनि श्वास प्रश्वासलाई ठिक पार्नुपर्छ। श्वासको गति श्वास लिँदा अनि फेर्दा समान हुनु अति आवश्यक हुन्छ। क्रमिक हिसाबले बिस्तारै बिस्तारै अभ्यास गर्दै जाँदा श्वास लिन र छोड्ने गतिको सङ्ख्या 1 मिनटमा 8 वा 10 पल्टदेखि घटेर 2 वा 1 मा आइपुग्नुपर्छ। हिसाब अनुसार आफ्नै समय लिन सक्छौँ। बिस्तार बिस्तार श्वास लिने र छोड्ने सङ्ख्यालाई घटाउँदै जानुपर्छ। मनमा विचारहरूको प्रभाव मनले लिएका संसयहरू र सङ्कल्पहरू सङ्कल्प अनि विकल्पको कारण प्रभावित हुन्छ र अशान्त भन्छ। सृष्टि ब्रह्मबाट भयो, पोषण उनैले गरे अनि अन्तमा गएर उनैमा नै लय भयो। शास्त्रमा 9 प्रकारको भक्ति वर्णित छन्। श्रवणम, कीर्तनम, विष्णु स्मरण, पदसेवम, दास्यस्यम, वन्दनम, अर्चनम, संयम र आत्मनिवेदनम। यी मध्ये आफ्नो रुचि मुताबिक कुनै एक भक्ति अपनाउन सकिन्छ। भक्तिको लक्षणहरू निम्न प्रकार छन्। क स्वाभाविकता, ख कृतज्ञता, ग मानसिक स्थिरता, ग ईश्वरमा आत्मसमर्पण। स्वाभाविकले प्रेम जति ढिलो उति बढ्दै जान्छ। यस्तो प्रेम नै दैनिक प्रेम हो। प्रेम धेरै प्रकारका हुन्छन्। आफ्नो बाल बच्चाप्रति माता पिताको प्रेम बाल्य प्रेम हो। युवा युवती बीचको प्रेम प्रणय प्रेम हो। दौतरीहरूको बीचमा हुने प्रेमको मित्रता हो। आफूभन्दा ठुलाहरूप्रति गरिने प्रेम श्रद्धा हो। मातृभूमि प्रतिको प्रेम देशभक्ति, गरिबहरूप्रति गरिने प्रेम दया हुन् इत्यादि। भगवान्प्रति निर्देशित गरिएको निस्वार्थ प्रेम भक्ति हो। यसर्थ भक्तको ईश्वरप्रति विश्वास र श्रद्धा हुनुपर्छ। विश्वास र श्रद्धा नै प्रेमको उद्गम स्थान हो। सांसारिक प्रेम घटबड भइरहन्छ। पाउन पर्ने सहुलियतमा कमी अनुभव गरी दिएका वचन पुरा नगरिए अन्यतर्फ सुविधा र लाभको सङ्केत पाए आपसी विचार मतमा पार्थक्य देखा परे आपसमा सन्देहको जागरण भए ती प्रेम घृणामा परिणत हुन्छ। यही प्रेमले आपसमा दुश्मनी सृजना गर्छ। तर ईश्वरलाई प्रेमी बनाए तिमी जहिले पनि जस्तो परिस्थितिमा पनि प्रेमी नै रहनेछौ। भक्तिको अर्को चिनारी कृतज्ञता हो। ईश्वरले हामीलाई हाम्रा सुविधाका निम्ति पञ्चतत्त्व प्रदान गरेका छन्। यी पञ्चतत्त्वहरू अर्थात् पृथ्वी, वायु, जल, अग्नि अनि आकाश ईश्वरका देन हुन्। यी जिनिसहरू सित्तैमा उपलब्ध हुन्छ। तर हामी जीवन किन्छौँ, त्यसको लागि सरकारलाई तिरो तिर्छौँ। खोला नाला नद नदीमा पर्याप्त पानी हुन्छ, तर त्यो पानीलाई नलबाट घरमा ल्याउँदा हामी ट्याक्स तिर्छौँ। बिजुली ईश्वरको देन हो, तर हाम्रो व्यवहारमा ल्याउँदा ट्याक्स तिर्नै गर्छौँ। तर जसले हामीलाई यी जिनिसहरू त्यसै दिन्छ, तिनलाई हामी के तिरो दिन्छौँ? प्रकृतिले हामीलाई अक्सिजन दिन्छन्, भोजनको व्यवस्था गरिदिन्छन्, तर हामी तिनलाई तिरो दिन्छौँ र तिरोको सट्टामा कमसेकम हामी ईश्वरप्रति प्रकृतिप्रति कृतज्ञता रहनुपर्छ। ईश्वरको दया औ कृपाकै निम्ति तिनलाई धन्यवाद दिनु भक्तिको लक्षण हो।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ भक्ति नै शक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ राजीव राई ज्यूले।
1: भक्तिको अर्को चिन्ह हो मानसिक स्थिरता। सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु। जीवनमा सुख पछि दुःख, दुःख पछि सुख आउने गर्छ। जसरी सुख आउँछ जान्छ, दुःख पनि उसरी नै आउँछ अनि जान्छ। भगवानको अनुसार दुई दुःखको बिचमा सुख आउने गर्छ। भक्तले दुःख सुखमा एउटै मन स्थिति कायम गर्न सक्षम हुनुपर्छ। हामी हाम्रो प्रशंसा सुनेर आनन्दित हुन्छौँ, कसैले दोषारोपण गरेर दुःखी हुन्छौँ। जय विजय, दुःख सुख, नाफा नोक्सान, सफलता विफलता, जुनै स्थितिमा पनि भक्तको मनोस्थिति समान हुनुपर्छ। जसको भक्ति छ उसले मात्र यस्तो मनोस्थिति कायम गर्ने शक्ति पाएका हुन्छन्। ईश्वरको इच्छामा पूर्ण समर्पित हुनु भक्तिको अर्को महान उपलब्धि हो। ईश्वरले जे गर्छन् हाम्रै भलोको निम्ति गर्छन् भन्ने दरिलो विश्वास भक्तिले प्रदान गराउँछ। कुनै काम गर्दा भक्तले ईश्वरलाई समर्पण गर्दै गर्ने गर्छन्। परहितको निम्ति ईश्वरलाई समर्पित कामले कर्म बन्धनमा बाँध्दैनन्। यस्ता कामले आत्मसन्तुष्टि दिन्छ। भनिन्छ ईश्वरको इच्छा बिना एउटा पत्ता पनि हल्लिँदैन। गर्ने, गराउने, दिने, हर्ने सबै ईश्वरै हुन् भन्ने दृढ विश्वासले समर्पित भावनालाई टेवा दिन्छन्। स्वार्थरहित र प्रेमपूर्वक गरेको काम भक्ति हुन्छ। यही भक्तिले मानव जीवनलाई प्रगतिशील बनाउँछ, मनन मूल्य जागृत तुल्याउँछ, व्यक्तित्वको विकास गराउँछ, ईश्वरको सामिप्यमा पुर्याउँछ, आफूभित्र रहेको देवत्वलाई चिनाउँछ र अन्तमा मानवलाई माधवमा परिणत गर्छ। सेवा नै भक्ति हो। भगवान भन्नुहुन्छ, मलाई कसैको सेवाको जरुरत छैन, गरिब औ दुःखमा परेकाहरूलाई सेवा पुर्याऊ, यसैमा म सन्तुष्ट हुन्छु। धनी वर्गलाई सेवाको दरकार पर्दैन, तर गरिब दरिद्रहरूलाई तिम्रो सेवाको अति आवश्यकता परेको हुन्छ। तिनीहरूलाई निस्वार्थ सेवा पुर्याऊ, यो नै सर्वश्रेष्ठ यज्ञ हो। प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हातले पवित्र हुन्छन्। ईश्वर बिनाको जीवन मूर्खहरूको अखडा हुन्छ। ईश्वर नै कर्ता र हर्ता हुन्। ईश्वर सर्वव्यापी हुनुहुन्छ र त भगवान भन्नुहुन्छ, ईश्वर स्वच्छ हृदयमा बास गर्नुहुन्छ। हृदयबाट पुकारेको पुकार ईश्वर कहाँ निश्चय पनि पुग्छ, यसमा सन्देह छैन। आउनुहोस् हामी तिनकै पूजा गरौँ, ध्यान गरौँ, नाम स्मरण गरौँ र निस्वार्थ सेवा गर्दै जाउँ। जम्मै नाम र आकार तिनकै हुन्। यो विश्वास नै हाम्रो भक्ति हो। भगवान भन्नुहुन्छ, भक्ति सागर झै गहिरो हुन्छ। भक्तिको नसा मदपानको नसा भन्दा हजार गुणा तीव्र हुन्छ। यो नसा पिएर हामी पनि मन वचन कर्मद्वारा वास्तविक भक्त बन्ने प्रयास गरौँ। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो भक्ति नै शक्ति विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो राजीव राई ज्यूले साथमा सुन्नुभयो केही भक्ति संगीतहरू हवस् त श्रोता तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुत मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ नमस्कार शुभ दिन।

श्रोता, हाम्रो अघि दशैं तिहार नजिकै आइसकेको छ र दशैं तिहारलाई एकदमै चाहिने महत्वपूर्ण पवित्र फूल हो सयपत्री फूल, जो पूजाआजामा पनि एकदमै महत्वपूर्ण हुन्छ। यसैले हामीले सयपत्री फूल बारीको कान्लामा, गमलामा, बारीमा हामीले रोप्न सक्छौँ। र श्रोता, यस वर्ष तपाईँहरूले सयपत्री फूल नरोपे पनि अर्को वर्ष अवश्य नै रोप्नुहोला। यसरी यहाँहरूलाई जानकारी दिइरहेका छौँ सयपत्री फुलको खेती सम्बन्धी। सयपत्री फुलको खेती गर्नु अघि फुलका असल थरीहरूको जोगाड गर्न अति आवश्यक छ। बिजन राख्दा फुलको थुङ्गा ठुलो भएको बिजन छान्नुपर्छ र थरीहरूमा रहेको छ पहेँलो सयपत्री, हल्का पहेँलो र गुजमुजे। वैशाख महिनामा सयपत्री फुलको बियार राख्नुपर्छ। बियार बनाउँदा एक दुई पल्ट राम्ररी खनेर बियार तयारी गर्नुपर्छ। बियार 4 फुट चौडाइ अनि 6 फुट लम्बाइ भएको हुनुपर्छ। बियारमा पानी जम्न दिनु हुँदैन, त्यसकारण कुलोको बन्दोबस्त हुनुपर्छ। बिहारमा गाईको पाकेको मल अथवा कम्पोस्ट सार प्रयोग गर्नुपर्छ। बिहारमा बिउ छरेको 1 वा 1.5 महिनापछि बिरुवा तयारी हुन्छ। बिरुवा तयार हुन अघि नै सयपत्री फूल लगाउने ठाउँको राम्ररी खनजोत गर्नुपर्छ। सयपत्री फूलको लागि जमिनको तयारी अरू फूलहरूलाई जस्तो गर्नु पर्दैन, खालि रोप्न अघि खाडल खाडलमा गोबर मल हालिदिए त्यसै सप्रिन्छ। तरै पनि गोबर मलसित एन्ड्रिन 5% अथवा एल्ड्रेस 5% धुलो पाउडर मलसित मिसाएर लगाए कमिला धमिला अथवा खुम्ले किरा लाग्न पाउँदैन। हाम्रा कृषक दाजुहरूले सयपत्री फूललाई बारीको डिल वा कान्लामा लगाउने पनि गर्दछन्। तर यो फूललाई राम्रै बारीमा मलजल लगाएर खेती गरे निश्चय नै दशैं तिहारमा अरूको घर घरमा गएर माग्ने आवश्यकता पर्दैन। वैशाख महिनामा लगाएको सयपत्री फूल ठिक असोज कार्तिक महिनामा ढकमक्क फुल्छ। सयपत्री फूललाई छाजनको जरुरत पर्दैन, तरै पनि साह्रै सेपिलो ठाउँमा सयपत्री फूल सप्रिँदैन। सयपत्री फूलको खेती गर्नु सजिलो छ अनि जस्तो ठाउँमा पनि ढकमक्क फुलिरहेकै हुन्छ। र यहाँहरूले जानकारी पाउनुभयो सयपत्री फूलको खेती सम्बन्धी। र श्रोता, यसपालि तपाईँहरूले सयपत्री फूल रोप्न नसके पनि अर्को वर्ष अवश्य नै रोप्नुहोला।

सुन्दै हुनुहुन्थ्यो शोभना प्रधान र सागर तामाङको युगल शर्मा केही आधुनिक गीतहरू। आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङ डोमाको तर्फबाट। भजन केवल भक्ति संगीत मात्र होइन, यो एउटा यस्तो ऊर्जा हो जसले मनलाई शान्त राख्नको अतिरिक्त नयाँ जोश उत्पन्न गराउँछ। त यहाँहरूलाई नयाँ ऊर्जाको साथ आजको दिन राम्रोसित बितोस् भन्ने शुभकामना जनाउँदै सुनाइरहेका छौं भजन उत्तम मणि बमजनको स्वरमा।

0: भजन सुन्दै हुनुहुन्थ्यो उत्तममणि बमजनको स्वर शब्द अनि संगीत रचनामा। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। गृहमन्त्री अमित शाहले आज अहमदाबादमा धेरै रेलवे परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले चलिरहेको द्वन्द्वको बीचमा सबै पक्षहरूलाई स्वयं अपनाउन, तनाव कम गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। वित्त मन्त्रालयले ग्राहकहरूको सुविधाका लागि आज आइतबार सबै सार्वजनिक क्षेत्रका ब्याङ्कहरू र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू खुला रहने घोषणा गरेको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो डीआर कङ्गोमा भएको सैन्य विमान दुर्घटनामा कम्तीमा 17 जनाको मृत्यु भएको छ। अनि मौसम विभागले आज उत्तराखण्डमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले आज अहमदाबादमा धेरै रेलवे परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। श्री शाहले साबरमती लोको सेडमा नवनिर्मित WAZ-12 लोकोमोटिभ मेन्टेनेन्स सेड राष्ट्रलाई समर्पित गर्नुहुनेछ। यस अवसरमा उहाँले उच्च क्षमताको WAZ-12 विद्युतीय लोकोमोटिभलाई पनि झण्डा देखाउनुहुनेछ। यसपछि श्री शाह साबरमती रेलवे स्टेशन पुग्नुहुनेछ, जहाँ उहाँले स्टेशनको पुनर्विकाससँग सम्बन्धित विभिन्न परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। यस क्रममा उहाँले देशको पहिलो तरल प्राकृतिक ग्यास LNG सञ्चालित डेमो रेललाई पनि झण्डा देखाउनुहुनेछ। गृहमन्त्री शाहले आज सेलामा आचार्य पद्मसागर सुरेश्वर महाराजको 92 जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि भाग लिनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले चलिरहेको द्वन्द्वको बीचमा सबै पक्षहरूलाई स्वयं अपनाउन, तनाव कम गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। उहाँले निरन्तर ऊर्जा र व्यापार आपूर्तिको आवश्यकतामा पनि जोड़ दिनुभयो। संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुँदै डाक्टर जयशंकरले युद्धको प्रभाव संलग्न देशहरूमा मात्र सीमित नभई सम्पूर्ण विश्वको सुरक्षा र विकासमा असर पार्ने बताउनुभयो। रूस युक्रेन द्वन्द्वलाई उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, यो द्वन्द्व अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ। उहाँले द्वन्द्व अत्यन्त गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान दोहोऱ्याउनुभयो। खाडी क्षेत्रको आवश्यकताको अवस्थाको बारेमा विदेश मन्त्रीले भन्नुभयो, चलिरहेको द्वन्द्वले परिस्थितिलाई अझ जटिल बनाएको छ। उहाँले व्यावसायिक जहाज र नाविकहरूमाथिको आक्रमणलाई अस्वीकार्य बताउनु भएको छ। आतंकवादको बारेमा डाक्टर जयशंकरले भन्नुभयो, भारतलाई आतंकवाद विरूद्ध आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ। उहाँले सीमापार आतंकवादहरूलाई विश्वव्यापी व्यवस्थाको लागि प्रत्यक्ष चुनौतीको रूपमा वर्णन गर्नुभयो र आतंकवादी वित्तपोषण रोक्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो।
2: आतंकवाद शांति के लिए लगातार खतरा बना हुआ है। अगर इसे किसी देश का समर्थन हासिल हो और इसका मकसद सीमा पार हमले करना हो, तो ये वैश्विक व्यवस्था के लिए सीधी चुनौती बन जाता है। ऐसी गतिविधियों में शामिल सरकारों को जवाबदेह ठहराया जाना चाहिए। आतंकवाद के प्रति कड़ी नीति में कोई ढील नहीं दी जानी चाहिए। खासकर इसके वित्तीय पहलुओं का पर्दाफाश किया जाना चाहिए और उन्हें रोका जाना चाहिए।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले चलिरहेको द्वन्द्वको बीचमा सबै पक्षहरूलाई स्वयं अपनाउन, तनाव कम गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। उहाँले वैश्विक दक्षिणको खाद्यान्न, इन्धन, मल र वित्तसँग सम्बन्धित महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो। उहाँले भारतले 78 देशहरूमा लगभग 600 विकास परियोजनाहरूमा सहकार्य गरिरहेको बताउनुभयो।

0: यसैबीच धेरै सार्वजनिक क्षेत्रका ब्याङ्कहरूले हड़तालको समयमा निशुल्क मासिक सीमाभन्दा बाहिरको एटीएम कारोबार शुल्क माफ गर्ने निर्णय गरेको छ। उत्तराखण्डमा खराब मौसमका कारण चारधाम यात्रा आजसम्मका लागि स्थगित गरेको छ। विपद व्यवस्थापन सचिव विनोद कुमार सुम्बिनले तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय लिएको बताउनुभयो। तीर्थयात्रीहरूलाई मौसमको निगरानी गर्न र प्रशासनको निर्देशन पालना गर्न सल्लाह दिएको छ। श्री सुम्बिनले मौसममा सुधार आएपछि मात्र तीर्थयात्रा पुनः शुरू हुने बताउनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहसमाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो उहाँको अटल समर्पण र जनसेवा मार्फत राष्ट्रको सेवा भन्ने मन्त्रले सम्भव भएको हो। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित सरकार 2047सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न अथक प्रयास गरिरहेको छ। यो समर्पणले समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जनताको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी परीक्षा पे चर्चा पहलले यो सपनालाई कसरी वास्तविकतामा परिणत गरेको छ भन्ने बारेमा छलफल गरिरहेका छौँ।
1: परीक्षा पे चर्चा एक वार्षिक संवाद कार्यक्रम है जिसमें प्रधानमंत्री नरेंद्र मोदी छात्रों, शिक्षकों और अभिभावकों से बातचीत करते हैं और परीक्षा के तनाव को कम करने के साथ साथ पढ़ाई को आनंददायक बनाने के तरीकों पर चर्चा करते हैं। 2018 में एग्जाम वॉरियर्स अभियान के तहत शुरू की गई यह पहल युवाओं को तनाव के बजाय आत्मविश्वास के साथ परीक्षा का सामना करने के लिए प्रेरित करती है। इस पहल ने परीक्षा को डर या दबाव के बजाय सीखने पर जोर दिया है। परीक्षा पे चर्चा के तहत आयोजित एक कार्यक्रम में छात्रों से बातचीत करते हुए प्रधानमंत्री मोदी ने उन्हें खुद को मजबूत बनाने और हर तरह के दबाव का सामना करने में सक्षम बनने की सलाह दी।
2: किसी भी प्रकार के प्रेशर को झेलने के लिए सामर्थ्यवान बनाना चाहिए। रोते बैठना नहीं चाहिए, मान के चलना चाहिए कि जीवन में आता रहता है, दबाव बनता रहता है, तो खुद को तैयार करना पड़ता है। दबाव को हमने अपने तरीके से मन से एक बार इस स्थिति से जीतना है, एक तो संकल्प करना।
0: आज विश्व पर्यटन दिवस मनाइन्दैछ। यो दिनले मानिसहरूलाई जोड्ने, सांस्कृतिक आदान प्रदान प्रबन्धन गर्ने र आर्थिक विकासमा पर्यटनको महत्वलाई प्रकाश पार्छ। यस वर्षको विश्व पर्यटन दिवसको विषयवस्तु पर्यटनलाई पुनर्जीवित गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता रहेको छ। यो विषयवस्तुले पर्यटनको भविष्यलाई आकार दिन प्रविधिको भूमिकालाई जोड दिन्छ। स्वदेश दर्शनको दोस्रो चरण प्रसाद योजना, क्रूज पर्यटन र पर्यटन सिप विकास जस्ता पहलहरूले नयाँ पर्यटकीय गन्तव्यहरूको प्रबन्धन गरिरहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन आज केरलमको एक दिवसीय भ्रमणमा जानुहुनेछ। उहाँले पहिले कोल्लमको अमृता नन्दमयी मठको भ्रमण गर्नुहुनेछ र धेरै कार्यक्रमहरूमा भाग लिनुहुनेछ। त्यसपछि उहाँ दिउँसो श्री उत्राडोम थिरुनल मेडिकल साइन्स एकाडेमीको दीक्षान्त समारोहमा भाग लिन बलरामपुरम जानुहुनेछ भने साँझ दिल्ली फर्कनुहुनेछ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले विशेष गहन पुनरीक्षण एसआईआरको मुद्दामा विपक्षीहरूले जनतालाई भ्रमित गरेको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै श्री नवीनले भन्नुभयो, निर्वाचन आयोगले स्पष्ट पारेको छ कि एसआईआरसँग सम्बन्धित हरेक निर्णय सम्पूर्ण आयोगले सर्वसम्मतिले लिन्छ। उहाँले कंग्रेस पार्टीलाई झुटो दावीहरूको आधारमा देशका संवैधानिक संस्थाहरूलाई लक्षित गरेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीबाट प्रसारित हुने मासिक रेडियो कार्यक्रम मन की बातमा भारत र विदेशका मानिसहरूसँग आफ्नो विचारहरू साझा गर्नुहुनेछ। यो कार्यक्रमको 138 एपिसोड हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शन नेटवर्क, एआईआर समाचार वेबसाइट र न्यूज अन एआईआर मोबाइल एपमा प्रसारित हुनेछ। डेमोक्रेटिक रिपब्लिक अफ कंगो डीआर कंगोमा भएको सैन्य विमान दुर्घटनामा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृतकहरूमा वरिष्ठ सैन्य अधिकारीहरू पनि छन्। रिपोर्टहरूका अनुसार विमान हिज किकविटबाट राजधानी किन्सासामा लागि उडेको थियो। बीचमा विमानमा प्राविधिक समस्या देखा पर्यो, जसले गर्दा पाइलटले क्वांगो प्रान्तको केङ्गेमा अवतरण गर्ने प्रयास गरे। यद्यपि केङ्गेमा कुनै धावन मार्ग उपलब्ध थिएन, जसको परिणामस्वरूप विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। मौसम विभागले आज उत्तराखण्डमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा

को लागि रेड अलर्ट जारी गरेको छ। हिमाचल प्रदेश र पश्चिम उत्तर प्रदेशमा पनि भारीदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम विभागका अनुसार दिल्ली, उत्तर प्रदेश, हरियाणा, चण्डीगढ र मध्य प्रदेशमा पनि मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यसैबीच असम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम र त्रिपुरामा पनि मेघगर्जन र चट्याङको सम्भावना व्यक्त गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले आज अहमदाबादमा धेरै रेलवे परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले चलिरहेको द्वन्द्वको बीचमा सबै पक्षहरूलाई स्वयं अपनाउन, तनाव कम गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। वित्त मन्त्रालयले ग्राहकहरूको सुविधाका लागि आज आइतबार सबै सार्वजनिक क्षेत्रका ब्याङ्कहरू र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू खुल्ला रहने घोषणा गरेको छ। अनि मौसम विभागले आज उत्तराखण्डमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

जुनीको पाप मलाई आज लागेछ, निर्मोहीको मायाको व्यथा ओर्ली रहन्छ। मेनुका प्रधानको यो सुन्दर शब्द रचनामा कार्यक्रमको यो पहिलो कोसेली यहाँहरूले सुन्नुभयो। बानेकर प्रधानको स्वरमा

युगीथ्यो राजन आलेको शर्मा शब्द सुरेन्द्र थिङको अनि संगीत गायक कलाकार स्वयंको र श्रोता हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौँ करिश्मा छेत्रीको स्वरमा शब्द अनि संगीत एमबी गजमेरको

यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै हामी पनि यहाँहरूबाट बिदा लिन चाहन्छौ आजको यस कार्यक्रमबाट। कार्यक्रम संगीत प्रवाह।

मधुरेश्वर द्वारा सम्पूर्ण संसारलाई मन्त्र मुग्ध पारेकी थिइन्, जसलाई मेलोडी क्वीनको उपाधि समेत दियो। जसले त्यस समयको दिग्गज गायिका लता मङ्गेशकर र आशा भोसलेको माझमा आफ्नो महत्त्वपूर्ण स्थान बनाएकी थिइन् अनि जसको गीतहरू आज पनि मानिसहरू गुनगुनाउने गर्छन्। र जसको सुमधुर स्वर र लोकप्रियतालाई मध्यनजर राख्दै पद्मभूषण पुरस्कारद्वारा सम्मानित गर्यो भारत सरकारले। कुरा गरिरहेकी छु सुप्रसिद्ध गायिका अलका याग्निकको। अलका याग्निक साङ्गीतिक क्षेत्रको यस्तो नाम हो जुन नामले 80 र 90 अनि 2000 को दशकमा सङ्गीत क्षेत्रमा एउटा भुइँचालो नै ल्याइदिएको थियो। यस्तो लोकप्रियता थियो अलका याग्निकको। त अलका याग्निक को हुन्, कहाँबाट आएकी हुन् र कसरी बन्न पुगिन् लोकप्रिय गायिका, यस विषयमा जान्नेछौ आजको कार्यक्रम रङ बिरङको संसारमा। नमस्ते, म छिरिङडोमा तपाईँहरू समक्षमा। सुप्रसिद्ध पार्श्व गायिका अलका याग्निकको जन्म 20 मार्च 1966 सालमा कोलकाताको एक गुजराती परिवारमा भएको थियो। उनको पिता धर्मेन्द्र शङ्कर सरकारी कर्मचारी थिए अनि आमा शोभा याग्निक भारतीय शास्त्रीय सङ्गीतकी गायिका थिइन्। उनले आफ्नो पढाइ कोलकाताको मोडर्न हाई स्कुलमा पुरा गरेकी थिइन्। आमाले हरेक दिन गीत सिक्ने अभ्यास गर्दा उनी आमाको छेउमा बस्ने गर्थिन् र आमा सँगसँगै मुख चलाउने प्रयत्न गर्थिन्। प्रत्येक दिन आमाले गीत गाएकी देखेर उनलाई पनि सङ्गीततर्फ रुचि बढ्दै गयो। सङ्गीतप्रति अलकाको लगाउ यस्तो बढ्यो कि मात्र 6 वर्षको उमेरमा उनले कोलकाताको रेडियो स्टेशनमा नानीहरूको कार्यक्रममा गीत गाउन सुरु गरिन्। यही नै सङ्गीतको क्षेत्रमा उनको पहिलो पाइला थियो। यति कलिलो उमेरमा स्पष्ट गायन प्रतिभा देखेर उनको आमा शोभा याग्निकले उनलाई सर्वश्रेष्ठ गायिका बनाउने अठोट गरिन्। जब अलका 8 वर्षकी भइन् तबदेखि हरेक वर्षको स्कुलको बिदामा उनको आमा बाबाले उनलाई मुम्बई लाने गर्थे। कारण अलकाको वास्तविक प्रगति र सफल भविष्यको निर्माण यसै सर मार्फत हुनेछ भन्ने विचार थियो उनको आमा बाबाको। हरेक वर्षको छुट्टीमा मुम्बई जाँदा उनीहरू बलिउडमा स्थापित संगीतकार गीतकारहरूसँग भेट्ने प्रयत्न गर्थे, तर सम्भव भने भएको थिएन। एक दिन अलकाले एउटा कार्यक्रममा गाउँदै गरेको प्रसिद्ध अभिनेता राज कपूरले सुने। राज कपूरलाई उनको स्वर यति अधिक मन पर्यो कि उनले झट्टै अलकालाई संगीतकार लक्ष्मीकान्त प्यारेलालसँग भेट गर्नु पठाए। संगीतकार द्वै अलकाको स्वर सुनेर प्रभावित त भए, तर सानै उमेरकी भएकीले उनको स्वर नायिकाहरूसँग नमिल्ने भए। केही वर्षपछि स्वरमा परिपक्वता लिएर आउनु भनेर लक्ष्मीकान्तले उनलाई फर्काए। त्यसपछि अलकाले सङ्गीत सिक्ने अभ्यास पुरै जोडतोडले सुरु गरिन्। केही वर्षपछि अन्तमा अलकाले 1980 सालमा फिल्म पायल की झन्कारमा 2 लहर भए पनि गाउने मौका पाइन्। सङ्गीतकारहरूले उनको योग्यतालाई देखे उनले गाएको यी थोरै लहरको गीतहरूमा पनि। उनको स्वर यति मधुर थियो कि लगत्तै उनले 1981 सालमा अमिताभ बच्चनको सुपरहिट फिल्म लावारिसमा गाउने मौका पाइन्। गीत थियो मेरे अङ्गने में तुम्हारा क्या काम है।

स्टार भइन्। यो गीतको निम्ति अल्काले पहिलो पल्ट फिल्म फेयर अवार्ड प्राप्त गरिन्। त्यसपछि उनले गीत गाइन् हमारी बहु अल्का फिल्ममा। तर यो फिल्मबाट उनले प्रसिद्धि प्राप्त गर्न सकेनन्। त्यस समय अल्का कोलकाताबाट नै गीत रेकर्ड गर्न मुम्बई आउने गर्थिन्, कारण उनको पिताको काम कोलकातामा थियो अनि अल्का पनि पढ्दै थिइन्। तर अल्का 16 वर्षको हुँदा उनको पिताले समय पहिले नै नोकरीबाट अवकाश लिए र सबै परिवार मुम्बई आएर बस्न थाले। अब भने अल्काले ढुक्क भएर आफ्नो साङ्गीतिक करियरलाई अगाडि बढाउँदै गइन्। सन् 1981 सालदेखि 1987 सालसम्म उनले लगभग 100 फिल्महरूमा आफ्नो स्वर दिइन्, तर भने जस्तो सफलता पाएकी थिएनन् जो उनी चाहन्थिन्। वर्ष 1988 सालमा फिल्म कयामत से कयामत तकमा उनले फेरि गाउने मौका पाइन्। ए मेरे हमसफर र अकेले हे तो क्या गम है, साथै अरू पनि गीतहरू थिए जो एकदमै लोकप्रिय भए।

यसै फिल्ममा गाएको बहुचर्चित गीतहरूबाट अल्का श्रोता दर्शकहरूको प्रिय गायिका बन्न पुगिन्। त्यसपछि त उनको करियरले सफलताको त्यो मोड प्राप्त गर्यो जसबाट उनी पराकाष्ठमा पुगिन्। यो सफलतापछि उनलाई अरू पनि धेरै प्रसिद्ध फिल्महरूमा गाउने मौका प्राप्त भयो। यसै सालमा तेजा फिल्मको यो गीत 1-2-3 झन सुपर डुपर हिट साबित भयो। यो गीतले अल्का याग्निकलाई मात्र होइन माधुरी दीक्षितको करियरलाई पनि उचाइमा पुर्यायो।

यस गीतको निम्ति उनले फिल्म फेयर अवार्ड पनि प्राप्त गरेकी थिइन्। यहाँसम्म आइपुग्दा अलका फिल्म जगतको एक प्रसिद्ध स्थापित गायिका बनिसकेकी थिइन्। उनको नाम लता मंगेशकर र आशा भोसलेको साथमा गनिन थालियो। गीतकार, संगीतकार, निर्देशकको साथसाथै अभिनेत्रीहरूले पनि आफ्नो लागि अलका याग्निकको स्वर नै चयन गर्न थाले। उनले 1989 सालमा धेरै प्रसिद्ध लोकप्रिय फिल्महरूमा आफ्नो स्वर दिइन्, जसमा बटवारा, रखवाला, तुफान, जादुगर, त्रिदेव जस्ता धेरै फिल्महरू रहेका छन्। 1990 सालमा अग्निपथ, आज का अर्जुन, थानेदार, अजुबा, प्रतिबन्ध, 1991 सालमा घर परिवार, फुलर काटे, भाभी, साजन, 1992 सालमा जो जिता वही सिकन्दर, खुदा गवा, विश्वात्मा र दिवाना आदि फिल्महरूमा गाएको उनको गीतहरूले अद्वितीय सफलता प्राप्त गरे। सन् 1993 सालमा फिल्म खलनायकमा उनको गीत चोरी के पिछे क्या है ले त झन् सफलताको शिखर नै पार गर्यो भन्दा खेरो नचाला।

समय जत्तिको यो गीत लोकप्रिय भयो त्यत्तिकै यो गीत आपत्तिजनक छ भनेर घोर विरोध पनि भयो। तर घोर विरोध र आलोचना भए तापनि यस गीतको निम्ति इरा अरुण र अल्का याग्निकलाई संयुक्त रूपमा बेस्ट फिमेल गायिकाको रूपमा फिल्म फेयर अवार्ड प्रदान गरिएको थियो। यसै वर्ष फिल्म हमे राई प्यार केमा गुनगट के आर से दिलबरका गीत पनि लोकप्रिय भयो।

गीतको लागि अल्काले पहिलो पल्ट राष्ट्रिय पुरस्कार प्राप्त गरिन्। यो राष्ट्रिय पुरस्कार प्राप्त गर्दाको आनन्द उनमा बेग्लै थियो, तर दुःख पनि थियो। कारण आमा र उनीसित यस खुसीमा सामेल हुनको निम्ति उनको पिता थिएन। उनको पिताको निधन भइसकेको थियो। 90 को दशक एक प्रकारले अल्का याग्निककै रह्यो, कारण उनकै गीतहरूले त्यस समय संसार ढाकेको थियो। 1998 सालमा आएको फिल्म कुछ कुछ होताएको गीत तुम पास आए यो मुस्कुराएको लागि उनले दोस्रो राष्ट्रिय पुरस्कार प्राप्त गरिन्। त्यसपछि ताल फिल्मको गीत ताल से ताल मिला, यो गीतको लागि पनि उनले तेस्रो राष्ट्रिय पुरस्कार प्राप्त गरिन्। उनले अरू पनि धेरै लोकप्रिय गीतहरू गाइसकेकी छिन्, जसमा दिलबर दिलबर, छम्मा छम्मा, टिप टिप वर्षा पानी, परदेशी परदेशी, पास वो आने लगी, चुरा के दिल मेरा, अगर तुम साथ हो, पूछो जरा पूछो, लाल दुपट्टा मलमल का, मुझे राणा जी माफ करना, र बाजीगर ओ बाजीगर जस्ता अरू पनि धेरै गीतहरू रहेका छन्। यस्तो सुपर डुपर हिट गीतहरू दिएकीले उनलाई बलिउडमा संगीत क्षेत्रको मेलोडी क्वीन पनि भनिन थालियो। साँच्चै संगीत क्षेत्रको र सम्पूर्ण मानिसहरूको उनी मेलोडी क्वीन नै थिइन्। उनले हिन्दीका साथै बङ्गाली, गुजराती, मराठी, तामिल, तेलुगु, नेपाली, भोजपुरी, पन्जाबी लगायत 25 भन्दा अधिक भाषामा गीत गाएकी छिन्।

अलका याग्निको मधुर आवाज र अविस्मरणीय गीतहरूले उनलाई भारतीय फिल्म सङ्गीतको इतिहासमा एक अमर गायिकाको रूपमा स्थापित गरेको छ। सङ्गीत क्षेत्रमा उनको यिनै अमूल्य योगदानको कारण 60 वर्षको उमेरमा 23 जुन 2026 हालै उनले भारत सरकारको पद्मभूषण सम्मान ग्रहण गरिन्। यो उनको जीवनको ठूलो उपलब्धि हो। 2024 सालमा उनलाई दुर्लभ प्रकारको श्रवण सम्बन्धी समस्या भएको जानकारी सार्वजनिक भयो। अहिले उनी साङ्गतिक परिवेशदेखि धेरै टाढो उपचार र स्वास्थ्य लाभमा केन्द्रित रहँदै आएकी छिन्। कार्यक्रम रङबिरङको संसारमा यहाँहरूलाई अलका याग्निकको साङ्गीतिक यात्रा विषय जानकारी गरायो। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र अहिलेलाई भने दिनुहोस् बिदा। कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा म छिरिङ डोमा। नमस्ते।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेयर तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज न्यूजन एआईआर एप दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। कार्यक्रम योजना अब यहाँहरू समक्ष लिएर आएका छौं भने यस कार्यक्रममा आज हामी यहाँहरूलाई दिव्याङ्गजन स्वावलम्बन योजना विषय केही जानकारी दिनेछौ। साथमा केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौ र कार्यक्रमको शुरूआत भने मनोरञ्जनबाट नै गरिरहेका छौं। स्वीकार्नुहोस्।

0: मेहरबान कदरदान बच्चे बूढ़े और जवान, 100 बात की एक बात है सही, सिर्फ पैसे भेजने के लिए QR स्कैन करते हैं या पिन डालते हैं, पैसे मिलने के लिए नहीं।
1: RBI कहता है QR कोड स्कैन करते समय या पिन डालते समय थोड़ा ध्यान से।
2: आवाज जानकारी तरफ लागू श्रोता, आज को विषय दिव्यांग जन स्वावलंबन योजना। दिव्यांगता भएका व्यक्तिहरू पनि समाजका महत्वपूर्ण सदस्य हुन्। उनीहरूलाई अवसर, शिक्षा, सिप र आवश्यक सहयोग प्रदान गरिएमा उनीहरूले आफ्नो जीवन आत्मनिर्भर रूपमा बिताउन सक्छन्। दिव्यांग जनलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सरकारले सञ्चालन गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरूलाई दिव्यांग जन स्वावलम्बन योजना भन्न सकिन्छ। यस योजनाको मुख्य उद्देश्य दिव्यांगता भएका व्यक्तिहरूलाई अरूमाथि निर्भर हुन नपर्ने गरी सक्षम बनाउनु हो। यसका लागि उनीहरूलाई शिक्षा, व्यावसायिक तालिम, रोजगारी तथा स्वरोजगारका अवसर प्रदान गरिन्छ। साथै आवश्यक सहायक सामग्री, आर्थिक सहयोग र सामाजिक सुरक्षाको पनि व्यवस्था गरिन्छ। यस्ता कार्यक्रमले दिव्यांग व्यक्तिहरूमा आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छन्। दिव्यांग जन स्वावलम्बन योजनाले उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउनका साथै सामाजिक सहभागिता पनि बढाउँछ। सिपमूलक तालिम लिएर उनीहरूले सिलाई कटाई, हस्तकला, कम्प्युटर, कृषि, व्यापार तथा अन्य व्यवसाय सञ्चालन गर्न सक्छन्। यसबाट उनीहरू आफ्नो परिवारको आर्थिक सहयोगी बन्नुका साथै समाज र राष्ट्रको विकासमा समेत योगदान दिन सक्छन्। यस्ता योजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार, स्थानीय तह, गैर सरकारी संस्था, विद्यालय तथा समुदाय सबैले सहकार्य गर्न आवश्यक छ। दिव्यांगता भएका व्यक्तिहरूलाई दया र सहानुभूति भन्दा पनि समान अवसर, सम्मान र अधिकार प्रदान गर्नुपर्छ। उनीहरूको क्षमता पहिचान गरी उचित अवसर दिन सकेमा उनीहरू आत्मनिर्भर जीवन बिताउन सक्षम हुन्छन्। दिव्यांग जन स्वावलम्बन योजना समावेशी समाज निर्माण गर्ने महत्वपूर्ण माध्यम हो। दिव्यांग व्यक्तिहरूलाई शिक्षा, सिप, रोजगारी र आवश्यक सहयोग उपलब्ध गराई उनीहरूलाई आत्मनिर्भर बनाउनु सबैको साझा जिम्मेवारी हो। समान अवसर र सम्मान स्वावलम्बी दिव्यांग जनको पहिचान, भवने भावनाका साथ अघि बढेमा समतामूलक र समावेशी समाज निर्माण गर्न सकिन्छ।
3: জ্বর এসেছে, অবহেলা করবেন না।
4: ডেঙ্গু বা ম্যালেরিয়া দুটিই হতে পারে মশাবাহিত রোগ।
3: ডেঙ্গুতে আর ম্যালেরিয়ায় কাঁপুনি দিয়ে জ্বর আসা, ঘাম, সঙ্গে মাথা ব্যথা, তীব্র পেট ব্যথা, শরীর ব্যথা, প্রচণ্ড দুর্বলতা দেখা দিতে পারে।
4: এসব লক্ষণ দেখা দিলে নিজে থেকে ওষুধ না খেয়ে দ্রুত নিকটবর্তী হাসপাতাল বা স্বাস্থ্যকেন্দ্রে যান এবং চিকিৎসকের পরামর্শ নিন।
3: বাসস্থানের আশেপাশে জমা জল পরিষ্কার করুন, চারপাশ পরিষ্কার রাখুন, মশারি ব্যবহার করুন, মশার বংশ বিস্তার রুখুন।
4: সচেতন থাকুন, মশাবাহিত

0: ए मनोरञ्जन पुनगीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो दिव्याङ्ग जन स्वावलम्बन योजना सम्बन्धी कार्यक्रम योजनामा। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। लोकसभाका अध्यक्ष ओम बिरलाले विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री बिरलाले पर्यटन भनेको केवल यात्रा र दर्शनीय स्थलहरूको भ्रमण मात्र होइन

0: यो देशको सम्पदा सांस्कृतिक प्रकृति र परम्पराहरूको बारेमा सिक्ने र उनीहरूसँग जोडिने अवसर हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीबाट प्रसारित हुने मासिक रेडियो कार्यक्रम मन की बातमा भारत र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज अहमदाबादमा धेरै रेलवे परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। श्री शाहले साबरमती लोगो शेडमा नवनिर्मित WAG 12 लोकोमोटिभ मेन्टेनेन्स शेड राष्ट्रलाई समर्पित गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले चलिरहेको द्वन्द्वको बीचमा सबै पक्षहरूलाई संयम अपनाउन, तनाव कम गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। वित्त मन्त्रालयले ग्राहकहरूको सुविधाका लागि आज आइतबार सबै सार्वजनिक क्षेत्रका ब्याङ्कहरू र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू खुल्ला रहने घोषणा गरेको छ। आज विश्व पर्यटन दिवस मनाइँदैछ। यो दिनले मानिसहरूलाई जोड्ने, सांस्कृतिक आदान प्रदान प्रवर्धन गर्ने र आर्थिक विकासमा पर्यटनको महत्वलाई प्रकाश पार्छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले विशेष गहन पुनरीक्षण SIRको मुद्दामा विपक्षीहरूले जनतालाई भ्रमित गरेको आरोप लगाउनुभएको छ। उत्तराखण्डमा खराब मौसमका कारण चारधाम यात्रा आजसम्मका लागि स्थगित गरिएको छ। डेमोक्रेटिक रिपब्लिक्स अफ काङ्गो DR काङ्गोमा भएको सैन्य विमान दुर्घटनामा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मौसम विभागले आज उत्तराखण्डमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9:25 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: मनोरञ्जनका क्रमलाई निरन्तरता दिँदै फेरि पनि यहाँहरू समक्ष लिएर आएका छौँ केही फिल्मी गीतहरू। स्वीकार्नुहोस्।

भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन पार्टीको संगठनलाई सुदृढ पार्न राज्यमा संगठनात्मक तयारीहरूको समीक्षा गर्न आज पश्चिम बंगालको दुई दिवसीय भ्रमणमा आइपुग्दै हुनुहुन्छ। यस महत्वपूर्ण भ्रमणको क्रममा उहाँले धेरै प्रमुख संगठनात्मक कार्यक्रमहरू र बैठकहरूमा भाग लिनुहुनेछ। उहाँको प्राथमिक ध्यान राज्यमा पार्टीको जरा बलियो बनाउने, यसको गतिविधिहरूलाई तीव्र पार्ने र पार्टीका विभिन्न तहहरू बीच राम्रो समन्वय स्थापित गर्नमा हुनेछ। बंगालको आफ्नो भ्रमणको क्रममा भाजपा अध्यक्षले राज्य कोर समूहका नेताहरू, सांसदहरू र विधायकहरूसँग विशेष बैठकहरू गर्नुहुनेछ। उहाँले संगठनको समीक्षा गर्न र तल्लो तहमा यसलाई सुदृढ पार्न राज्य अधिकारीहरू, विभाग संयोजकहरू, राज्य मोर्चा अध्यक्षहरू, जिल्ला प्रभारीहरू र जिल्ला अध्यक्षहरूसँग गहन छलफल पनि गर्नुहुनेछ। रणनीतिक रूपमा महत्वपूर्ण मानिने यी बैठकहरूमा पार्टीका आईटी मीडिया र सामाजिक सञ्जाल विभागका प्रतिनिधिहरू र सबै सेलका संयोजकहरू, राज्यका प्रमुख प्रवक्ताहरू अनि अन्य प्रमुख संगठनात्मक अधिकारीहरू उपस्थित हुनेछन्। पश्चिम बंगाल सरकारले पुलिस प्रशासनमा ठूलो फेरबदल गरेको छ। 23 जना आईपीएस र पश्चिम बंगाल पुलिस सेवाका अधिकारीहरूको स्थानान्तरण गरिएको छ। गृह तथा पहाड़ी मामला विभागले 25 सितम्बरमा यस सम्बन्धमा एक सूचना जारी गरेको थियो। त्यसमा जनहितमा स्थानान्तरण गरिएको उल्लेख गरिएको थियो। कोलकाता पुलिस विशेष कार्यबल एसटीएफका आईजीपी सुधीर कुमार नीलकण्ठमलाई कोलकाता पुलिसको अतिरिक्त आयुक्तमा नियुक्त गरिएको छ। उहाँले देवेन्द्र प्रकाश सिंहको स्थानमा काम गर्नेछन्। सिंहलाई उत्तर बंगालको गुप्तचर शाखाको आईजी पदमा स्थानान्तरण गरिएको छ। गुप्तचर शाखाका डीआईजी भोलानाथ पाण्डेलाई कोलकाता पुलिसको सह आयुक्तमा नियुक्त गरिएको छ, जसको स्थानमा सूर्य प्रताप यादवलाई राज्य गुप्तचर शाखाको डीआईजीमा नियुक्त गरिएको छ। पश्चिम बंगाल पुलिसको डीआईजीको रूपमा काम गरिरहेका सुखेन हीरालाई पनि कोलकाता पुलिसको सह आयुक्तमा नियुक्त गरिएको छ। पश्चिम बंगाल पुलिस आवास तथा पूर्वाधार विकास निगम लिमिटेडका डीआईजी देवाशिष दत्तालाई विधान नगर पुलिसको सह आयुक्तमा नियुक्त गरिएको छ। अधिसूचनाले कोलकाता पुलिसको अपराध अनुसन्धान र साइबर सेलहरूमा पनि परिवर्तन गरेको छ। धृतिमान सरकारलाई मालदा सीआईडीको पुलिस अधीक्षकमा नियुक्त गरिएको छ। आरिश बिलाललाई पश्चिम बंगाल सीआईडीको पुलिस अधीक्षकको पदमा नियुक्त गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बंगाल सरकारले टिस्टा तोर्सा र दार्जीलिङ पहाड़, तराई अनि डुवर्स तथा अन्य पर्वतीय नदीहरूमा बारम्बार आउने बाढ़ीका साथै पहाड़का शहरहरूको सुनियोजित विस्तारको सम्भावनाको जाँच गर्न एउटा विशेषज्ञ समितिको गठन गरेको छ। दार्जीलिङका सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै यसबारे जानकारी दिनुभएको छ। सांसदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मैले 31 अगस्त 2026 मुख्यमन्त्रीलाई हिमतल विस्फोटका कारण आउने बाढ़ी, अत्याधिक वर्षाका घटना, बादल फाटेर हुने वर्षा, पहिरो र दार्जीलिङ खरसाङ कालिम्पोङ अनि मिरिकका शताब्दी पुराना कम क्षमताका जर्जर ढल निकासी प्रणालीबाट उत्पन्न बढ्दो खतराबारे पत्र लेखेर ध्यान आकर्षण गराएपछि यो निर्णय आएको हो। श्री विष्टले यो पहलका लागि मुख्यमन्त्रीप्रति आभार पनि प्रकट गर्नुभएको छ। साहित्य अकादमी र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा हिजो साहित्य मञ्च र लेखकसित भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङको डाक्टर पारसमणि प्रधान प्रेक्षगृहमा सम्पन्न भयो। प्रथम सत्रको कार्यक्रममा साहित्य मञ्च अन्तर्गत साहित्यिक कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार एवं प्राध्यापक गंगा प्रसाद भट्टराईले गर्नुभएको थियो। साहित्य मञ्च कार्यक्रमको अवसरमा दुईजना लेखकहरू क्रमशः प्राध्यापक डाक्टर रेमिका थापाले भारतीय नेपाली कवितामा पाइने सौन्दर्य चिन्तन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने प्राध्यापक डाक्टर वासुदेव थापाले भारतीय नेपाली साहित्यमा सन्दर्भ, राष्ट्रियता अनि चिन्तन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यक्रममा कविहरू महेन्द्र स्याङबो, प्रभात राई चिसो र प्रदीप शेर्पाले कविता वाचन गरेका थिए। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

गत हप्ता प्रसारित दार्जिलिङका लब्ध प्रतिष्ठ सर्जक लोकप्रिय सङ्गीतकार नाटककार चलचित्र निर्देशक एवं चित्रकार सरोज राणाका मनका कुराको दोस्रो भाग लिएर आइपुगेका छौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।

0: हामी समक्ष हुनुहुन्छ आदरणीय सरोज राणा सर। यहाँलाई हामी फेरि पनि यस कार्यक्रमको अर्को भागमा हार्दिक स्वागत जनाउँदछौँ।
1: नमस्कार कार्यक्रम सञ्चालक संजोगजी अनि आकाशवाणी खरसाङ निर्देशक महाशय अनि प्राविधिक मित्रगण औ सम्पूर्ण श्रोतागण, फेरि पनि मेरो नमस्कार हजुरहरूलाई।
0: सर, हामीले गत हप्ता पहिलो भागमा तपाईँका नाटक अनि चलचित्र क्षेत्रबारे कुरा गऱ्यौँ र अब यस अङ्कमा हामी तपाईँसँग तपाईँका सङ्गीत क्षेत्रका अनि तपाईँको चित्रकला क्षेत्रका विषयमा कुराकानी गर्नेछौँ। सर्वप्रथम तपाईँलाई सङ्गीतमा तान्ने त्यस्तो के थियो सर?
1: सङ्गीतमा चाहिँ सर मैले विशेष गरी त्यो मिसनरिज स्कुल पढेर होला, मिसनरिज स्कुलमा तपाईँहरूले देख्नुहुन्छ उहाँहरूको जहिले पनि क्रिस्चियन भजन गीत सङ्गीतको त उहाँहरूको एउटा क्लासै छुट्टै क्लासै हुन्थ्यो र खुब सुन्दर सुन्दर यो गोस्पल सङ्ग्सहरू चाहिँ उहाँहरूले प्रस्तुत गरेको देख्दा गीतप्रति चाहिँ आकर्षित हुँदै गएँ। त्यहाँ हाम्रो त्यस्ता ट्रनबुल हाई स्कुलमा हाम्रा सर हुनुहुन्थ्यो जीवन प्रधान सर, उहाँ अहिले पनि प्रसिद्ध नेपाली जगतका एक प्रसिद्ध म्युजिक टिचरै हुनुहुन्छ र उहाँले चाहिँ हामीलाई त्यो सङ्गीतप्रति आकर्षित पारेर जानुभयो। त्यसपछि हामीलाई पढाउनु आउनुभयो जीवननाथ अधिकारी सरले, जो हाम्रा रामलाल अधिकारी सरका भाइ हुनुहुन्थ्यो र उहाँले पनि हामीलाई धेरै उहाँले चाहिँ यता इन्डियन क्लासिकलपट्टि उहाँले हामीलाई तान्नुभयो अनि जीवन प्रधान सरले चाहिँ हामीलाई प्राय वेस्टर्न म्युजिकपट्टि उहाँहरूले प्रशिक्षण दिनुभयो भनौँ न। र यसो हुँदा त्यो दुईवटा मेल भएर चाहिँ हाम्रो दुई प्रकारको सङ्गीतमाथि हामीले केहीसम्म भए पनि सङ्गीत अर्जन गर्न सक्यौँ र जीवन सरले हामीलाई विभिन्न ठाउँहरूमा पनि मञ्च दिनुभयो। हामी स्कुल पढ्दा पढ्दै पनि कलेजहरूमा र अन्य ठुला ठुला कार्यक्रमहरूमा हामीले भाग लिने मौका पायौँ र यसरी हाम्रो बिस्तारो सङ्गीतप्रति हामी अति नै आकर्षित हुँदै गयौँ सर।
0: लोकगीतहरू पनि तपाईँले सङ्गीत भर्नुभएको छ है?
1: ज्यू सर,
0: तपाईँको लोकगीतहरूको अलिकति बताइदिनुहोस् न सम्झना।
1: लोकगीत हामीले प्राय हामी लुप्त हुँदै गएको थियो, अहिले पनि तपाईँले देख्नुहुन्छ दार्जिलिङबाट त्यति बेसी धेरै लोकगीतहरू प्रस्तुत गरेको हामीले पाउँदैनौँ सिडी क्यासेटहरूमा पनि।

0: प्रायले नै गरेका छैनन् र मैले चाहिँ 80कै दशकमा हाम्रा दार्जिलिङकै सङ्गीतकार भाइहरूसित मिलेर यो आऊ न कान्छी नाचन भन्ने एउटा सिडी तयार गरेका थियौँ त्यति बेला त्यसलाई चाहिँ सुराले रेकर्डिङ भन्थ्यो अहिलेको जस्तो थिएन सुराले रेकर्डिङ भनेपछि चाहिँ कस्तो थियो भने एकैपल्टमा छिराउनु पर्ने एकै टेकमा अब सङ्गीतकारको समूह त्यहाँनिर बसेको छ भने कसैले एउटा वाद्यवादकको त्यहाँनिर म्युजिक एकैजनाले बिगार्यो भने पनि डल्लै रेकर्ड गर्नुपर्ने हजुर फेरि रिदेखि गर्नुपर्ने यसैले त्यसलाई सुराले भनेको रहेछ अहिले बुझ्दा चाहिँ र त्यो प्रकारको सङ्गीतहरू हुन्थ्यो गायकले बिगार्यो भने सबैजना रिसाउने किनभने त्यहाँ सबैजनाले फेरि वाद्यवादन फेरि बजाउनु पर्ने सानो म्युजिक त्यसमा कहीँ केही अड्क्यो भने पनि जम्मै गीत गयो र त्यस्तो प्रकारको रेकर्डिङहरू हुन्थ्यो र त्यो अवस्थामा हामीले लोकगीतहरू प्रस्तुत गर्न गर्थ्यौँ हामी त्यस समय
1: लोकगीत र आधुनिक गीतमा तपाईँ के भिन्नता पाउनुहुन्छ सर
0: लोकगीत र आधुनिक गीतमा धेरै अन्तर छ नि आधुनिक गीतमा अहिले हामीले जुन चाहिँ प्रकारको कामहरू छ जुन चाहिँ आकर्षण छ मेलोडी हुनु पर्यो हगि एकदमै मेलोडी हुनु पर्यो त्यो मेलोडी लोकगीतमा पनि हुनै पर्छ तर लोकगीतमा त्यति नितान्त आवश्यक चाहिँ छैन जस्तो मलाई लाग्छ लोकगीत त हाम्रो नेचरसँग प्रकृतिसँग त्यो सम्बन्धित छ
1: हाम्रो प्रकृति हाम्रो संस्कृति
0: संस्कृति इत्यादि हजुर मनको त्यो पीडाहरू चाहिँ त्यहाँनिर पकिन्छ हुनु त आधुनिकमा पनि छ तर आधुनिकमा चाहिँ जुन चाहिँ प्रकारको त्यो रागहरू छ त्यो जुन प्रकारको कामहरू छ नि त्यसैले नै त्यो वेदनाहरू त्यो जम्मै झल्काइदिइहाल्छ पोखिदिइहाल्छ शब्दमा त्यति शब्दमा पनि त्यो अलिकति आधुनिक उसमा चाहिँ लोकगीतमा जस्तो हल्का फुल्का शब्दहरू चाहिँ लाउनु भएन हगि आधुनिक गीतमा अलिक साहित्यिक अलिक रोमान्टिक प्रकारको त्यहाँ भाषा शैलीहरू चाहिँ त्यहाँ अर्कै प्रकारको हुनु पर्यो हुनुपर्छ

0: दार्जिलिङका पहिले पहिले धेरै जसो संगीतकारहरू नेपालमा गएर आफूलाई प्रसिद्ध लोकप्रिय बनाइसकेका छन्। तपाईँलाई चाहिँ कहिले नेपाल गएर आफू पनि अलिक केही गरौँ भन्ने कुनै समय लागेन सर?
1: हजुर सर, त्यो चाहिँ मलाई मौका नै जोडेन भनौँ, अब अलिकति आर्थिक कमजोरी नै होला हाम्रो,
0: हजुर
1: त्यतिको हामीले आमदानी भएन भनौँ न, त्यो त्यो स्रोत नै हाम्रो बन्द थियो।
0: हजुर,
1: यसैले हिजोआज चाहिँ हामीलाई जाउँ दाजु तपाईँको लिरिक्स दिनुहोस् तपाईँको म्युजिक गरिदिनुहोस् भनेर हिजोआज चाहिँ हामीलाई अलिकति आउँछ दुई चारजना कलाकारहरू गर्नु, तर हामी आफै गएर त्यहाँ बस्ने खाने इत्यादि जुटाउने चाहिँ हामीलाई अति नै गाह्रो पर्यो, र हामीले त्यता चाहिँ मैले त्यति आँट्न सकिनँ।
0: तपाईँले कसलाई आफ्नो गीतहरू गाउनु दिनुभयो?
1: मेरो गीतहरू प्रायः नयाँ कलाकारहरूले नै गाउनु भएको छ है, नयाँ कलाकारमा अब द्रौपदी तामाङ,
0: हजुर
1: उहाँ होली क्रसका गुरुआमा हुनुहुन्छ, यसरी नै हाम्रा सुधीर राई र अरू त प्रायः नै नयाँ नयाँ छन्।
0: तपाईँको एउटा बाल गीतको क्यासेट निक्लेको छ है, त्यसमा आठवटा गीतहरू समावेश भएको छ। तपाईँको गीतहरू एकदमै राम्रो संयोजन एवं सङ्गीतबद्ध भएको छ। तपाईँ त्यस बाल गीत बनाउँदाको, त्यस बाल गीतमा सङ्गीत भर्दाको समयको अलिकति सम्झिनुहोस् न सर, कस्तो समय थियो, कसरी तपाईँले त्यस बाल गीतको क्यासेट कसरी बनाउनु भयो त्यो सम्झिनुहोस् न सर।
1: बाल गीतको चाहिँ मैले प्राय अनुभव गर्दाखेरि हाम्रो अङ्ग्रेजी गीतको राइम्सहरू थुप्रै थुप्रै छन्, र स्कुलमा नै मैले प्राय मेरो जीवन बित्यो भनौँ न, र त्यहाँनिर हामीलाई बाल गीतको अति आवश्यकता थियो, र मैले एक दिन सोचेँ हाम्रो नेपालीमा चाहिँ बनाउनु पर्ने रहेछ, सायद कसैको छ कि भनेर खोज्यौँ हेरेँ। खोज्दाखेरि केही पुरानो गीतहरू पाएँ मैले, कतिवटा त्यो रेलको गीत छ, घरतिर जाँदा वनतिर मुख भन्ने त्यो खालके, त्यो खालके गीतहरू हामीले पायौँ, तर त्यहाँदेखि यता चाहिँ कुनै प्रकारको नयाँ गीतहरू कसैले पनि आँटेको थिएन रहेछ, र त्यो देखेर चाहिँ मैले आफैले कोसिस गरेँ, किनभने नानीहरूलाई राइम सिकाउनु अति नै आवश्यकता थियो, नेपाली पनि गरी हेरौँ न भनेर भन्दा चाहिँ मैले त्यो आठवटा गीतहरू आफैले रचेर, अनि साथीहरू हाम्रो दलसिंह अकेला सर, केवल चन्द्र लामाजी, उहाँहरू पनि म सँगसँगै काममा हुनुहुन्थ्यो, र त्यो मौका छोपेर चाहिँ उहाँहरूसित गीत मागेर उहाँहरूको रचना पनि छ त्यसमा, मैले सङ्गीत भरेको छु, र त्यो गीतहरू मैले आफ्नै कोसिसले तयारी गरेँ। एउटा दुईवटा त्यो रेलको गीतहरू छ अघि, त्यहाँदेखि एउटा चाहिँ त्यहाँनिर तपाईँहरूलाई सायद सुन्नुभयो भने त्यो तपाईँहरूलाई मजा लाग्छ, त्यो चाहिँ के छ भने त्यो कथाहरू पनि मैले हालेको छु त्यो गीतमा। कस्तो कथा भन्दाखेरि चाहिँ त्यो जुन चाहिँ एउटा त्यो बाघ आयो भन्ने एउटा जुन चाहिँ उयो गोठालेले गरेको छ, त्यसलाई हामीले पछि त्यो गीत एकपल्ट सुन्नुहोस् अनि तपाईँलाई त्यसै अन्दाज भइहाल्छ हगि। र त्यो गीत हामीले गर्दा चाहिँ त्यो जुन चाहिँ यहाँनिर दार्जिलिङको जुन चाहिँ स्थिति छ, हामीले जुन चाहिँ कुरोहरू हामीले आयो आउँदैछ पाउँदैछौँ भन्ने जुन चाहिँ प्रकारको त्यो धारणाहरू छ, उनीहरूलाई व्यङ्ग हानेर हामीले त्यो गीत पनि भिजुअलाइज पनि गरेका छौँ, र त्यो कथाहरूलाई पनि समावेश गरेर बाल गीत बनाएको छौँ।

सङ्गीतको क्षेत्र दार्जिलिङमा वर्तमान समयमा कस्तो प्रकारले अगाडि बढिरहेको छ, यसको भविष्य कस्तो होला यहाँ दार्जिलिङमा, तपाईँको विचार कस्तो छ सर?

0: हजुर, मैले कस्तो प्रकारले गर्दैछु भन्नुभयो,
1: कस्तो प्रकार सोच्नुहुन्छ हाम्रो दार्जिलिङको सङ्गीत क्षेत्र चाहिँ कसरी अघि बढ्दैछ भन्ने कुरामा?
0: हजुर, अहिले चाहिँ त्यो हुन त त्यो साधनहरू जुन चाहिँ वाद्यवादनहरू जम्मै हामीले स्टुडियोले नै उपलब्ध गराउँदैछ, त्यो चाहिँ एक प्रकारले हानिकारक पनि हो। कसरी भन्दाखेरि वाद्यवादनहरू हाम्रो कलाकारहरू जो जसले अब गिटार, मेन्डोलियम, हार्मोनियम, जे जुनै पनि सामानहरू छ त्यो बजाउनेको अहिले आवश्यकतै छैन, एकैजना रेकर्डिस्टले नै त्यो जम्मै एरेन्ज गरिहाल्छ। त्यो हुँदाखेरि जति अब गिटार एकजना राम्रो कलाकारले खुब राम्रो गिटार प्ले गर्छ भने त्यो गिटारिस्टले त्यहाँ रेकर्डिङ स्टुडियोमा बजाउनै पाएन, स्टेजमा खालि उसले गरिरह्यो भने उसको त्यो इच्छा त्यसै मरेर जाँदो रहेछ। स्टुडियोमा त्यो मेसिनमै सबै किबोर्डमा पाइ त हाल्छ, त्यहाँबाटै भइहाल्छ। भायोलिनको त्यो जुन चाहिँ राग छ त्यो लाइभ खेलेको र त्यो एउटा मेसिनबाट त्यो निस्केको आवाजमा धेरै अन्तर छ हगि, त्यो मिठास त्यो मेलोडी नै त्यसमा पाउनुहुन्न। त्यो जुन चाहिँ त्यो त्यहाँबाट त्यो जुन चाहिँ तरङ्गले हामीलाई छोएर हामी मग्न हुन्छौँ त्यो हुनै सक्दैन त्यो मेसिनबाट, अचम्बित खालि हुन्छौँ हामी, ए कति राम्रो बज्दो रहेछ भनेको जस्तो खालि हुन्छ हामीलाई। र त्यसो हुँदा चाहिँ कलाकारहरूको चाहिँ त्यो जुन चाहिँ एरेन्जर भनौँ न हाम्रो एरेन्जर भाइहरूले, हुन त उनीहरूलाई मैले एरेन्ज गर्यो भनेर कुनै प्रकारको त्यो सोचाइ होइन मेरो, उनीहरूमाथि मेरो एकदमै रेस्पेक्ट छ, उनीहरूले कमसेकम गरेर गर्नुहुँदैछ। तर त्यसो हुँदा चाहिँ जुन चाहिँ वाद्यवादकहरूले त्यो वादनहरू उनीहरूले सिक्दैछन् गर्दै लाँदैछन् उनीहरूमाथि चाहिँ एक प्रकारको बाधा पुग्दो रहेछ, उनीहरूको जुन चाहिँ उनीहरूलाई घात पुग्दो रहेछ, स्टुडियोमा त्यो मेसे किबोर्डमा बजिहाल्छ छोड्दैन भन्ने त्यस्तो पनि मैले सुनेको छु। र सक्दो चाहिँ हाम्रा जति एरेन्जरहरू छन् उनीहरूले चाहिँ वाद्यवादकहरूलाई नै बोलाएर त्यहाँ रेकर्डिङ रुममा राखेर त्यो वाद्यवादन चाहिँ प्रयोग गरेकै राम्रो, लाइभ भन्छ नि त्यही नै राम्रो।
1: तपाईँ हाम्रा वर्तमान समयका नव कलाकारहरूलाई, नव सङ्गीतकार, नव गायकहरूलाई कस्तो सुझाव दिनुहुन्छ?
0: सुझाव त हामीले जे जस्तो बाधाहरू आए पनि हामीले आफ्नो कोसिस गरि नै रहनुपर्छ। अहिले मलाई एउटा चाहिँ खुसी लाग्छ, हामीले नचिताएको नानीहरू, नसोचेको नानीहरू पनि नेपाल आइडल, इन्डियन आइडल, बङ्गाल आइडल इत्यादिहरूमा मजाले गरिरहेको हुन्छ, कोहीले टिभीतिर पनि आइरहेको हुन्छ। र त्यो देख्दा चाहिँ हामी पछि चाहिँ छैनौँ, हाम्रो एकदमै राम्रो भएर जुन चाहिँ गइरहेको भविष्य छ। अब चाहिँ हामीले हाम्रै ठाउँमा पनि यस्तो कार्यक्रमहरू गर्न सक्ने आँट चाहिँ गर्नुपर्छ, प्रयास गर्नुपर्छ भन्ने चाहिँ म उहाँहरूलाई सुझाव दिन्छु।
1: आदरणीय सर, यहाँ संगीत, नाटक, चलचित्र निर्देशक बाहेक चित्रकलामा पनि तपाईँ पोख्त हुनुहुन्छ है, चित्रकलामा चाहिँ तपाईँको इन्ट्रेस्ट कसरी जाग्यो सर?
0: अब यहाँनिर चाहिँ मेरो मूल कुरो चाहिँ यहाँ आएरै जोडिन्छ सर कि, वास्तवमा म यो सबै कुरोमा भएको चाहिँ वास्तवमा नाटकबाट नै हो सर, किनभने नाटकमा चाहिँ यो सबै गुणहरू हुनुपर्छ नाटक निर्देशकमा चाहिँ। र मैले अध्ययन गर्दै जाँदा चाहिँ नाटकमा अब संवादहरू लेख्नु पर्यो, त्यसमा निर्देशन गर्दाखेरि सङ्गीत चाहियो, सङ्गीत चाहिँ यस्तो बस्नुपर्छ पछाडिबाट, सङ्गीतमा यो प्रकारको हुनुपर्छ, यो प्रकारको सङ्गीतमा यो प्रकारको अभिनय हुनुपर्छ भने त्यो त भिजुअल्समा पनि आइहाल्यो हगि सर। त्यहाँदेखि त्यसको ब्याकग्राउन्ड जुन चाहिँ त्यो चित्रकला भयो, ब्याकग्राउन्ड सिन चाहिँ यस्तो हुनुपर्छ, दृश्य चाहिँ यस्तो हुनुपर्छ भनेर त्यो गर्दा गर्दा त्यो नाटकले नै यो सबै कुरो चाहिँ मलाई जुटाइदिएको हो जस्तो मलाई लाग्छ।
1: तपाईँले चित्रकला चाहिँ सिकेर होइन, अनुभवले गर्नुभयो?
0: मैले त अब दार्जिलिङमा मैले अघि पनि कुरा गरेँ, हाम्रो त्यस्तो कुनै प्रकारको त्यो साधनहरू अहिलेसम्म छैन, र माने स्कुल्सहरू छैन, कोचिङ हामीलाई कसैले आएर त्यो गाइडेन्सहरू गर्ने छैन, हामी एकअर्काको हेरेरै गर्छौँ हगि, र मैले त प्राय नै अरूकै हेरेर गरेँ हगि। र अहिले चौरस्तामा एक दुईवटा भित्ताहरूमा कमसेकम मित्र सेन थापाको त्यो जुन चाहिँ पछाडिको ब्याकग्राउन्ड छ त्यो मैले गरेको आजभन्दा 7-8 वर्ष अगाडिको कुरो हो। यसरी अनुभवहरू बटुल्दै गएँ अनि मेरो जति पनि नाटकहरू छन् त्यो नाटकहरूमा त्यो जुन चाहिँ त्यहाँको कार्पेन्टर मिस्त्रीले गर्ने कामहरू जम्मै नै आफैले नै गरेको, आफैले नै काँटी ठोक्ने, आफैले नै सबै त्यो सजाउने, अनि चित्र भरै बेलुका सो छ भने बेलुकाको 1 घन्टा अघि सुरु कार्यक्रम सुरु हुनुको 1 घन्टा अगाडिसम्म पनि मैले त्यो पर्दाहरू इत्यादि कस्तो प्रकारको दृश्य चाहिँ त्यहाँ चाहिएको छ त्यो हामीले सजाइरहेका हुन्थ्यौँ। यसमा अब मसँग काम गर्ने जति पनि भाइहरू थिए हेल्पर्सहरू उनीहरू पनि निपुण भएर गएका छन् यो विषयमा।

0: चित्रकलामा तपाईँलाई मनपर्ने चित्रकार चाहिँ को हो सर?
1: मलाई मनपर्ने चित्रकारहरू थुप्रै छन्, तीमध्ये मेरो एकजना साथी हुनुहुन्छ सुरज मोक्तान, उहाँको खुब राम्रो लाग्छ किनभने उहाँ मसँगै पढ्नु भएको र उहाँको काम चाहिँ मैले हेरेको छु, उहाँको काम गरेँ उहाँको डिटेलमा म। अरू उहाँसँगै फेरि एकजना हाम्रो जोरबङ्गला बस्नुहुन्छ, उहाँ त एकदम वरिष्ठ चित्रकार भनौँ न, सन्नी मोक्तान हुनुहुन्छ, उहाँको पनि खुब मनपर्छ। हाम्रो हेमु राई सर छन्, थुप्रै थुप्रै दार्जिलिङमा चित्रकारहरू।
0: चित्रकला अनि साहित्य सङ्गीतमा तपाईँ के कस्तो सिमिलारिटिज पाउनुहुन्छ?
1: हजुर, त्यसमा प्राय यो त एकदम सबै एकअर्काप्रति सम्बन्धित कुरोहरू नै हो। मैले अहिलेसम्म यसो हेर्दै गएँ, बुझ्दै गएँ अघि, साहित्य सङ्गीत अनि चित्रकलामा एक आपसमा चाहिँ एकदमै मेल खान्छ। हामीले चित्र कोर्दाखेरि त्यो एउटा सिक्वेन्स हुन्छ नि सर, है, नाटकमा पनि एउटा यो पछि यो एकअर्कापछि त्यो जुन चाहिँ त्यो सिक्वेन्स हुन्छ, लिङ्क हुन्छ जुन चाहिँ, त्यो सम्बन्धितै हुन्छ। पहाड पछि त्यो झरना, झरना पछि यो गाउँ आउँछ, गाउँदेखि यो सहर हुन्छ, एउटा कथा भनिन्छ मजाको। त्यही लेख्दा पनि हामीले साहित्यमा पनि हामीले कथाहरू लेख्छौँ, गीतहरू रच्छौँ, त्यही नै एकअर्कामा त्यो सिक्वेन्स त मिलेरै आएको हुनुपर्छ,
0: सबै नै इन्टरलिङ्क भएको हुन्छ,
1: इन्टरलिङ्क। हजुर,
0: त्यो भन्न खोज्नु भयो?
1: हजुर हजुर, इन्टरलिङ्क एक पछि अर्को है, त्यो टक टक टक टक मिलेर आएको आएर नै हामी हाम्रो एउटा सोलिड एउटा स्टोरी बनिन्छ वा एउटा चित्र पूर्ण रूपले सजिन्छ।
0: वर्तमान समयमा नयाँ चित्रकारहरू, चित्रकार बनिन खोज्ने नयाँ सर्जकहरूलाई तपाईँ के भन्नुहुन्छ? कसरी चित्रकलामा अघि बढ्नु, त्यसलाई सुधार ल्याउनु, कस्तो प्रकारले चाहिँ सुधार ल्याउन सकिन्छ, तपाईँको सुझाव के छ सर?
1: सुझाव चाहिँ यही छ, हामी मैले आफ्नो अनुभव गरे अनुसार चाहिँ हामीले अरूको चित्र हेर्दैनौँ, अरूको कथा पढ्दैनौँ, अरूको कविताहरू ए भइहाल्छ त्यो सजिलै छ भनेको जस्तो प्रकारले त्यसलाई इग्नोर गर्छौँ है। र यो कुरोले गर्दा पनि हामी एकदमै पछौटे भएर गइरहेका छौँ। वास्तवमा चाहिँ हामीले अरूको चित्र हेरेर, अरूको कृति पढेर, अरूको कविताहरू पाठ गरेर पढेर है, मैले अहिलेसम्म मञ्चमा कविता पाठहरू गरेको हेर्छु, कसैले पनि हाम्रो धरणीधर कोइरालाको, अन्य लक्ष्मीप्रसाद देवकोटाको कविताहरू आएर मञ्चमा मैले पढेको देखेको छुइनँ। उनीहरूले एकदम घरमै आफ्नै बाबाले लेखेको, आफ्नै दाजुले लेखेको वा आफूले लेखेको कविता, मेरो कविता यस्तो छ भनेर पढिदिन्छ। त्यसो हुँदा त अन्त उसको त्यो आफ्नै मात्रै गर्दाखेरि त त्यसको बेग्लै उयो हो, त्यसको कुनै प्रकारको त्यसमा प्रगति आएको जस्तो मलाई लाग्छ।

0: भन्दा पनि अरूको उहाँले यस्तो लेख्नु भएको छ म यस्तो लेख्छु भन्ने त हुनु पर्यो नि है र त्यो प्रकारको सोच चाहिँ राखेर अरूले लेखे बनाएको चित्र हेरेर ए उसले हिमाल यसरी बनाएछ म यही हिमाललाई मैले यसो गर्दा कसो होला यो प्रकारले सोच राखेर काम गरेको गरेको निरन्तर काम गर्नुपर्छ यो कुरो चाहिँ फेरि एकदम आलस्य लाग्ने कुरो हो मलाई मुड चल्दा गऱ्यो मुड नहुँदा गरेन त्यो चाहिँ हुँदैन मैले जति घोत्लेको घोत्लेकै हुनुपर्छ यो कुरोमा अनि चाहिँ परिपक्व भएर एउटा त्यसमा निखार आउँछ आफूलाई मन पर्नु पर्यो नि आफूले गरेको कुरो है र त्यो चाहिँ आफूलाई मन पर्नुपर्छ आफूले गरेको कुरोमा त्यतिसम्म चाहिँ प्रयास गर्नै पर्छ हाम्रो नानीहरूले
1: कति मिठो कुरा राम्रो कुरा भन्नुभयो अब हामी अन्त्यमा आइपुगेका छौँ र अब जाँदा जाँदै तपाईँ हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अन्तिममा
0: अन्तमा श्रोताहरूले यतिन्जेलसम्म है मैले के कसो भने यो कुराहरूलाई चाहिँ हजुरहरूले मेरो सायद कतिपय त्रुटिहरू पनि भयो होला तपाईँहरू आफैले यसलाई बुझ्ने प्रयास गरेर यसलाई सुधार ल्याउने कोसिस गरिदिनु भएमा म कृतज्ञ ठान्नेछु र यसरी नै हजुरहरूले हाम्रो जुन चाहिँ यो कार्यक्रमहरू छ यसलाई तपाईँहरूले एउटा श्रोता भएर सुनिदिनुहुन्छ र नै हामी यसरी यस्तो कार्यक्रम हाम्रो बाँचिरहेको छ र विशेष गरी आजको कार्यक्रममा मलाई यहाँ निम्त्याउनु भएका सम्पूर्ण प्राविधिक गणहरू हुनुहुन्छ प्राविधिक साथीहरू साथै हाम्रा स्टुडियोका सञ्चालक हाम्रा संजोगजी हाम्रो डिरेक्टर साहब औ सबै सबैलाई आजको कार्यक्रम सञ्चालक महोदयहरूलाई धेरै धेरै धन्यवाद टक्राउँदै म सरोज राणा यहाँबाट बिदा लिन चाहन्छु नमस्कार
1: यहाँ आइदिनु भयो कार्यक्रम सुन्दर बनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद

आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नु हुँदै थियो कार्यक्रम मनका कुरा। र यस कार्यक्रम अन्तर्गत आज हामीसित हुनुहुन्थ्यो दार्जिलिङका लब्ध प्रतिष्ठित सर्जक, सङ्गीतकार, नाटककार, चलचित्र निर्देशक एवं चित्रकार सरोज राणा। श्रोतावृन्द, उहाँका मनका कुरा तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय अर्का सर्जकको साथमा अर्को मनका कुरा लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

नमस्कार, यो आकाशवाणी हो। 10 बजे को प्रमुख समाचार को साथ मा सबिना गिरी। उपराष्ट्रपति सीपी राधाकृष्णन आज एक दिवसीय केरलम भ्रमणमा रहनुहुनेछ। पहिले उहाँ कोलमको अमृतानन्दमयी मठ पुग्नुहुनेछ र अन्य धेरै कार्यक्रमहरूमा सामेल हुनुहुनेछ। रूसी विदेश मन्त्री सर्गोई लाभ्रोभौले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि भारतको दावीलाई समर्थन गर्नुभएको छ। न्यूयोर्कमा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, रूस सुरक्षा परिषदमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाबाट प्रतिनिधित्व बढाउने पक्षमा छ। गृहमन्त्री अमित शाहले आज अहमदाबादमा धेरै रेल परियोजनाहरूको शुभारम्भ गर्नुहुनेछ। श्री शाहले साबरमती लोको सेटमा नवनिर्मित WAZ-12 लोकोमोटिभ मेन्टेनेन्स सेट राष्ट्रलाई समर्पित गर्नुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। ओडिसाका धेरै भागहरूमा मुसलधारे वर्षाका कारण बाढीको अवस्था सृजना भइरहेको छ। नदीहरूमा बाढी आएको छ र तल्लो क्षेत्रहरू डुबानमा परेका छनृ

उत्तर प्रदेशमा गत केही दिनदेखि परेको भारी वर्षाको कारण धेरै जिल्लाहरूमा सामान्य जनजीवन अस्तव्यस्त बनेको छ। इरानी विदेश मन्त्री अब्बास राघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हर्जुमको जलडमरुम पुनः खोल्ने र युद्ध अन्त गर्ने साथ दिने प्रस्तावप्रति दिएको प्रतिक्रियालाई ध्यानमा राखेको बताउनु भएको छ। तर मध्यस्थकर्ताहरू मार्फत अमेरिकाबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा हिज भएको विस्फोटमा 12 जनाको मृत्यु भएको छ भने 35 जना घाइते भएका छन्। अनि एसियाली खेलकुदमा भारतीय पुरुष र महिला धनुर्विदा टोलीले आफ्नो वर्गको सेमी फाइनलमा स्थान बनाएको छ। आकाशवाणीबाट 10 बजेको प्रमुख समाचार पूरा भयो। अपराह्न 1 बजे समाचारको अर्को श्रृङ्खला पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

0: 105 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू यहाँले सुनिरहनु भएको छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज लगायत मोबाइल एप न्युज एन्ड एआइआरमा पनि। साथै हाम्रो कार्यक्रम प्रसारण भइरहेछ
1: न्युज एन्ड एआइआर एप दार्जिलिङको एफएम 100.2 मेगाहर्ज प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि।
0: र अब भने श्रोताहरू समक्ष मिठो कुराकानीको कार्यक्रम फोन इन कार्यक्रम लिएर उपस्थित भइसकिसकेका छौँ। म उद्घोषिका रेविना अनि मेरो साथमा हुनुहुन्छ
1: म छिरिङडमा र हामी दुईको तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। छोरी त घरको आँगनमा फुलेको सुन्दर फुल हो, छोरी त आमा बुबाको आँखामा सजिएको उजारो मोल हो। आज छोरीका सपना साहस र सफलताको कुरा गरौँ, छोरीलाई बोझ होइन समाजको शक्ति भनेर सम्मान गरौँ। साँच्चै छोरी घरको लक्ष्मी, आमा बाबुको मुटुको टुक्रा। छोरी भएको घर रमाइलो हुन्छ, छोरा भन्दा छोरीले नै बेसी मात्रामा आफ्नो परिवारलाई हेर्ने गर्दछ, त्यसैले होला छोरी परिवारमा सबैको प्यारो हुन्छ। तर छोरीलाई नै भनिन्छ छोरीको जन्म हारेको कर्म, अर्काको भित्ता टाल्ने जात अरू के हो के। तर श्रोता तपाईँहरूले सोच्नु भएको छ एउटी छोरी मानिस आफ्नो घरमा रानी जस्तो भएर बसेको हुन्छ, तर विवाहपछि नयाँ घर नयाँ परिवार नयाँ नियम नयाँ परिवेश समाजलाई सँगालेर हिँड्नुपर्छ। के त यो सब सजिलो छ त? आफूलाई एउटी छोरीको स्थानमा राखेर हेर्नुहोस्। भनौँ भने अहिले छोराभन्दा छोरीहरू नै समाजको मूल खम्बा भइसकेको छ। देशको विभिन्न क्षेत्रमा विभिन्न कामहरूमा छोराहरूभन्दा छोरीहरू कम छैन। यतिन्जेल त यहाँहरूले आजको विषय के छ थाहा पाउनु नै भयो होला। हजुर, आजको विषय छोरीमाथि सम्बन्धित छ। छोरी आँगनको फूलदेखि समाजको नेतृत्वसम्म कुराकानी गर्ने आजको विषय।
0: त श्रोताले पक्कै पनि अनुमान लगाइसक्नु भयो होला है, आजको हाम्रो विषय रहेको छ छोरी, छोरीलाई गर्नुपर्ने सम्मान अनि छोरीको महत्त्वबारे हामी यहाँहरू समक्ष कुराकानी गर्नेछौँ। तितिन्जेललाई छिरिङज्यू अहिले हामी र हजुर साङ्गीतिक कोसेलीतर्फ लाग्नेछौँ। त्यसभन्दा पहिले हामी हजुर हामी हाम्रा श्रोताहरूलाई हाम्रो फोन नम्बर दिनेछौँ। हाम्रो फोन नम्बर रहेको छ 03-54-2999-317। त झट्टभन्दा झट्ट श्रोताहरूले हामीलाई यस फोन नम्बरमा हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ।
1: र श्रोताहरूको फोन पर्खुन्जेल नि नआउन्जेल चाहिँ हामी एउटा साङ्गीतिक कोसेली सुनाउँ है त रेबिना।
0: हजुर हुन्छ।

0: करते हैं
1: जी।
0: और दीदियों को कुछ याद कर लेते हैं, जैसे कांता कामन जी
1: जी,
0: पाकल लक्की जी, सुप्रिया जी, करुणा जी, लक्ष्मी जी, और इनके साथ साथ और सभी को हम याद करते हैं
1: जी।
0: प्यार भरा आदाब
1: जी। अच्छा, बहुत बहुत शुक्रिया आपका।
2: तो हजुर, भर्खरै हामी समक्ष जोड्नु भएको थियो अररिया डजुखार बजारबाट मोहम्मद शरीफ आरजीजी है। र फेरि पनि छिरिङज्यू हामी समक्ष अर्को कलर जोडिसक्नु भएको छ है। हेरौँ उहाँ को हुनुहुन्छ।
3: हेलो
1: हेलो हेलो
2: हेलो,
1: को हुनुहुन्छ होला? र उहाँले को हुनुहुन्थ्यो, कल गर्नुभएको थियो हामीलाई, र फेरि को हुनुहुन्छ अर्को श्रोतासँग हामी कुराकानी गर्नेछौँ। हेलो
4: हेलो, छोरीलाई दाइजो होइन, छोरीलाई दाइजो होइन, तर असल शिक्षा देऊ। दाइजो त पराइ धन हो, छोरीलाई दिएको शिक्षा उसको आफ्नो मूल धन हो। हेलो छिरिन बहिनी, रेबिना बहिनी, नमस्कार।
1: नमस्ते, एकदमै मिठो सुरुवात तपाईँको।
4: धन्यवाद। कस्तो हुनुहुन्छ हजुरहरू?
1: हजुर, हामी पनि एकदमै सुस्वस्थ नै छौँ। तपाईँ कस्तो हुनुहुन्छ?
4: म चाहिँ अब अहिलेको मौसम जस्तो छु क्या छिरिङ बहिनी, कहिले बिमार पनि भइहाल्छु, कहिले जाती पनि भइहाल्छु होइन। म भर्खर आकाशवाणी आएको आएकी थिएँ होइन, हाम्रो सरु बहिनी, दिपा बहिनी, अनुपमा बहिनी, मन्जु बहिनीहरूसँग भेटघाट गर्नु पाए मलाई धेरै खुसी लाग्यो भनेर पनि भन्न चाहन्छु हजुर।
1: हजुरले हजुर, हामीले तपाईँ आउने खबर एकदमै ढिलो गरी चाल पायौँ, त्यसैले गर्दा तपाईँलाई भेट्न आउन पाएनौँ नि, त्यसमा हामी एकदमै दुःख लाग्यो, दुःख लाग्यो। तर तपाईँ
4: उहाँहरूसँग भेटघाट गर्नु पाएको थिइनँ होइन।
1: हजुर, र तपाईँ फेरि पनि हाम्रो आकाशवाणी खरसाङ आउनुभयो, हामीलाई धेरै खुसी लाग्यो तपाईँलाई, तपाईँसँग भेट नभए पनि।
4: हजुर हजुर, आकाशवाणीसँग त मेरो गहिरो नाता जोडेको छ होइन, म आकाशवाणीलाई त धेरै माया गर्छु नि त होइन, भन्न पनि चाहन्छु
2: हजुर। यसरी नै तपाईँहरूको निरन्तर माया हामीलाई चाहि नै रहन्छ, हामीलाई तपाईँहरूको मायाको खाँचो रहन्छ है शान्ताज्यू।
4: हजुर
2: हजुर,
1: शान्ता नानालाई कुनै परिचयको खाँचो छैन है, हामी आकाशवाणी खरसाङ परिवार र हाम्रो श्रोताहरूले पनि तपाईँको आवाज सुनिसक्नु भएको छ, तपाईँको आवाजबाट नै तपाईँलाई चिन्ने पनि गरेको छ होइन।
4: एकदमै आवाजसँग परिचित भएर टाढो टाढोबाट मलाई अहिले मोहम्मद शरीफ
1: भाइले
4: याद गर्नुहुँदा चाहिँ हाम्रो नरेश प्रसाद भाइहरू धेरै धेरैले नै मलाई सम्झना गर्नुहुन्छ, नदेखे नभेटे मलाई बहुत खुसी, एकदमै खुसी लाग्छ होइन। अनि हाम्रो सर्वप्रथम पारस नाले सर, हाम्रो मनन भाइहरूसँग भेट भयो, मिङमा भाइहरूसँग होइन, धेरै खुसी लाग्यो मलाई होइन, आकाशवाणीमा यसरी हामी अब बेला बेलामा आउनु पाऊ अझै पनि भन्न पनि चाहन्छु बहिनी। आज मैले हजुरहरूको यो अलिकति पङ्क्तिले बुझ्नु भयो होला होइन, कतिले भन्छ नि छोरी जन्मिँदा चाहिँ अब कतिले त अब छोराकै चाहना राख्छ है, अन्त छोरी जन्मिँदा त नराम्रो नजरले हेर्छ, तर त्यो होइन क्या, छोरा र छोरीमा भेदभाव पनि गर्नुहुन्न होइन, छोरी पराई धन त हो, तर अब छोरीमा जतिको हुनु त छोराले पनि आमा बाबाको कर्तव्य पुरा गर्नुहुन्छ, तर जति माया ममता दर्शाउनुहुन्छ है छोरीले नै, छोरीको चाहिँ अलिकति बेसी नै होला जस्तो मेरो विचारमा लाग्छ।
1: हजुर, छोरा भन्दा छोरीले नै अधिक परिवारलाई हेरचाह गरेको जस्तो मलाई पनि लाग्छ।
4: हजुर, किनभने अहिले छोरीहरूले पनि त असल शिक्षा दीक्षा पाएर ठुलो ठुलो अहोदामा गएर कति राम्रो राम्रो आमा बाउको नामहरू रोशन गरिरहनु भएको छ नि त होइन। त्यही नै हाम्रो निम्ति ठुलो कुरा हो नि त, छोरी चेलीको जातै चुला चौका मात्रै बस्ने होइन, उहाँहरूलाई पनि उडान भर्न दिनुपर्छ, स्वतन्त्र भएर हिँड्नु दिनुपर्छ होइन, यही भन्न चाहन्छु। अनि आज सबै सबैलाई साँझी छिरिङज्यू, हाम्रो नरेश प्रसाद भाइ पनि छुपा रुस्तम निस्किनु भयो, कति मिठो गाउनु हुँदै थियो कि अस्ति, राम्रो लाग्यो है, म पनि उहाँको लागि म अलिकति गाउन चाहन्छु है।

0: राष्ट्रपति बोलिए, प्रधानमंत्री बोलिए, हर एक जगह में अपना नाम रोशन करती है
1: जी। अंसरी जी, साथ
0: आगे देश के लिए मेडल ना हो
1: जी। अंसरी जी, मैं जान सकती हूँ आपका कितना बहन है अभी?
0: मेरी दो बहन थी, दोनों का शादी हो गया है
2: जी, जी, शादी हो गया।
1: फिर भी शादी के बाद भी तो मुलाकात तो होते है ना?
0: मुलाकात तो होता है, लेकिन बचपन का प्यार अपना प्यार में फर्क हो गया है
2: जी। जी,
0: बचपन में जो साथी खेला वो सब याद आता है, जब भी मिलते हैं हम लोग आपस में हो जाते हैं।
1: तो अंसरी जी, इस कार्यक्रम में आप आपका बहन का नाम रखकर उसे याद कर सकते हैं।
0: मेरी बहन का नाम है, एक का नाम है सोनी खातून है
1: जी,
0: और एक चांदनी परवीन
1: जी,
0: बस ये दो बहन है
1: जी। उन लोग लिए आप दो तीन पंक्ति में आप उन लोगों के लिए मैसेज यानी कि संदेश आप दे सकते हैं?
0: संदेश दे दिए हैं, वो रेडियो लोग नहीं सुनती है।
1: ओ जी,
2: आपके बहन को हमारे तरफ से भी ढेर सारा प्यार जी सुना दीजिएगा।
0: आप लोग भी तो मेरी बहन है
2: जी,
0: आप लोग को बहुत बहुत धन्यवाद, शुक्रिया। आज इतना खुश हूँ ना मैं, आप लोग बहुत अच्छा अच्छा दूसरे चुन कर लाते
2: जी। आपको भी धन्यवाद हमारे साथ जुड़ने के लिए।
0: थैंक यू मैडम।
2: हमी सीत हुनुहुन्थ्यो अंसारी जी, र हामी हाम्रा श्रोताहरूको फोनको प्रतीक्षामा नै बसिरहेका छौँ, र यसै गरी हामीसँग एकजना श्रोता जोडिरहनु भएको छ।
1: र आजको विषय अति नै रोचक रहेकोले हामी समक्ष है नियमित कल आइरहेको छ, र हेरौँ उहाँको हुनुहुन्छ फेरि पनि अर्को कलर जोडिसक्नु भएको छ। हेलो
2: हेलो
3: हेलो श्रीमा दिदी, अन्त यो लक्ष्मी दिदी नमस्कार, सादर प्रणाम, गुड मर्निङ,
2: नमस्ते, तपाईँलाई शुभ प्रभात हाम्रो कार्यक्रममा।
1: हजुरको नाम?
3: नरेश प्रसाद सिंह खम, ठाकुरगंज बिहारबाट।
1: नरेश प्रसाद जी,
3: ठाकुरगंज बिहार।
2: कस्तो हुनुहुन्छ नरेश जी?
3: ठिकै छु दिदी, तपाईँ कस्तो हुनुहुन्छ?
2: हामी पनि एकदमै ठिकै सुस्वस्थ नै छौँ। र आजको विषय त तपाईँले सुनिहाल्नु भयो होला?
3: हजुर, त्यसो त सुनेको छ। अन्त यो तपाईँको खरसाङको मौसम अहिले कस्तो छ दिदी?
2: हजुर, खरसाङ अस्तितिर चाहिँ पानी पर्दै थियो, हिजो र आज चाहिँ मौसम अलिक सुक्खा घमाइलो नै रहेको छ।
3: हजुर, हाम्रो यहाँ पनि अहिले धुप निक्लेको छ, घाम निक्लेको छ। हजुर
2: हजुर नरेशज्यू, हामी विषयतर्फ लागौँ है त।
3: दिदी आजको विषय मलाई जान्नु नि।
2: हजुर, आजको विषय छ छोरी सम्बन्धी, छोरीको विषयमा रहेको छ आजको विषय। छोरी आँगनको फूलदेखि समाजको नेतृत्वसम्म, यस विषयमा चाहिँ तपाईँको विचार के रहेको छ?
3: छोरीलाई पढाउनै पर्छ, छोरादेखि छोरीलाई बेसी माया गर्छ नि। कामकाज पनि गर्ने गर्छ, यो खेतको पनि जाने जाने उनीहरू जान्छ नि।
2: हजुर,
3: त्यसले गर्दा यो छोराको भन्दा यो छोरीले बेसी ध्यान दिन्छ घरमा।
2: हजुर, तपाईँको परिवारमा, तपाईँको घरमा छोरीहरू छ?
3: छोरी त छ।
2: हजुर, कतिको रहन मिल्दछ छोरीहरू घरमा हुँदा, तपाईँको अनुभव हामीलाई साझा गरिदिनुहोस्।
3: हजुर, पुरा मन लाग्छ छोरीले।
2: हजुर,
3: अन्त यो मेरो ठुलो परिवार हो नि, मेरो बहिनी पाँचजना हो, सातजना हो।
2: हजुर,
3: अन्त अहिले मेरो छोरी तिनजना छ, अन्त यो त छोरा छ।
2: हजुर,
1: अनि हजुर आजको यस विषय रहेको थियो छोरी है, यानि अनि तपाईँले छोरीलाई आज यस समाजमा कस्तो प्रकारले सम्मान गरिनुपर्ने र छोरीको महत्त्वबारे अझै तपाईँले थप जानकारी दिनुभयो भने अझ राम्रो हुने थियो नरेश प्रसाद।
3: जानकारी यही हो दिदी, अन्त यो छोरीलाई पुरा माया गर्छ नि, अन्त पढ्नको लागि स्कुल जान्छ, छोराको जस्तो छैन। अन्त अहिले त महिलाको जमाना छ नि, लेखा पढा गएर हो नोकरी, अहिले त मेरो महिला जमाना छोरीहरू जेन्स ज्यादा, म त्यही भन्न चाहन्छु। म नाम लिन चाहन्छु नि।
2: हजुर हजुर,
3: अन्त तामाङ दिदी

श्रोता यहाँहरूबाट आज हामी चारै विदा लिनेछौँ किनभने 10:15 यहाँहरूले सुन्नुहुनेछ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बात कार्यक्रम। यसैले छिटोभन्दा छिटो हामीलाई सम्पर्क गर्नुहोस्, हामीसित कुराकानी गर्नुको निम्ति र हाम्रो फोन नम्बर रहेको छ 03

0: 2999317 र झट्टै हाम्रो यस नम्बरमा फोन गरिदिनुहोस् र हामीसित एकजना श्रोता जोडिनु भएको छ र उहाँसित हामी कुराकानी गर्नेछौँ। हेलो,
1: हेलो, गुड मर्निङ।
0: गुड मर्निङ, नमस्कार, शुभ प्रभात।
1: आज छिरिङ बहिनी अनि हाम्रो रेबिना बहिनीलाई म सुषमा सिंहको प्यारो प्यारो नमस्कार।
0: हाम्रोबाट पनि एकदमै माया तपाईँलाई।
2: हजुर,
0: हाम्रो नियमित श्रोता हुनुहुन्छ, हाम्रो आदि भाग नै हुनुहुन्छ भनौँ न, आकाशवाणी खरसाङको तपाईँ।
1: होइन होइन, यस्तो हुन्छ कि कोही बेला चाहिँ हाम्रो यो गीत देशमा नि
0: हजुर
1: उयो नै हुँदैन, अन्त घरि चावल हुँदैन, घरि के हुन्छ हो।
0: हजुर,
1: यस्तो धन्ना आज चाहिँ लाग्यो। हजुरहरू सन्चै हुनुहुन्छ होला?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ, तपाईँ पनि सन्चै हुनुहुन्छ होला।
1: हजुर, र आजको टपिक राम्रो लाग्यो।
0: हजुर,
1: किनभने आफू पनि छोरी भएको हुनाले होला।
0: हजुर,
1: जस्तो लाग्यो ठिकै हो नि। अघि छिरिङ बहिनीले भन्नुहुँदै थियो नि छोरीको जन्म हारेको कर्म भनेर, क्या त।
0: हजुर,
1: अब यो हारेकोलाई चाहिँ मेटाउनु पर्छ हामीले।
2: हजुर
0: पक्का पनि
1: मेटाएर चाहिँ अब हामीले जितेको हाम्रो हाम्रो छोरी भने बनाउनु पर्छ होला भन्ने मैले मनमा सोच लिएँ। आज मेरो गाउँमा मेरो घर मुनि मेरो एकजना आफन्तको तिनवटा छोरी छ।
0: हजुर हजुर,
1: बुझ्नुभयो, तिनवटा छोरी छ, यति सुबानी छोरीहरू छ। दुईजना छोरीहरू जर्मनमा छ, जर्मनमै पढ्दैछ, जर्मनमा पढेर उही नै काम गरेर अहिले बाउरा आमालाई कस्तो याद गर्छ। अनि अनि सानो छोरी चाहिँ सिलगढी पढ्छ, कलेज पढ्दैछ।
0: हजुर,
1: कस्तो शान्ति छ।
0: हजुर,
1: मेरो आफन्त मेरो के भाइको घरमा तिनवटा छोरी भएर होला,
0: केही
1: किसिमको केही छैन क्या। त्यस कारणले म भन्छु हाम्रो छोरीको हारेको कर्म होइन, जितेको कर्म भन्नुपर्छ भन्ने जस्तो लाग्छ।
0: हजुर,
1: होइन, बाउ आमालाई यो गर्ने पनि हामी छोरी नै हुन्छौँ। छन् कतिजना अब छोराहरूले पनि गर्छ,
0: हजुर
1: गर्छ, त्यो म गर्दैन भन्दिनँ, तर सबै एउटै हुँदैन नि त।
0: हजुर पक्का पनि। हजुर, अहिले त प्राय नै हामी देख्दछौँ, हजुर, छोरा भन्दा छोरी नै बेसी परिवारको नजिकको हुन्छ।
1: हो नि, अब हुन त अब एक दुई वर्ष अघिको कुरो म अलिकति बेसी बोलिपठाएँ होला।
0: होइन हजुर, भन्नुहोस् न।
1: अब मराउ पर्यो, छोरा थिएन, छोरी थियो, दुईटा छोरी, दुईटा छोरीले कपाल काटेर बाबा र आमाको अन्त्येष्टि क्रिया गरे त।
2: हजुर
0: हजुर, एकदमै सुन्दर उदाहरण अहिलेको समाजको निम्ति।
1: सेतो ड्रेस लगाएर कि, सेतो ड्रेस लगाएर सेतो कपाल धरी खौरियो।
0: हजुर,
1: हेर्नुहोस् यो दृश्य चाहिँ मैले मेरो गाउँ छिमेकमा मेरो एरियामा देखिसकेको छु क्या। छोरी एकदमै अब के भन्नु, शब्दै छैन,
0: त्यस्तै
1: छ। र छोरीलाई चाहिँ हामीले एकदमै एउटा उसमा ल्याउनु पर्छ, अनि हामी आफै पनि छोरी अघि हामीले पनि बाबा आमा सासू ससुराको कति गऱ्यौँ होला, होइन, गर्नुपर्छ। बाउ आमाको मात्रै होइन, हामी पनि विवाहित बिहा गरेर जाइन्छ एक दिन, अनि कसैको बाउ आमा हो होइन, हामीले उहाँहरूको पनि त्यति नै सेवा गर्नु भने हामी आफै हो पाइहाल्छौँ
0: तपाईँलाई। त्यो के भने, तपाईँ एउटा छोरी होइन, बुहारी पनि हो, र छोरी र बुहारीमा चाहिँ कतिको भिन्नता हुँदो रहेछ? हजुर, तपाईँको अनुभवलाई यसो हामीसँग पनि साझा गर्नुहोस् न।
1: अब आमाले है, अब हामी म बुहारीको यस्तो भने उस्तो भने भन्ने कुरा हुन्छ होला, सबै बुहारी एउटै हुँदैन।
0: हजुर,
1: मैले भने नि छोरा पनि सबै एउटै हुँदैन, एउटा हुँदैन। बुहारी र छोरीलाई एकनाश एउटा स्थानमा ल्याउनु पर्छ, हाम्रै भूमिका होला
0: जस्तो
1: लाग्छ मलाई।
0: हजुर पक्का पनि,
1: मेरो बारे चाहिँ यही नै छ। हामीले नै अब छोरी बुहारीलाई चाहिँ समान्तर रूपले हेर्नु पर्यो त।
2: हजुर हजुर, सुषमाज्यू, हजुर हजुर, छोरी पनि अनि आमा पनि बुहारी पनि हामी नै त हौ, होइन सुषमाज्यू?
0: हजुर,
1: अनि अब श्रीमती पनि हामी नै हौ फेरि।
2: हजुर हजुर
0: हजुर,
1: हाम्रो त चारवटा भूमिका पो छ त अघि।
0: हजुर,
1: आमा भयौँ पहिला,
2: हजुर
1: होइन,
2: हजुर
1: होइन, सबभन्दा पहिला हामी छोरी भयौँ, छोरी भएपछि हामी आमा, आमा अब श्रीमती।

0: आफै पनि आमा
1: हजुर हजुर
0: कतिवटा कुरो छ नि त भूमिका त हाम्रै छ नि बेसी
1: हजुर
0: हामीलाई नै हेला गर्छन् क्या छोरी भयो छोरा भएन छोरी छोरी छोरी भयो हेर्नुहोस् न
1: हजुर हजुर
0: तर हामी छोरीले चाहिँ गरेर चाहिँ देखाइदिनु पर्ने रहेछ भन्ने मलाई लाग्छ
1: हजुर
2: त्यतिकै त हजुर सुषमाज्यू त्यतिकै नेपालीमा एउटा उखान पनि रहेको छ है छोरी जन्मियो घर नै उज्यालो भयो भन्ने यो उखान छ है यो त्यतिकै चाहिँ राखेको होइन होला जस्तो लाग्छ मलाई है सुषमाज्यू
0: हजुर
1: हो नि हौ हो नि छोरी अर्कै
0: अब रौनकता हुन्छ हजुर
1: हजुर हजुर
2: हुन्छ हजुर सुषमाज्यूले हामीलाई हजुर आज कल गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद है दिन चाहन्छु हामी दुईजना र यसरी नै हामीलाई कल गर्दै रहनुहोला हजुरलाई
0: हुन्छ तपाईँहरू रेडिना बहिनी अनि छिरिङ बहिनीलाई पनि धेरै धेरै धन्यवाद आज मलाई रेडियोमा बोल्नु दिनुभएकोमा
1: हुन्छ धन्यवाद हाम्रो सुषमाज्यूलाई नियमित श्रोता हुनुहुन्छ उहाँ र सुषमाज्यूले ठिकै भन्नुभयो होइन पाँचवटा हाम्रो दसवटा औँला हुन्छ र दसवटा औँला नै बराबर हुँदैन होइन र छोराहरूले पनि कतिले हेर्छ कतिले हेर्दैन तर छोरी चाहिँ घरको लक्ष्मी हो घरको रौनकता हो छोराभन्दा छोरीले नै परिवारलाई ज्यादा ध्यान दिन्छ माया दिन्छ प्रेम दिन्छ हाम्रो हामी छोरी भएर पनि होला एउटा श्रीमती भएर मलाई एउटा बुहारी भएर मलाई होला एउटा बहिनी दिदी होइन सबैको भूमिका निभाएर होला हामीलाई यस्तो लाग्छ कि छोराभन्दा छोरी नै बेसी परिवारको प्यारो पनि हुन्छ र हेर्ने पनि गर्छ छोरीले नै ज्यादा होइन रेबिना
2: हजुर हजुर छिरिङज्यू र यसरी नै छिरिङज्यू हामी समक्ष फेरि अर्को कलर जोडिसक्नु भएको छ है हेरौँ उहाँको हुनुहुन्छ हेलो
1: हेलो
2: हेलो
1: र हामीसित एकजना श्रोता जोडिनु भएको थियो तर उहाँ हामीसित उहाँको हामीसित सम्पर्क टुट्न गएको छ र फेरि पनि हामीसित अघिल्लो कलर जोडिनु भएको छ र उहाँ को हुनुहुन्छ होला हामी उहाँसित कुराकानी गर्न चाहन्छौँ
2: हेलो
1: हेलो हेलो
3: नमस्कार
1: नमस्ते को हुनुहुन्छ
3: योगेश जांगड़े बेमेतरा छत्तीसगढ़ से
1: योगेश जी आपके हमारे कार्यक्रम में स्वागत है
3: जी धन्यवाद
1: नमस्कार
3: जी नमस्ते
1: आप रेडियो सुन रहे हैं ना
3: हाँ जी सुन रहे हैं
1: जो विषय भी आपको मालूम ही होगा
3: हाँ जी विषय भी हमको मालूम है
1: जी इस विषय में आपके विचार साझा करिए
3: यही कहेंगे कि जो बेटी होती है वो तो हर घर की एक सम्मान होती है मान होती है
1: जी
3: और भी तरह तरह के उपमाओं से नवाजे गए हैं घर के आंगन की एक तुलसी होती है
1: जी
3: तो हम यही कहेंगे कि बेटी तो दो दो घरों का नाम रोशन हाँ करती
1: जी,
3: है
1: जी,
3: तो बेटियों के बिना ही पूरा संसार है हमारी खुद की बेटियां हैं तो हम इस चीज को बहुत बेहतर ढंग से जानते हैं कि बेटियों की जो खिलखिलाहट होती है मुस्कान होती है वो पूरे घर में खुशी का आनंद भर देती है
1: जी
3: और वही बेटियां जब घर में रहती है माँ बाप के बीच में
1: जी
3: तो एक फूल सी कली रहती है फिर जब हम 22 साल 25 साल बाद शादी करते हैं तो दूसरे घर की भी शोभा उसी तरह से भाती है
1: जी
3: और बेटियां आजकल कोई भी ऐसा फील्ड नहीं है जिसमें बेटों के समान काम न कर सके चाहे हवाई जहाज उड़ाना हो विज्ञान के क्षेत्र में हो या कोई भी ऐसा क्षेत्र जो देश की प्रगति में सहायक हो वो उसमें आगे है सबसे बड़ा उदाहरण तो हमारे देश के राष्ट्रपति है
1: जी जी बहुत सही कहा आपने
3: जी
1: आपके घर में बेटी आए आपके
3: जी
1: आपके आपके बेटी आए
3: हाँ हाँ बेटिया है
2: जी कितने बेटिया है आपका
3: दो बिटिया है
2: दो बिटिया है जी आपका बहन है कि नहीं है
3: बहन दो है उनकी शादी हो गई है
2: जी जी जी
3: जी
2: तो ये किस झांगड़ी जी, आपको हमें कॉल करने के लिए ढेर
1: शुक्रिया आपका, हमारे साथ जुड़ने के लिए कॉल करते रहिएगा।
4: जी
1: जी जी नमस्कार। हामीसित फेरि पनि अर्को श्रोता जोडिनु भएको छ र हामी उहाँसित कुराकानी गर्नेछौँ। हेलो
4: हेलो नमस्कार हजुर।
1: नमस्ते, स्वागत, अभिवादन, नमस्ते हाम्रो कार्यक्रममा।
2: हजुरको शुभ नाम।
4: धन्यवाद हजुर, म तिनजी दौरालीबाट बोल्दैछु हजुर।
1: मनोजज्यू कस्तो हुनुहुन्छ तपाईँ?
4: एकदम सुगलम मङ्गलमय छु भन्नुभयो
1: हजुर। धेरै समयको अन्तराल पछि तपाईँसित आज भेट भयो होइन, कुराकानी गर्ने मौका पायो तपाईँसित।
4: एकदमै खुसी लागिरहेको छ हजुरसँग पनि आज धेरै दिन बादमा बोल्न पाएँ है।
1: हजुर,
2: त मनोजज्यूले हजुर हाम्रो कार्यक्रम बिहानैदेखि नै सुन्दै आइरहनु भएको होला है? हजुर, आजको विषयमा पनि यहाँले जानिसक्नु भएको होला है? हजुर हजुर, त तपाईँले आजको विषयबारे दुई शब्द राखिदिनु पर्ने हुन्छ हजुर, तपाईँको के कस्तो विचार रहेको छ?
4: हजुर, मलाई चाहिँ के लाग्छ भने जुन हाम्रो सृष्टिकर्ता ईश्वर हुनुहुन्छ है,
1: हजुर,
4: उहाँले चाहिँ हाम्रो छोरीहरूलाई सृष्टि गर्दा नै उहाँ छोरीको मुटुमा चाहिँ दया है, माया है, साथै धेरैवटा अब यस्तो मायाको कुराहरू भरेर उहाँलाई उहाँले सृष्टि गर्नुभएको छ जस्तो लाग्छ है।
2: हजुर हजुर,
4: किनभने एउटा पहिला हामी अब हामी नानीहरू हुँदा आमाले त्यो आमा पनि एकजना स्त्री जाति नै हुनुहुन्छ है, उहाँले कस्तो दुःख सहेर रात घरिघरि सुत्नु नपाए है।
1: हजुर,
4: अन्त 9 महिना आफ्नो पेटमा राखेर जन्म दिएर कति दुःख कष्टसँग हुर्काउनुहुन्छ है, अनि छोरी चाहिँ घरमा छ भने फेरि एउटा रौनकता हुन्छ है। प्राय प्राय हाम्रो हुन त हाम्रो जातिमा चाहिँ छोरीलाई त्यति साह्रो अवहेलना गरेको
2: चाहिँ
4: पाइँदैन र पहिला पहिला चाहिँ अलिकति पढाइ शिक्षामा चाहिँ अलिकति पिछेरी राख्नुहुन्थ्यो है।
1: हजुर,
4: अनि मेरो घरमा पनि एकजना बहिनी है, अनि त्यति बेला हाम्रो बाबुआमाले अहिले सोच्दा एकदमै त्यो छोरीको कदर गरेको हुनुहुन्थ्यो त क्या उहाँहरूले। पूर्णे पञ्चमीको दिन चाहिँ बाबाले धुपबाती गर्नुहुन्थ्यो, अनि चामलको सेतो दुध पोखरीमा बनाएको टिका चाहिँ बहिनीलाई लगाएर चाहिँ यति पैसा दक्षिणा दिएर खुट्टा ढोक्नु लाउनुहुन्थ्यो क्या सबैले। हजुर, अनि त्यो एउटा अहिले सोच्दा त्यो एउटा राम्रो छोरीको कदर है,
1: छोरीको सम्मान गरेको,
4: सम्मान गरेको चाहिँ अहिले बुझेँ मैले क्या। छोरी जाति चाहिँ कस्तो हो भनेदेखि एउटा घरलाई सम्हालेर बस्नु है, एउटा आफ्नो जन्मघर एउटा त्यसपछि विवाह भएर गएर त्यहाँ पनि एउटा सम्हालेर बस्ने शक्ति है, यति महान शक्ति भएको सृष्टि चाहिँ छोरीलाई म मान्छु है। अनि जति पनि अब हाम्रो समाजमा यस्तो छोरीप्रतिको कुरीतिहरू हुन्छ है, यो चाहिँ एउटा नराम्रो कुरो हो, अनि यसलाई चाहिँ हटाएर लानुपर्छ भन्न चाहन्छु हजुर।
1: हजुर, मनोजज्यू एकदमै राम्रो संस्कार लाग्यो तपाईँको परिवारको होइन, छोरीलाई सम्मान गर्नुपर्ने, छोरीको खुट्टा छुनु नै छोरीको सम्मान गर्नु हो नि त। एकदमै राम्रो, एकदमै राम्रो लाग्यो तपाईँको परिवारको संस्कार र हरेक परिवारले नै छोरीलाई यसरी नै सम्मान दिनुपर्छ जस्तो लाग्यो तपाईँको कुरा सुन्दाखेरि। र हामी सबैलाई नै भन्न चाहन्छु कि छोरीको सम्मान गर्नुहोस्, किनभने छोरी भविष्यको समाजको कर्णधार पनि हुन सक्छ। र मनोजज्यू तपाईँलाई धेरै धेरै धन्यवाद आफ्नो कुरा साझा गरिदिनु भएकोमा।
4: अलिकति मेरो साथीहरू सम्झौँ है।
1: हजुर,
4: कल्याण भाइ शेखरजी हुनुहुन्छ, अजय धनकर हुनुहुन्छ, अनि जो हाम्रा समीर भाइले जो कल किया था, समीरले इतना अच्छा गाना गाया कि बहुत अच्छा गाना गाते हैं, याद करना चाहता हूँ, भन्न चाहन्छु।
1: हजुर,
4: हाम्रो अर्थ फर्का दिनु हजुरबालाई पनि सम्झिँदै हजुर
1: धन्यवाद
2: मनोजज्यूलाई धेरै धेरै धन्यवाद हजुर र
1: श्रोता हामी कार्यक्रमको अन्तमा नै पुगिसकेको छौँ र अन्तमा यो सानो साङ्गीतिक कोसेली तपाईँहरूलाई राख्न चाहन्छौँ।

0: भाषण अनुवाद यस केन्द्रबाट सुन्नुहोस्।
1: मेरा प्यारा देशवासीहरू नमस्कार। मन की बात को सितम्बर महिनामा फेरि एक पटक तपाईहरूसँग भेट्ने अवसर प्राप्त भइरहेको छ। म देशका सबै मानिसहरूलाई स्वागत गर्दछु। मन की बातमा हामी देशवासीहरूको सकारात्मक प्रयासलाई मञ्च दिन्छौं, देशका उपलब्धिहरूको कुरा गर्छौं। भारतको यस्तै एउटा ठूलो ऐतिहासिक उपलब्धि एक दिनपछि 10 वर्ष पूरा

एक दशकमा बालाकोट एयर स्ट्राइकदेखि अपरेसन सिन्दूरसम्म भारतले पटक पटक स्पष्ट सन्देश दिएको छ कि यदि आतंकवादीहरूले भारततर्फ आँखा उठाउनेछन् भने त्यसको कडा जवाब दिइनेछ। साथीहरू, आतंकवादी हमलाहरूले भारतलाई लामो समयसम्म चोट पुर्याएका छन्। एउटा समय थियो जब भारतमा सिरियल ब्लास्ट हुनु सामान्य जस्तै भइसकेको थियो। सितम्बर महिनामै अर्थात् 13 सितम्बर 2008मा दिल्लीमा भएको सिरियल ब्लास्टमा धेरै निर्दोष मानिसहरू मारिएका थिए। त्यसको केही हप्तापछि नै मुम्बईमा 26/11 यति ठुलो हमला भएको थियो। साथीहरू, पहिले पनि हरेक आतंकवादी हमलापछि पाकिस्तानमाथि कारवाही गर्ने माग हुँदथ्यो, तर त्यसमा त्यति ध्यान दिइदैनथ्यो। समय बित्ने प्रतीक्षा गरिन्थ्यो। अब आजको भारत आतंकवाद विरुद्ध जिरो टलरेन्स पोलिसी लिएर अघि बढिरहेको छ र हामी त्यसका परिणाम पनि देखिरहेका छौँ। साथीहरू, यस वर्ष 9/11 आतंकवादी हमला भएको पनि 25 वर्ष पुरा भएको छ। अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा ज्यान गुमाउने निर्दोष मानिसहरूले आफ्ना जीवन गुमाएका थिए। त्यसमा अमेरिकापछि सबैभन्दा धेरै मानिस भारतका थिए। मलाई याद छ 2014 पिएम बनेपछि जब म अमेरिका गएको थिएँ तब न्युयोर्कमा ती निर्दोष नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए। आज फेरि एकपटक भारतका करोडौँ नागरिकहरूको तर्फबाट पीडित परिवारहरूप्रति आफ्नो संवेदना व्यक्त गर्दछु। मेरा प्यारा देशवासीहरू, यी दिनहरूमा देशको एउटा धेरै ठुलो तस्बिर तयार भइरहेको छ। यो तस्बिरमा तपाईँ पनि हुनुहुन्छ, तपाईँको परिवार पनि छ र तपाईँका छिमेकीहरू पनि छन्। म कुरा गरिरहेछु भारतको जनगणनाको। देशका सबै राज्य र केन्द्र शासित प्रदेशहरूमा यसको पहिलो चरण लगभग पूरा भइसकेको छ। 32 करोड भन्दा बढी परिवारहरूको जानकारी दर्ता भइसकेको छ। यी दिनहरूमा लद्दाख, हिमाचल प्रदेश, जम्मू काश्मीर र उत्तराखण्डका दुर्गम तथा हिउँले ढाकिएका क्षेत्रहरूमा पनि यो काम भइरहेको छ। त्यहाँबाट धेरै प्रेरणादायी अनुभवहरू हाम्रो अगाडि आएका छन्। उत्तराखण्डमा जनगणनाको सुरुवात चमोलीको माना गाउँबाट भयो। मानालाई देशको पहिलो गाउँ भनिन्छ। मानामा सबैभन्दा पहिले 83 वर्षकी पूर्णिमा रावतजीबाट यसको सुरुवात भयो। उत्तरकाशीको बगोरी गाउँमा होमस्टे सञ्चालन गर्ने हरदेव सिंह राणाजीले डिजिटल माध्यमबाट आफ्नो जानकारी आफै दर्ता गर्नुभयो। साथीहरू, जनगणना हामी सबैको राष्ट्रिय दायित्व हो। मैले 15 अगस्तमा पनि देशवासीहरूलाई यसका लागि आफ्नो समय अवश्य निकाल्ने आग्रह गरेको थिएँ। जनगणनाको लागि आफ्नो जानकारी आफै दर्ता गर्ने यो सुविधा निकै सजिलो छ। तपाईँले आफ्नो मोबाइलबाट आफ्नो र आफ्नो परिवारको जानकारी दर्ता गर्न सक्नुहुन्छ। यो सुविधा हिन्दी लगायत 16 भाषाहरूमा उपलब्ध छन्। साथीहरू, यसको लागि तपाईँले जनगणनाको अनलाइन पोर्टलमा जानुपर्छ। यो पोर्टल हो se.census.gov.in। यस पोर्टलमा गएर आफ्नो मोबाइल नम्बरबाट लगइन गर्नुहोस्, आफ्नो स्थान दर्ता गर्नुहोस्, आफ्नो परिवारसँग सम्बन्धित जानकारीहरू भर्नुहोस् र त्यसलाई सब्मिट गर्नुहोस्। यो सम्पूर्ण प्रक्रियामा करिब 15-20 मिनट समय लाग्छ। यसका लागि तपाईँले कुनै डकुमेन्ट पनि अपलोड गर्नु पर्दैन। जानकारी सब्मिट गरेपछि तपाईँलाई एउटा विशेष आइडी प्राप्त हुन्छ। जब गणनाकर्मी तपाईँको घरमा आउँछन् तपाईँले उनीहरूलाई त्यो आइडी बताउन सक्नुहुन्छ। तपाईँले दिएको जानकारीको पुष्टि भएपछि त्यो जनगणनाको हिस्सा बन्नेछ। साथीहरू, अहिलेसम्म मोबाइलबाट 2,60,00,000 भन्दा बढी मानिसहरूले जनगणना पोर्टलमा आफ्नो जानकारी भरेर स्वगणना गरिसकेका छन्। तपाईँको पनि यसमा केही समय खर्च हुनेछ, तर देशको लागि यो अत्यन्त महत्त्वपूर्ण छ, किनभने तपाईँको सही जानकारी र तपाईँको परिवारको सही जानकारीले देशको भविष्यको सही तस्बिर तयार गर्न मद्दत गर्दछ। मेरा प्यारा देशवासीहरू, आज

को यो मिति एउटा विशेष कारणले अझ विशेष बनेको छ। आज एक यस्ता महानुभावको 100 जन्म जयन्ती हो जसले संस्कृति, समाज र राष्ट्रको लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएको थियो। म कुरा गरिरहेछु विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष श्रद्धेय स्वर्गीय अशोक सिंहलजीको। 27 सितम्बर 1926 आजकै दिन उहाँको जन्म आगरामा भएको थियो। उहाँले समाजमा रहेर तपस्वी जस्तो जीवन बिताउनुभयो। उहाँले राम जन्मभूमि आन्दोलनलाई जुन दिशा र ऊर्जा दिनुभयो, आज त्यसैको परिणाम स्वरूप हामी अयोध्यामा भव्य मन्दिरलाई प्रत्यक्ष देखिरहेका छौँ। मेरो त ठूलो सौभाग्य रह्यो मैले उहाँको जीवनलाई नजिकबाट देख्ने मात्र होइन उहाँसँग यस अभियानसँग जोडिने अवसर पनि पाएँ। जब म राम मन्दिरमा प्राण प्रतिष्ठाको अनुष्ठानमा सहभागी भएको थिएँ त्यस बेला पनि मलाई बारम्बार अशोकजीको सम्झना आउनु स्वाभाविक थियो। साथीहरू, अशोकजीका बारेमा यस्ता धेरै कुराहरू छन् जसको त्यति चर्चा हुँदैन। राम मन्दिर आन्दोलनसँगै उहाँले सामाजिक भेदभाव र असमानता विरुद्ध पनि ठूलो सङ्घर्ष गर्नुभएको थियो। उहाँको जन्म अत्यन्त सम्पन्न परिवारमा भएको थियो। उहाँका पिता सिभिल सर्भिसका अधिकारी हुनुहुन्थ्यो। उहाँका दाजुभाइ तथा दिदीबहिनीहरूमध्ये अधिकांश मानिसहरू ठूला ठूला पदमा पुगेका थिए। उहाँ स्वयं पनि आइआइटी बिएचयूबाट ग्रेजुएट हुनुहुन्थ्यो। तर यी सबै भएर पनि उहाँले समाज र संस्कृतिका लागि आफ्नो जीवन समर्पित गर्नुभयो। यही महान मानिसहरूको पहिचान हो। आज उहाँको जन्म शताब्दीको अवसरमा उहाँका करोडौँ प्रशंसकहरूको तर्फबाट म उहाँलाई नमन गर्दछु। मेरो तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। मेरा प्यारा देशवासीहरू, यस वर्षको सुरुवात हामीले स्वाभिमानको एउटा महापर्वबाट गरेका थियौँ। त्यो पर्व थियो सोमनाथ स्वाभिमान पर्व। आजभन्दा 1000 वर्ष अघि 1026 मोहम्मद गजनीले पहिलोपल्ट सोमनाथ मन्दिरको विध्वंस गरेको थियो। तर सोमनाथलाई तोडेर भारतको पहिचान मेटाउन आएका मानिसहरूको आज कुनै अस्तित्व छैन। तर सोमनाथ मन्दिर विशाल समुद्रको किनारमा आफ्नो सम्पूर्ण भव्यताको साथ भारतलाई अमरताको आशीर्वाद दिइरहेको छ। त्यसैले हामीले यस वर्ष पूर्ण गर्वको साथ सोमनाथ स्वाभिमान पर्व मनायौं। साथीहरू, आज मन की बातमा म यो चर्चा किन गरिरहेको छु यसको पनि एउटा विशेष कारण छ। 1026 जब गजनीद्वारा सोमनाथको विध्वंस भएको थियो त्यही वर्ष गुजरातको मोढेरामा रहेको प्रसिद्ध सूर्य मन्दिरमा पनि हमला भएको थियो र त्यसलाई तोडिएको थियो। अर्थात् मोढेरा मन्दिरको विध्वंस भएको पनि यस वर्ष 1000 वर्ष भएको छ, जबकि त्यस बेला यो मन्दिर बनेको केवल 1 वर्ष मात्र भएको थियो। 1025 राजा भीमदेवले यस मन्दिरको निर्माण गराएका थिए। साथीहरू, त्यो समयको बारेमा सोच्नुहोस् जब यति ठुलो आक्रमण भएको हो। सोमनाथ मन्दिर जस्तो आस्थाको ठुलो केन्द्र ध्वस्त पारिएको हो र अन्य धेरै ठाउँमा पनि हमला भएका हुन्। यस्तो अवस्थामा कुनै पनि समाज वा शासनको मनोबल टुट्न सक्छ। तर राजा भीमदेव प्रथमले गजनीको सामना मात्र गर्नु भएन, केही समयमै मोढेरा सूर्य मन्दिरको पुननिर्माण गर्नुभयो। यही दृढताको कारण सोमनाथ मन्दिर पनि पटक पटक विध्वंस भए तापनि पुनर्निर्माण हुँदै आयो। साथीहरू, मोढेरा सूर्य मन्दिरमाथि पनि पछिल्ला कालखण्डमा आक्रमणहरू रोकिएनन्। पछि अलाउद्दिन खिलजीले पनि वास्तुकलाको यस भव्य मन्दिरलाई फेरि तोडेको थियो। तर साथीहरू, हामी भारतवासी सूर्यको पूजा केवल वास्तुकला र मन्दिर मार्फत मात्र गर्दैनौँ। हाम्रो सूर्य उपासनाको एउटा अर्थ प्रकाश, ऊर्जा, विज्ञान र निरन्तरताको प्रेरणा पनि हो। यसैले आज मोढेरा केवल सूर्य मन्दिरको लागि मात्र प्रसिद्ध छैन, गुजरातको यो गाउँ देशको पहिलो सोलर भिलेज पनि बनेको छ। मोढेरा आज पूर्ण रूपमा सौर्य ऊर्जाबाट चल्छ
र यसले देश सामु सस्टेनेबिलिटीको एउटा उदाहरण प्रस्तुत गरेको छ। मोढेरामा पर्यटकहरूका लागि धेरै आकर्षण र सुविधाहरूको सुरुवात पनि भएको छ। जनवरीमा मकर संक्रान्तिपछि त्यहाँ मोढेरा नृत्य महोत्सवको पनि आयोजना हुन्छ। यसमा भारतका सांस्कृतिक तथा शास्त्रीय नृत्यहरूको अद्भुत प्रस्तुति हुन्छ। म चाहन्छु तपाईँहरू सबै पनि एकपटक मोढेरा अवश्य जानुहोस् र भारतको यस गौरवशाली विरासतको दर्शन गर्नुहोस्। साथीहरू, विगतसँग हाम्रो सम्बन्ध आज पनि अत्यन्त जीवित छ। त्यसको पछाडि यी मानिसहरूको समर्पण र मेहनत छ जसले यस सम्बन्धलाई अझ गहिरो बनाइरहेका छन्। तमिलनाडुको तिरुचिरापल्ली स्थित मनप्पराईमा यस्तै एउटा अनौठो प्रयास भइरहेको छ। एउटा कलेजमा डिपार्टमेन्ट अफ तमिल स्टडिजसँग सम्बन्धित एस सेल्भाराजुजीले यसलाई अगाडि बढाइरहनु भएको छ। एउटा लेक्चरको क्रममा उहाँले आफ्ना एक स्टुडेन्टबाट केही प्राचीन प्रतिमाहरूको जानकारी पाउनुभएको थियो। यस विषयमा छलफल भएपछि उहाँले फिल्ड भिजिटको प्लान बनाउनुभयो। यस भिजिटका क्रममा उहाँले विभिन्न ठाउँमा धेरै प्रतिमाहरू र प्राचीन मन्दिरहरू भेट्टाउनुभयो। विगतसँग जोडिने यो एउटा रोचक प्रयास हो। यसरी हामी आफ्नो विरासतलाई अझ राम्रोसँग जान्न सक्छौँ। देशका अन्य भागहरूमा पनि यस्ता प्रयास गर्न सकिन्छ। यसले हामीलाई आफ्नो इतिहासलाई नजिकबाट हेर्ने र बुझ्ने अवसर दिन्छ। मेरा प्यारा देशवासीहरू, केही दिनपछि 2 अक्टोबर आउँदैछ, पूज्य बापूको जन्म जयन्तीको दिन। बापूले हामीलाई जीवनका धेरै मन्त्र दिनुभएको छ। स्वच्छता पनि तीमध्ये एउटा हो। हामी प्राय आफ्नो वरपर स्वच्छतासँग सम्बन्धित धेरै प्रयासहरू देख्छौँ। यी प्रयासहरू अत्यन्त प्रेरणादायी र उत्साह बढाउने खालका हुन्छन्। सोसियल मिडियामा पनि यस्ता तस्विरहरू, भिडियोहरू र रिल्सले बारम्बार हाम्रो ध्यान आकर्षित गर्छन्। पछिल्ला दिनहरूमा मैले यस्ता धेरै प्रयासहरू देखेको छु। कतै मध्य प्रदेशमा केही युवाहरू नदी सफा गर्ने काम गरिरहेका छन्। उनीहरूको सानो प्रयासमा पुरा समाज जोडिँदै गएको छ। त्यसै गरी आन्ध्र प्रदेशमा युवाहरू पुराना बाउडी र इनारहरू सफा गरिरहेका छन्। यसबाट हाम्रा पुराना सम्पदाहरूलाई फेरि सजाउने काम भइरहेको छ। मुम्बईमा केही युवाहरू समुद्र तटहरू सफा राख्ने पहल गरिरहेका छन्। हरेक हप्ता कुनै न कुनै बीचमा 100 युवा साथीहरू जम्मा भइरहेका छन् र स्वच्छताको माध्यमबाट सेवा गरिरहेका छन्। यहाँ दिल्लीमा बालबालिका र युवाहरूले मानिसहरूलाई फोहोर छुट्टा छुट्टै राख्न र आफ्ना वरपर सफाई राख्न जागरूक गरिरहेका छन्। पश्चिम बङ्गालमा युवा विद्यार्थीहरू र स्थानीय मानिसहरूसँग मिलेर पिकनिक स्थल तथा बजारहरूको सफाई गरिरहेका छन्। साथीहरू, यी सबै प्रयासमा एउटा कुरा अत्यन्त सहज रूपमा देखिन्छ। कतै सुरुवात एउटै व्यक्तिले गर्यो, त्यसपछि केही अरू मानिसहरू जोडिए र हुलहरू बढ्दै गयो। यही त जनभागीदारी हो। बापूप्रतिको हाम्रो सबैभन्दा सुन्दर श्रद्धाञ्जली पनि स्वच्छता नै हो। मेरा प्यारा देशवासीहरू, हामी वातावरणको रक्षा गर्छौँ भने हामी केवल रुख बिरुवा वा जीव जन्तुलाई मात्र बचाउँदैनौँ, हामी सम्पूर्ण जीवन व्यवस्थालाई बलियो बनाउँछौँ। देशका विभिन्न भागमा भइरहेका केही प्रयासहरूले यस भावनालाई अत्यन्त सुन्दर तरिकाले प्रस्तुत गरिरहेका छन्। साथीहरू, आसाममा सोनाई रूपाई वाइल्ड लाइफ स्याङ्चुरी छन्। एउटा समय थियो जब यहाँ हात्तीहरूको बासस्थान थियो, तर बिस्तारै जङ्गलको जमिनमा मानवीय हस्तक्षेप बढ्दै गयो, जसको कारण हात्तीहरूले यस क्षेत्रबाट दूरी बनाउन थाले। 3 वर्ष अघि यस जमिनलाई अतिक्रमणबाट मुक्त गराइयो र अहिले त्यसका अद्भुत परिणामहरू देखिन थालेका छन्। हात्तीहरू फेरि यहाँ फर्किएका छन्। जुन क्षेत्रमा वर्षौँदेखि उनीहरूको चहल पहल थिएन, आज त्यहाँ फेरि हात्तीहरूको बथान देखिन थालेको छ। साथीहरू, आसाममै अर्को सुन्दर प्रयास भएको छ। यो प्रयास एउटा अत्यन्त सानो जीव पिग्मी हगलाई बचाउने हो। एक समय यसको अस्तित्वमाथि सङ्कट छाएको थियो। त्यसबेला केवल 6 पिग्मी हगको साथ एउटा
कन्जर्भेसन प्रोग्राम सुरु गरियो। त्यसपछि तिनीहरूलाई फेरि जङ्गलमा बसाइयो। उनीहरूको बसोबासका लागि ग्रासल्यान्ड पनि सुधार गरियो। आज यस प्रोग्रामका कारण पिग्मी हकको संख्या 190 भन्दा बढी पुगेको छ। साथीहरू, प्रकृतिसँग हाम्रो सम्बन्ध केवल त्यसलाई संरक्षण गर्नेसम्म सीमित छैन। धेरै पटक हामी प्रकृतिलाई सम्हाल्छौँ भने त्यही प्रकृति हाम्रो जीवनको सहारा बन्न पुग्छ। पश्चिम बङ्गालको सुन्दरवनमा केही महिलाहरूले यही सम्बन्धको प्रेरणादायी उदाहरण प्रस्तुत गरिरहेका छन्। झारखालीका यी महिलाहरू मेनग्रुभका जङ्गल तयार गरिरहेका छन्। यी मध्ये अधिकांश यस्ता महिलाहरू हुन् जसका श्रीमान टाइगर एट्याकमा मृत्यु भएको थियो। श्रीमान गुमाएपछि उनीहरूले सुन्दरवनबाटै जीविकोपार्जनको सहारा पाए। उनीहरूले रोपेका मेनग्रुभ आज गाउँहरूका लागि प्राकृतिक सुरक्षा कवच बनिरहेका छन् र यी रुखहरू रोपेर ती महिलाहरूले आम्दानी पनि गरिरहेका छन्। साथीहरू, हामी वातावरणलाई संरक्षण गरौँ, प्रकृतिको सन्तुलनको सम्मान गरौँ र यसको विविधतालाई सुरक्षित राखौँ। हाम्रो हरेक यस्तो प्रयास भविष्यका पुस्ताहरूप्रतिको हाम्रो जिम्मेवारी हो। मेरा प्यारा देशवासीहरू, हालै देशका लाखौँ युवाहरूले नशा विरुद्ध ड्रग्स विरुद्ध एउटा अत्यन्त महत्त्वपूर्ण संकल्प लिएका छन्। युवाहरूले स्वयं पनि नशाबाट टाढा रहने प्रतिज्ञा लिएका छन् र यो सन्देश अरूसम्म पुर्याउने जिम्मेवारी पनि लिएका छन्। यी सबै नशामुक्त युवा अभियान अन्तर्गत भइरहेको छ। यो अभियान 100 सप्ताहसम्म चल्नेछ। यसमा माई भारतका भोलिन्टियर्सहरू सहभागी छन्। एनएसएससँग जोडिएका हाम्रा युवाहरू पनि यसको हिस्सा छन्। स्कुल, कलेज र विश्वविद्यालयहरू पनि यसमा जोडिएका छन् र धेरै सामाजिक र आध्यात्मिक संस्थाहरू पनि यससँग जोडिएका छन्। पछिल्ला केही दिनमै देशभर हजारौँ सङ्कल्प समारोह र जागरूकता कार्यक्रमहरू भएका छन्। साथीहरू, यस अभियानमा एउटा कुरा मलाई विशेष रूपमा राम्रो लागेको छ, नशा मुक्तिका सन्देश। हाम्रा युवाहरू स्वयं आफ्नो भाषा र आफ्नो शैलीमा यो सन्देश अघि बढाइरहेका छन्। मैले मन की बातमा पनि युवा साथीहरूलाई आफ्नो क्रिएटिभिटी मार्फत यस अभियानसँग जोडिन आग्रह गरेका थिएँ र मलाई खुसी लाग्छ कि हजारौँ युवा यस आह्वानमा अगाडि आएका छन्। माई भारतमा एन्थम, स्लोगन राइटिङ र सडक नाटक जस्ता विभिन्न प्रतियोगिताहरू आयोजना भए। त्यसै गरी सोसियल मिडियामा हाम्रा युवाहरू हैशट्याग नशामुक्त युवाका साथ आफ्नो क्रिएटिभ कन्टेन्ट साझा गरिरहेका छन्। अर्थात् सन्देश पनि युवाहरूको हो, माध्यम पनि युवाहरू हो र यसलाई अगाडि लैजाने ऊर्जा पनि युवाहरू नै हो। आउँदा दिनहरूमा यस अभियान अन्तर्गत हेल्थ चेकअप र ध्यान शिविर जस्ता गतिविधिहरू पनि हुनेछन्। साथीहरू, चाँडै नै हाम्रा धेरै पर्व र चाडहरू पनि आउँदैछन्। यसपटक चाडपर्वको खुसीका बीच हामी आफ्नो वरपर पनि ध्यान दिउँ। यदि कुनै युवा गलत लततर्फ अघि बढिरहेको छ भने उसँग कुरा गरौँ। यदि कोही नसाबाट बाहिर निस्किने प्रयास गरिरहेको छ भने उसको साथ दिउँ। नसामुक्त युवा विकसित भारतको यस सङ्कल्पलाई हामी सबै मिलेर अगाडि बढाउँ। मेरा प्यारा देशवासीहरू, लाल किल्लाबाट मैले यसपटक स्पोर्ट्सको लागि ट्यालेन्ट हन्ट अभियानको घोषणा गरेको छु। भारतले लगातार उत्कृष्ट प्रदर्शन गरिरहोस् भन्नका लागि गाउँ र साना सहरहरूसम्म पुगेर स्पोर्टिङ ट्यालेन्ट खोज्नु आवश्यक छ। त्यस्तै यस्ता धेरै मानिसहरू पनि छन् जसले यही कामका लागि आफूलाई समर्पित गरेका छन्। उनीहरूको एउटै प्यासन हुन्छ, प्रतिभा खोज्नु र त्यसलाई निखार्नु। हाम्रो पन्जाबमा यही काम राजेन्द्र सिंहजीले गरिरहनु भएको छ। राजेन्द्र सिंहजी त्यस्ता व्यक्तित्व हुनुहुन्छ जसको नामसँग सिनियर पनि जोडिएको छ। उहाँ 1980 ओलम्पिकमा हकीमा गोल्ड मेडल जित्ने टोलीको हिस्सा हुनुहुन्थ्यो। 1982 वर्ल्ड कपमा पनि उहाँ चर्चामा रहनुभयो। 2001 भारतले पहिलो पटक मेन्स जुनियर वर्ल्ड कपको उपाधि जितेको थियो। त्यसै गरी 2003 देशले सिनियर एसिया कप टाइटल जितेको थियो। यी दुवै टुर्नामेन्टमा उहाँले कोचको भूमिका निर्वाह गर्नुभएको थियो। अब उहाँ
राउन्ड ग्लास हकी एकाडेमी मार्फत प्यासनलाई अगाडि बढाइरहनु भएको छ। उहाँका प्रयासबाट गाउँहरूमा नयाँ हकी एस्ट्रोटर्फ बिछाइँदैछन्। राजेन्द्रजीको फोकस एकदम क्लियर छ, यस्ता गाउँहरूमा बाल बालिकाको पहिचान गर्नु जहाँ उत्कृष्ट कोचिङका सुविधाहरू कम छन्। यस्ता प्रयासबाट धेरै खेलाडीहरूले भारतको जुनियर र सिनियर लेभलमा आफ्नो स्थान बनाउन सफल भइरहेका छन्। राजेन्द्र सिंहजीको यस समर्पणको जति नै प्रशंसा गरे पनि कम हुन्छ। मेरा प्यारा देशवासीहरू, अमला हामी सबैको लागि धेरै परिचित छ। अधिकांश घरमा यसबाट बनेको अचार र मुरब्बा धेरै प्रयोग गरिन्छ। धेरै मानिसहरू अमलाको जुस मन पराउँछन् र जाडोमा च्यवनप्रास हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्छ। हाम्रा ठुला बडाहरूले पुस्तौँदेखि अमलाका गुणहरूबारे बताउँदै आएका छन्। साथीहरू, यही अमला आज उत्तर प्रदेशको प्रतापगढमा नयाँ सम्भावनाको माध्यम बनिरहेको छ। प्रतापगढ र अमलाको सम्बन्ध धेरै पुरानो छ। पुस्तौँदेखि यहाँका किसानहरूले अमलाका खेती गर्दै आएका छन्। अमलाले प्रतापगढलाई एउटा बलियो पहिचान दिएको छ र अब यही पुरानो पहिचान यहाँका किसान र महिलाहरूको लागि नयाँ अवसर लिएर आइरहेको छ। वान डिस्ट्रिक्ट वान प्रोडक्ट अर्थात् ODOP मार्फत यहाँ अमलासँग सम्बन्धित स्थानीय उद्यमहरूलाई प्रोत्साहन मिलेको छ। आज प्रतापगढमा अमला प्रोसेसिङसँग सम्बन्धित करिब 100 युनिट काम गरिरहेका छन् र यसमा सेल्फ हेल्प ग्रुप्ससँग जोडिएका महिलाहरू पनि ठुलो ठुलो भूमिका खेलिरहेका छन्। यस्तै एउटा समूह हो देवगढ कमासी गाउँको सावित्री फुले सेल्फ हेल्प ग्रुप। यससँग जोडिएका महिलाहरूले अमलाबाट क्यान्डी, मुरब्बा र जुस बनाइरहेका छन्। ODOP अन्तर्गत नयाँ बजारसम्म पहुँच बढेपछि उनीहरूको आम्दानीमा पनि वृद्धि भएको छ। त्यसै गरी एउटा गाउँमा पिन्ध्यावासिनी सेल्फ हेल्प ग्रुप छ। यस ग्रुपका महिलाहरूले अमलाको अचार, डाइजेस्टिभ पाउडर लगायत धेरै चिजहरू तयार गरिरहेका छन्। यी महिलाहरूलाई प्रोसेसिङको लागि मेसिनरी प्राप्त भयो, लोनको सुविधा मिल्यो र स्थानीय व्यापार मेलासँग जोडिने अवसर पनि प्राप्त भयो। हेर्दा हेर्दै उनीहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भयो। साथीहरू, हाम्रो देशको हरेक क्षेत्रमा कुनै न कुनै विशेषता अवश्य हुन्छ। कतै कुनै विशेष फल छ, कतै परम्परागत कला छ भने कतै कुनै अनौठो सिप छ। वान डिस्ट्रिक्ट वान प्रोडक्ट यिनै विशेषताहरूलाई अगाडि बढाउने अभियान हो। हाम्रो प्रयास यही हुनुपर्छ कि हाम्रा गाउँ र साना सहरहरूको यी पहिचानहरू केवल स्थानीय बजारसम्म मात्र सीमित नरहुन्, यी देश अनि अन्य भागहरूसम्म पनि पुगुन् र विश्वका बजारसम्म पनि पुगुन्। यसबाट भोकल फर लोकल अभियानलाई पनि बल मिल्छ। यसले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा पनि दिन्छ। आउँदा चाडपर्वहरूमा पनि हामीले भोकल फर लोकलको मन्त्रलाई कहिल्यै बिर्सनु हुँदैन। मेरा प्यारा देशवासीहरू, सितम्बरको यो महिना कुपोषण विरुद्धको लडाईँमा समर्पित छ। पोषण माहमा विभिन्न क्षेत्रसँग सम्बन्धित मानिसहरू र संस्थाहरू यस पुण्य कार्यको लागि एकसाथ आउँछन्। कुपोषणसँग जुझ्नका लागि यस वर्ष धेरै प्रशंसनीय पहलहरू गरिएका छन्। छत्तिसगढले हर घर मुनगा अभियान सुरु गरेको छ। यसमा मानिसहरूलाई पौष्टिक मुनगा अर्थात् सजनालाई आफ्नो खानपानमा समावेश गर्न प्रोत्साहित गरिँदैछ। गुजरातले पनि वाङ्गी स्पर्धा अर्थात् मिलेट्सबाट बनेका परिकारहरूको कम्पिटिसन सुरु गरेको छ। यस पहल मार्फत सस्तो र पौष्टिक स्थानीय खानालाई प्रोत्साहन दिइँदैछ। अहिलेसम्म 2,00,000 बढी मानिसहरूले यस प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। महाराष्ट्रले पनि यस दिशामा प्रशंसनीय प्रयास गरिरहेको छ। त्यहाँ टिचर्स, आँगनवाडी कार्यकर्ता र बाल बालिकाका अभिभावकहरू जागरूकता अभियानमा जोडिरहेका छन्। मिजोराममा पनि यस वर्ष मानिसहरूले मिलेर पोषण वाटिकाको हेरचाहको लागि अभियान सुरु गरेका छन्। यो मिजो समाजको त
तलो मडियाना परम्परा अनुसार हो। यसको अर्थ हो निस्वार्थ।

समाचार पछि पुनः स्वागत छ। श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौँ फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा। आज यस कार्यक्रममा तपाईँहरूको साथमा छु म उद्घोषिका करुणा। ताउनु श्रोताहरू कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस् यहाँ सबै श्रोताहरूको अनुरोधमा। वार्ड नम्बर 12 रामपुरबाट सबना प्रवीण, साइना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कमरन आलम, फरहान आलम, खुशबू रिम्मी, एम राही र अब्रर आलम, गोलाघाट बक्सरबाट विजय केसरी, गौरीशंकर केसरी, शम्भु केसरी, नयाँ बजार बक्सरबाट राजेश केसरी, पंकज केसरी र रोहन केसरी, गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पंकज, प्रमोद, रोहित र मोहित, महादेवघाट अमृतेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारिणी ठाकुर, सूरज, ज्योति, रेयांश र गुडिया ठाकुर, बाटाबाडा दत्रङ्गीबाट द्वारिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार वर्मा र झावेन्द्र कुमार वर्मा। यहाँ सबै श्रोताहरूको अनुरोधमा कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस्, किशोर कुमारको स्वरमा, आनन्द बक्सीको शब्द अनि राजेश रोशनको सङ्गीतमा फिल्म जुलीबाट।

श्रोताहरूले सुन्दै हुनुहुन्छ फर्मेसी फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। ताजा यस कार्यक्रममा तपाईँहरूको साथमा छु म उद्घोषिका करुणा। ताउन श्रोताहरू अघिल्लो गीत स्वीकार्नुहोस्। यहाँ सबै श्रोताहरूको अनुरोधमा कुटवा नारायणपुर बलियाबाट ओमप्रकाश राई, उषा राई, ह्याप्पी राई र अमित राई, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, असलम अन्सारी, अक्रम अन्सारी, अल्ताफ अन्सारी र फातमा खातुन, पाकुर झारखण्डबाट उत्तम कुमार भगत, सुता भगत, तासु किसु, अर्णव र सत्यम, राजविराज नेपालबाट श्याम कुमार हाक्कु, तारादेवी हाक्कु, राजन, कल्पना, सुम्निमा, खुशबू, पूजा, रिङ्की र श्रुति, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम गुप्त, कृष्ण यादव, नन्दकिशोर गुप्त र पञ्चनन्द यादव, अप्पर सिरबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, सयम दर्नाल, शीला राई र पुष्पा छेत्री, वीरतामोड झापा नेपालबाट दिनेश रुचाल र सञ्जिता रुचाल। यहाँ सबै श्रोताहरूको अनुरोधमा कार्यक्रमको अघिल्लो गीत स्वीकार्नुहोस्। उषा खन्नाको सङ्गीत अनि निधा भाजलेको शब्दहरूमा लता मङ्गेशकरको स्वरमा स्वीकार किया मैंने फिल्मबाट यो गीत।

जतुका किसनपुरबाट आलम दिलकस सवना नाज रिजवान राही इमरान राजा आलम शेख सवना आलम र चाँदनी नाज दौलतबाग मुरादाबादबाट जाफर हुसेन नाइमा बेगम कासिम अली नादिम अली र जुबेद अब्बासी गडिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल आशिष मण्डल कुन्दन मण्डल करिना कुमारी पूजा कुमारी आरती कुमारी र सुनिता देवी रिङ्गी छत्तिसगढबाट दिनेश वर्मा र करुणा वर्मा डुमराम बस्ती खरसाङबाट साधना छेत्री घयाबारी खरसाङबाट देवीमाया छेत्री मानीगाछी जतुकाबाट विजय कुमार लाली साफी र आलम मिस्त्री सिरसपुर गणेशपुरबाट फिरोज आलम नाज प्रवीण हिना कौशल र अर्स बाबु जतुका किसनपुरबाट आलम दिलकस सबना आलम र चाँदनी नाज मैयापुर मनिहरीबाट आफ्ताब आसिक सैदुर दिलकस रुक्साना बेगम फिरदोस आलम आफक आलम गुलजार आलम नसिर प्रेमी वासिम र मोहम्मद साहिल यो सबै श्रोताहरूको अनुरोधमा अब यस कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस् अमित कुमारको स्वरमा तेरी कसम फिल्मबाट शब्द आनन्द बक्सीको अनि सङ्गीत आँडी बर्मनको

हवस् त श्रोताहरू, यस गीतको अन्त साथै आजलाई फर्मेसी फिल्म संगीतको कार्यक्रम यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अघिल्लो कार्यक्रम मेलोडी टाइम लिएर स्टुडियोमा उपस्थित भइसकेकी छिन् उद्घोषिका अनुरा छेत्री।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो कि पाकिस्तानमा आतंकवादी अड्डाहरूमा भारतीय सेनाको सर्जिकल स्ट्राइकले विश्वको अगाडि भारतको आतंकवाद विरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आज विश्व पर्यटन दिवस हो। यस अवसरमा संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले सामाजिक सञ्जालमा पोस्ट गर्दै पर्यटन भनेको अब विभिन्न ठाउँको भ्रमण गर्नु मात्र होइन, बरु यो रोजगारी, स्थानीय अर्थतन्त्र र विकासको बलियो आधार पनि बनिरहेको छ भनी बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। राष्ट्रको सेवा, निरन्तर प्रतिबद्धता र सुशासनको मन्त्रबाट प्रेरित सरकार 2047 विकसित भारत निर्माण गर्न निरन्तर लागिरहेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले तुर्कमेनिस्तान सरकार र उहाँका विदेश मन्त्री रसिद मेरेडोफलाई स्वतन्त्रताको 35 वर्षगाँठको अवसरमा बधाई दिनुभएको छ। मध्य प्रदेशको उमरिया जिल्लाको बान्धवगढ़ टाइगर रिजर्भमा 5 दिने हात्ती महोत्सव आयोजना गरिएको छ। 24 सेप्टेम्बरदेखि परासी गेट नजिकै शुरू भएको यो शिविर 28 सेप्टेम्बरसम्म जारी रहनेछ। 11 विजाग म्याराथन यस वर्षको नौसेना दिवस समारोहको अवसरमा 13 दिसम्बरमा पूर्वी कमाण्ड विशाखापट्टनममा आयोजना हुनेछ। यसका लागि दर्ता 4 अक्टोबरदेखि शुरू हुनेछ। इरानका विदेश मन्त्री अब्बास अराग्जीले स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र युद्ध अन्त्य गर्ने 7 दिने प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियालाई आफूले ध्यान दिएको बताउनु भएको छ। तर मध्यस्थकर्ता मार्फत अमेरिकाबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। भेनेजुएलाका मानवाधिकार संगठनहरूका अनुसार हिजो ठूलो संख्यामा राजनीतिक बन्दीहरू रिहा भएका छन्। यद्यपि रिहा भएका व्यक्तिहरूको कुल संख्या अझै स्पष्ट भएको छैन। मुख्य समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 बजेमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीत। प्रथममा सुन्नुहोस् लोकगीत बसन्ती बाला लामाको स्वरमा।

0: प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, पाकिस्तानमा आतंकी ठेकानाहरूमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्व सामु भारतको आतंकरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत श्री मोदीले भन्नुभयो, जनगणनाको पहिलो चरण लगभग सबै राज्यहरूमा पूरा भइसकेको छ र 32 करोड भन्दा बढी परिवारको डेटा रेकर्ड गरिएको छ। गृहमन्त्री अमित शाहले आज गुजरातको साबरमतीमा 1,500 करोड रुपियाँ भन्दा बढीको रेलवे विकास परियोजनाहरूको उद्घाटन, शिलान्यास र शुभारम्भ गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभएको छ, भारतले भविष्यको युद्धको प्रकृतिलाई ध्यानमा राखेर आफ्नो क्षमता विकास गरिरहेको छ, ताकि आत्मनिर्भर र भविष्यवादी रक्षा प्रणाली निर्माण गर्न सकियोस् र जापानमा जारी एसियाली खेलमा आज भारतीय बक्सरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान बनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, पाकिस्तानमा आतंकी ठेकानाहरूमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्व सामु भारतको आतंकरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आज आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत उहाँले भन्नुभयो, देशले भोलि अर्थात 28 सितम्बरमा यस स्ट्राइकको 10औं वार्षिकोत्सव मनाउनेछ। श्री मोदीले भन्नुभयो, आतंकवाद विरूद्ध सर्जिकल स्ट्राइक गर्न बहादुर भारतीय सैनिकहरूले कसरी नियन्त्रण रेखा पार गरेका थिए भनेर विश्व
1: बीते एक दशक में बालाकोट की एयर स्ट्राइक से लेकर ऑपरेशन सिंदूर तक भारत ने बार बार ये स्पष्ट संदेश दिया है कि अगर आतंकवादी भारत पर आंख उठाएंगे तो उसका करारा जवाब दिया जाएगा। आतंकवादी हमलों ने भारत को लंबे समय तक चोट पहुंचाई है। पहले भी हर आतंकी हमले के बाद पाकिस्तान पर कार्रवाई की मांग होती थी। अब आज का भारत आतंकवाद के खिलाफ जीरो टॉलरेंस पॉलिसी लेकर चल रहा है।
0: श्री मोदीले भन्नुभयो, देशले लामो समयदेखि आतंकवादी हमलाहरूको पीड़ा भोगिरहेको थियो र सर्जिकल स्ट्राइक यसको निर्णायक जवाब थियो। श्री मोदीले भन्नुभयो, बालाकोट एयर स्ट्राइक हमलादेखि अपरेशन सिन्दूरसम्म विगत एक दशकमा भारतले बारम्बार सन्देश दिएको छ कि आतंकवादी हमलाको उचित जवाब दिइनेछ। प्रधानमन्त्रीले जनगणना बारे भन्नुभयो, यसको पहिलो चरण लगभग सबै राज्यहरूमा पूरा भइसकेको छ र 32 करोड भन्दा बढी परिवारको डेटा रेकर्ड गरिएको छ। उहाँले भन्नुभयो, लद्दाख, हिमाचल प्रदेश, जम्मू कश्मीर र उत्तराखण्डका दुर्गम र हिउँले ढाकिएका क्षेत्रहरूमा काम अझै पनि जारी छ। उहाँले जनगणना सबैको राष्ट्रिय जिम्मेवारी भएको र मानिसहरूले आफ्नो परिवारको जानकारी आफ्नो मोबाइल मार्फत 17 भाषामा दर्ता गर्न सक्नेछन् भनी स्पष्ट पार्नुभयो। श्री मोदीले मानिसहरूलाई अनलाइन पोर्टल se.census.gov.inमा जानकारी प्रदान गर्न अपील गर्नुभयो। हालसम्म 2,60,00,000 भन्दा बढी मानिसहरूले मोबाइल मार्फत आफ्नो वितरण दर्ता गरिसकेका छन्। श्री मोदीले नागरिकहरूबारे सही जानकारीले देशको भविष्यको सठिक तस्विर सिर्जना गर्न मद्दत गर्ने बताउनुभयो।
1: जनगणना हम सबका राष्ट्रिय दायित्व है। मैंने 15 अगस्त को भी देशवासियों से आग्रह किया था कि इसके लिए अपना समय जरूर निकालें। जनगणना के लिए अपनी जानकारी स्वयं दर्ज करने की ये सुविधा बहुत आसान है। आप अपने मोबाइल से ही अपनी और अपने परिवार की जानकारी दर्ज करा सकते हैं। ये सुविधा हिंदी सहित 16 भाषाओं में उपलब्ध है।
0: प्रधानमन्त्रीले आज विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष अशोक सिंघलको 100औं जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, श्री सिंघलले आफ्नो सम्पूर्ण जीवन संस्कृति, समाज र राष्ट्रका लागि समर्पित गर्नुभयो। श्री मोदीले भन्नुभयो, राम जन्मभूमि आन्दोलनलाई उहाँले जुन दिशा र ऊर्जा दिनुभएको थियो, अयोध्यामा भव्य मन्दिर त्यसैको परिणाम हो। प्रधानमन्त्रीले भन्नुभयो, देशले यस वर्षको शुरूआत सोमनाथ स्वाभिमान पर्वबाट गरेको छ। श्री मोदीले भन्नुभयो, जब गजनवीले 1026 इस्वीमा सोमनाथ मन्दिर ध्वस्त पारे, त्यही वर्ष गुजरातको मोढेरामा प्रसिद्ध सूर्य मन्दिरमा पनि हमला गरी ध्वस्त पारिएको थियो। श्री मोदीले नशामुक्ति अभियान 107 सम्म चल्ने बताउनुभयो। उहाँले विगत केही दिनमा मात्र देशभरि 1,000औं प्रतिज्ञा र जागरूकता कार्यक्रमहरू आयोजना गरिएको बताउनु भएको छ।
1: आने वाले दिनोमा यस अभियान के तहत हेल्थ चेकअप और ध्यान शिविर जैसी गतिविधियां भी होंगी। जल्द ही हमारे अनेक पर्व और त्योहार भी आने वाले हैं। इस बार त्योहारों की खुशियों के बीच हम अपने आसपास भी नजर डालें। अगर कोई युवा किसी गलत आदत की ओर बढ़ रहा है तो उससे बात करें। अगर कोई नशे से बाहर निकलने की कोशिश कर रहा है तो उसका साथ दे। नशा मुक्त युवा विकसित भारत के इस संकल्प को हम सब मिलकर आगे बढ़ाएं।
0: उहाँले नशा मुक्तिका सन्देश पहलको प्रशंसा गर्नुभयो, जहाँ युवाहरूले आफ्नै भाषा र आफ्नै तरिकाले यस सन्देशलाई प्रसार गर्दैछन्। प्रधानमन्त्रीले यस वर्ष लाल किल्लाबाट खेलहरूका लागि प्रतिभा खोज अभियानको घोषणा गरिएको उल्लेख गर्नुभयो। उहाँले भारतको निरन्तर राम्रो प्रदर्शनको लागि गाउँ र शहरबाट खेलाडीहरूको खोजी गर्नु आवश्यक रहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देशसेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले प्रधानमन्त्री नरेन्द्र मोदीको एक जिल्ला एक उत्पाद योजनाबारे कुरा गर्नेछौँ।
2: प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भारत सरकारको उद्योग सम्वर्धन अनि आन्तरिक व्यापार विभागले प्रत्येक जिल्लामा उद्योग स्थापित होस् भन्ने उद्देश्यले एक जिल्ला एक उत्पाद योजनालाई प्रोत्साहित गरिरहेको छ। यसमा ससाना उद्योगलाई आर्थिक मदत, कम भन्दा कम ब्याजमा ऋण उपलब्ध गराउनु, बजार उपलब्ध गराउने काममा विभागको अग्रणी भूमिका रहेको छ। यसको परिणाम आज DPIIT पोर्टलमा देशका 775 जिल्लाहरूका 1200 भन्दा बढी उत्पादहरू सूचीबद्ध भएका छन्। सरकारको ई मार्केटिङ पोर्टल जेम द्वारा यी उत्पादहरूको खरिद बिक्री गरिँदैछ। मानिकलामा आकाशवाणी समाचार।
0: गृह तथा सहकारिता मन्त्री अमित शाहले आज गुजरातको साबरमतीमा 1,500 करोड रुपियाँ भन्दा बढीको रेल विकास परियोजनाहरूको उद्घाटन, शिलान्यास र शुभारम्भ गर्नुभयो। उहाँले मुख्यमन्त्री भूपेन्द्र पटेलसित साबरमती स्टेशनबाट देशको पहिलो एलएनजी सञ्चालित रेललाई पनि झण्डा देखाएर प्रस्थान गराउनुभयो। यस अवसरमा आयोजित एक जनसभामा गृहमन्त्रीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत 12 वर्षमा भारतीय रेलवेमा उल्लेखनीय परिवर्तन भयो। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, भारतले भविष्यको युद्धको प्रकृतिलाई ध्यानमा राख्दै आत्मनिर्भर र भविष्यको रक्षा प्रणाली निर्माण गर्न आफ्नो क्षमताको विकास गरिरहेको छ। आज नयाँ दिल्लीमा एक कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, देशले प्रविधि आयातमा मात्र ध्यान केन्द्रित गरिरहेको छैन तर रक्षा प्रविधि विकास गर्ने प्रयास पनि गरिरहेको छ। रक्षा मन्त्रीले भन्नुभयो कि भविष्यका युद्धहरू प्रविधि सञ्चालित हुनेछन् र प्राविधिक रूपमा उन्नत देशहरू युद्धको मैदानमा राम्रो स्थितिमा हुनेछन्, तसर्थ भारतले एक रक्षा रणनीति बनाइरहेको छ। सेना प्रमुख जनरल धीरज सेठले देशको रक्षा तयारीका लागि उत्पादनमा आत्मनिर्भरता पर्याप्त नभए पनि लामो द्वन्द्वको स्थितिमा आफ्नो सैन्य क्षमता र अनुकूलनशीलता कायम राख्नु पनि महत्वपूर्ण रहेको बताउनु भएको छ। एक रक्षा सम्मेलनमा उहाँले समकालीन द्वन्द्वलाई बीचबीचमा हुने युद्धको संज्ञा दिनुभयो। श्री सिंहले युद्धको स्वरूप प्रविधि र अवधिमा द्रुत गतिमा परिवर्तन भइरहेको छ, जसका लागि क्षमता विकास र आत्मनिर्भरताको पनि द्रुत गतिमा विकास गर्नुपर्नेछ भनी बताउनुभयो। जापानमा जारी एसियाली खेलकुदमा आज भारतका बक्सरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान बनाएका छन्। पुरुष कम्पाउन्ड टिममा कुशल दलाल, साहिल जाधव र गणेशमणि रत्नमको जोडीले संयुक्त अरब इमिरेट्स र भुटानलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका छन्। महिलातर्फ ज्योति सुरेश, बेनाम चिकिता तानी पर्थी र प्रीतिका प्रदीपले मंगोलिया र काजिकिस्तानलाई पराजित गरे। अब यी दुवै टोलीले सेमी फाइनलमा यही महिनाको 30 तारिकमा दक्षिण कोरियाको सामना। यो समाचार युट्युबमा @AIR Khorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, पाकिस्तानमा आतंकी ठेगानाहरूमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्वसामु भारतको आतंक रोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत श्री मोदीले भन्नुभयो, जनगणनाको पहिलो चरण लगभग सबै राज्यहरूमा पूरा भइसकेको छ र 32 करोडभन्दा बढी परिवारको डेटा रेकर्ड गरिएको छ। गृहमन्त्री अमित शाहले आज गुजरातको साबरमतीमा 1,500 करोड रुपियाँ भन्दा बढीको रेलवे विकास परियोजनाहरूको उद्घाटन, शिलान्यास र शुभारम्भ गर्नुभयो र जापानमा जारी एसियाली खेलमा आज भारतीय बक्सरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा स्थान बनाएका छन्। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3 बजेर 15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारपछि अब श्रोताहरूलाई केही क्षण मनोरञ्जन गराइरहेको छौ लोकगीतबाट. त सुनुहोस् सुदीप वाइबा अनि यमुना देवानको स्वरमा.

सनम तेरी कसम श्रोताले अहिले सुन्नुभयो किशोर कुमारको स्वरमा। सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट। अघिल्लो गीत स्वीकार्नुहोस् आशा भोसलेको स्वरमा ज्वेल थिफ फिल्मबाट।

प्रधानमन्त्री नरेन्द्र मोदीले मिजोरमका आँगनबाडी केन्द्रहरूमा समुदायको नेतृत्वमा सञ्चालित न्युट्रिसन गार्डन अर्थात् पोषण वाटिका पहलको प्रशंसा गर्नुभएको छ। उहाँले यो पहलले मिजो परम्परा, तलो मरियाना अर्थात् निस्वार्थ सेवा र अरूलाई मद्दत गर्ने भावनालाई झल्काउने बताउनुभयो। आज आफ्नो मासिक रेडियो कार्यक्रम मन की बातको 138 श्रृङ्खलामा प्रधानमन्त्री मोदीले मिजोरमका स्थानीय बासिन्दाको हितका लागि सञ्चालित सामुदायिक खेती सम्बन्धी पहलका बारेमा चर्चा गर्नुभयो। उहाँले यो पहल उत्साहजनक रहेको र यसले मिजो परम्परा तलो मरियानालाई नजिकबाट प्रतिबिम्बित गर्ने बताउनुभयो। प्रधानमन्त्रीले यस पहलमा संलग्न आँगनवाडी कार्यकर्ताहरूको पनि प्रशंसा गर्नुभयो र उनीहरूको कामलाई निस्वार्थ सेवा तथा अरूलाई सहयोग गर्ने कार्यको रूपमा वर्णन गर्नुभयो। उहाँले पोषण ट्र्याकरको प्रयोग गरी आधुनिक प्रविधि मार्फत आँगनवाडी केन्द्रहरूलाई जोडिएको र यसमा करिब 9 करोड लाभग्राहीहरू दर्ता भइसकेको जानकारी दिनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्व पर्यटन दिवस 2026 अवसरमा सिक्किम राज्यलाई दिगो तथा जिम्मेवार पर्यटनको उदाहरणका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा आज जारी आफ्नो सन्देशमा पर्यटनलाई आर्थिक वृद्धिको माध्यम मात्र नभई मानिस, संस्कृति र समुदायलाई जोड्ने तथा दिगो विकास प्रवर्धन गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्नुभयो। सिक्किमले संरक्षणसँगै समृद्धिको अवधारणा अनुसार प्रकृति, संस्कृति र समुदायलाई विकासको केन्द्रमा राख्दै आएको उहाँले बताउनुभयो। वन संरक्षण तथा सांस्कृतिक सम्पदाको संरक्षण मार्फत पर्यावरण, अर्थतन्त्र र स्थानीय जनजीविका बीच सन्तुलन कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले पर्यटनलाई केवल पर्यटक आगमनमा सीमित नराखी स्थानीय समुदायको सशक्तिकरण, रोजगारी सिर्जना, पारिस्थितिक प्रणालीको पुनर्स्थापना, जलवायु उत्थानशीलता तथा सांस्कृतिक समझदारीसँग जोड्नुपर्ने बताउनुभयो। विश्व पर्यटन दिवसको अवसरमा असमका मन्त्री जयन्त मल्ल बरुवाले जानकारी दिनुभएको छ। वर्ष 2025-26 पर्यटन वर्षमा असमको पोबितारो वाइल्ड लाइफ स्यान्चुरीमा 35,371 पर्यटकले भ्रमण गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरिएको एक पोस्टमा बरुवाले यो अभयारण्य प्रकृति पर्यटनको एक प्रमुख गन्तव्यका रूपमा उदाउँदै गरेको बताउनुभयो। उहाँले पर्यटनलाई जीविकापार्जनको अवसरहरूसँग जोड्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो। उहाँले उल्लेख गर्नुभएको छ, पोबितारो तीव्र गतिमा प्रकृति पर्यटनको एक महत्त्वपूर्ण केन्द्रको रूपमा विकसित भइरहेको छ। असम अग्निशमन एवं आपतकालीन सेवाका लागि 10.9 करोड रुपियाँको टर्न टेबल ल्याडरलाई सामेल गरिएको छ। यस किसिमको अत्याधुनिक उपकरण सामेल गरिनाले राज्यमा अग्ला अग्ला भवनहरूमा आगलागी वा कुनै पनि आपत स्थिति आइलागे बचाउ अभियानलाई अझ द्रुत गतिमा अगाडि बढाउन सकिन्छ। टर्न टेबल ल्याडरको मद्दतले अग्निशमन एवं बचाउ दल 42 मिटरसम्मको उच्चतामा तत्काल पुग्न सक्छ। यसबाट अग्ला अग्ला भवनहरूको माथिल्लो तलामा फँसेका मानिसहरूलाई सुरक्षित निकाल्नमा सहयोग पुग्नेछ। टर्न टेबल ल्याडरको कारणले असम अग्निशमन एवं आपतकालीन सेवाको बचाउ अभियानको तयारीलाई थप बल प्राप्त हुने रिपोर्टमा उल्लेख गरिएको छ। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले हिज बताएअनुसार स्वतन्त्रता सेनानी ल्यान्बा, हिजाम, इराबतका आदर्श र दूरदर्शी सोचले राज्यका जनतालाई निरन्तर प्रेरित गरिरहेका छन्। उनले मणिपुरका विभिन्न समुदायका मानिसहरूलाई एकबद्ध गर्न अथक प्रयास गरेका थिए। यस अग्रगामी दूरदर्शी नेता, कम्युनिस्ट राजनीतिज्ञ तथा सामाजिक अभियन्ताको सम्मानमा राज्यले ल्यान्बा इराबतको 75 स्मृति दिवस मनायो। इम्फाल स्थित ल्यान्बा इराबतको शालिग परिसरमा आयोजित मुख्य कार्यक्रमलाई सम्बोधित गर्दै मुख्यमन्त्री सिंहले उपस्थित जनसमुदायलाई इराबतका आदर्श र दूरदर्शी सोचलाई आत्मसात गर्न तथा स्मरण गर्न आग्रह गर्नुभयो। अरुणाचल प्रदेशका राज्यपाल केटी परनाइकले सङ्गीत एउटा यस्तो सार्वभौमिक भाषा हो जसले सिमानाहरूलाई नाक्छ, हृदयहरूलाई जोड्छ र सकारात्मक सोचलाई प्रेरित गर्छ भनी बताउनुभयो। रमणीय जिरो भ्यालीमा आयोजित एक सङ्गीत महोत्सवलाई सम्बोधन गर्दै श्री परनायकले जिरो फेस्टिभल जस्ता कार्यक्रमहरूले युवाहरूले आफूलाई अभिव्यक्त गर्न, आत्मविश्वास बढाउन र रचनात्मक गतिविधिहरूमा संलग्न हुन मञ्च प्रदान गर्ने कुरा उल्लेख गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो।

आदरणीय श्रोतागण नमस्कार। आकाशवाणी को प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर यहाँ समक्ष आज फेरि पनि उपस्थित छु। म सञ्चालिका मोना। श्रोता, हाम्रो देशको इतिहासमा दुईजना व्यक्तिलाई सबैभन्दा धेरै सम्मान दिइन्छ। एक जसले भारतलाई स्वतन्त्र गराए, अर्को जसले भारतलाई एकतामा बाँधे। स्वतन्त्र गराउने महान व्यक्तित्व थिए महात्मा गान्धी, र एकतामा बाँध्ने महान व्यक्ति थिए सरदार वल्लभ भाई पटेल। सरदार वल्लभ भाई पटेललाई भारतको लौह पुरुष वा भनौ आयरन म्यान अफ इन्डिया पनि भनिन्छ। फलाम जस्तो कठोर इच्छा शक्ति र फौलाद जस्तो निर्णय गर्ने क्षमताको कारण उहाँलाई यो उपाधि दिएको हो। कार्यक्रम विश्वमा हामीको आजको यस अङ्कमा आउनुहोस्, हामी यिनै महान पुरुष सरदार पटेलज्यूको बारेमा चर्चा गरौं अनि जानौं उहाँको उपलब्धिहरू बारे। एकतीस अक्टोबर 1875 जन्मिएका सरदार वल्लभ भाई पटेलको जयन्तीलाई आज सारा भारतले राष्ट्रिय एकता दिवस वा भनौ नेशनल युनिटी डेको रूपमा मनाउने गर्छन्। 2025 हामीले उहाँको 150 जन्म जयन्ती पनि मनायौं, र आज पनि उहाँको विचार उत्तिकै सान्दर्भिक छ। उहाँको प्रारम्भिक जीवन र शिक्षा बारे चर्चा गर्न पर्दा, श्रोता, उनी गुजरातको नडियामा एक साधारण किसान परिवारमा जन्मेका थिए। उनका बाबु झवेर भाई पटेल झाँसीकी रानी लक्ष्मीबाईको सेनामा लडेका सिपाही थिए, जसले गर्दा देशभक्तिको भावना उनमा सानैदेखि थियो। उनको बाल्यकाल धेरै संघर्षमा बित्यो। उनी पढाइमा धेरै तेज थिए, तर उनले कुनै पनि महँगो स्कूलमा पढ्न सकेनन्। आफ्नै परिश्रमले उनले जिल्ला वकिलको परीक्षा पास गरे र पछि इङ्ल्यान्ड गएर ब्यारिस्टरको डिग्री समेत हासिल गरे। उनी पढाइमा यति तेज थिए कि इङ्ल्यान्डमा उनले 36 महिनाको कोर्स 30 महिनामै सकाए र प्रथम श्रेणीमा पास पनि भए। उनी फर्केर अहमदाबादमा वकालत गर्न थाले र केही वर्षमै गुजरातका सबैभन्दा महँगा र सफल वकिल बने। उनको जीवनशैली एकदमै विशाल थियो। उनी विदेशी शैलीमा आफ्नो जीवन जिउने गर्थे, तर महात्मा गान्धीलाई भेटेपछि उनको जीवन पूर्ण रूपले बदलियो। सुरुमा पटेलज्यूलाई गान्धीजीको विचार मन परेको थिएन। उनी गान्धीजीलाई एक साधारण नेता सम्झन्थे, तर साल 1918 खेडा सत्याग्रहमा उनले गान्धीजीको सत्य र अहिंसाको शक्ति देखे। खेडामा किसानको बाली नष्ट भएको थियो, तर अङ्ग्रेज सरकारले कर लिइरहेको थियो। गान्धीजी र पटेलले किसानहरूलाई कर नतिर्न आह्वान गरे। अन्त्यमा अङ्ग्रेज सरकार झुक्न बाध्य भयो। त्यहीबाट वकिल वल्लभ भाई सरदार बने। त्यसपछि उनले आफ्नो महँगो वकालत, विलासी जीवनशैली सबै छोडिदिए र धोती कुर्तामा गान्धीजीका सिपाही बने। उनका दुई महान सत्याग्रहहरूमा नागपुर झण्डा सत्याग्रह, जो उनले साल 1923 सञ्चालन गरेका थिए, र बारदोली सत्याग्रह, जो उनले 1928 सुरु गरेका थिए।

बारदोली सत्याग्रह उनको जीवनको सबैभन्दा ठूलो आन्दोलन थियो। बारदोलीका किसानहरूमाथि अङ्ग्रेजले 30% कर बढाएका थिए। पटेलले किसानहरूलाई संगठित गरे र भने, 1 इन्च जमिनको पनि कर नतिर्नुहोस्। सरकारले किसानलाई धम्की दियो, उनीहरूको जमिन कब्जा गर्यो, तर पटेल झुकेनन्। अन्त्यमा सरकारले कर वृद्धि फिर्ता लिनु पर्यो। यसै आन्दोलनपछि बारदोलीका महिलाहरूले उनलाई सरदारको उपाधि दिएका थिए। त्यसपछि उनी सरदार वल्लभ भाई पटेल बने। भारतको स्वतन्त्रतापछि यी लौह पुरुषको साँचो परीक्षा भने शुरू भयो। 15 अगस्त 1947 भारत स्वतन्त्र त भयो, तर भारत टुक्रा टुक्रा थियो। अङ्ग्रेजले जाँदा जाँदै 565 साना ठूला रियासत वा भनौँ राज्यहरूलाई भनेका थिए, तिमीहरू चाहे भारतमा मिल, चाहे पाकिस्तानमा मिल, चाहे स्वतन्त्र बस, यो तिमीहरूको इच्छा हो। यो भारतको लागि सबैभन्दा ठूलो खतरा थियो। यदि यी 565 राज्य स्वतन्त्र बसेका भए आजको भारतको नक्सा नै हुने थिएन।

त्यस बेला भारतका प्रथम गृहमन्त्री र उपप्रधानमन्त्री थिए सरदार पटेल। गान्धीजीले भनेका थिए, रियासतको समस्या पटेलले मात्र समाधान गर्न सक्छन्। पटेलले आफ्नो लौह नीति देखाए। उनले आफ्ना सचिव बीपी मेननसँग मिलेर एउटा योजना बनाए। केही राज्यहरूलाई उनले प्रेमले सम्झाए, केही राज्यलाई भारतको ठूलो नक्सा देखाएर भविष्यको फाइदा सम्झाए र जो अटेर गरे, जस्तै हैदराबादको निजाम र जुनागढका नवाब, जसले पाकिस्तानमा मिल्ने घोषणा समेत गरिसकेका थिए, उनीहरूमाथि उनले अपरेशन पोलो नामक सैनिक कार्यवाही गरे र भारतमा गावे। केवल दुई वर्षभित्र 565 रियासतहरूलाई एक गरेर उनले आजको अखण्ड भारत बनाए। उनले हैदराबाद, कश्मीर, जुनागढ जस्ता कठिन राज्यहरूलाई पनि भारतमा मिलाए। यदि पटेल नभएको भए आज हैदराबाद अर्कै देश हुने थियो होला। त्यसैले उनलाई भारतको बिस्मार्क पनि भनिन्छ। कश्मीरको मुद्दामा पनि पटेलको दृष्टि एकदमै स्पष्ट थियो। उनी कश्मीरमा तुरन्त सैनिक कार्यवाही गरेर पूरै कश्मीरलाई भारतमा मिलाउन चाहन्थे, तर तत्कालीन परिस्थितिले गर्दा केही भागमा समस्या रह्यो, जुन आज पनि हामीले भोगिरहेका छौँ। यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्दैछौ लौह पुरुष सरदार वल्लभ भाई पटेल बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई पनि आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामी चर्चा गर्दैछौँ भारतको लौह पुरुष सरदार वल्लभ भाई पटेल बारे। सरदार पटेलको सम्मानमा भारत सरकारले गुजरातको नर्मदा नदीको किनारमा उनको विशाल मूर्ति बनाएको छ जसको नाम हो स्ट्याचु अफ युनिटी। यसको उचाइ 182 मिटर छ जुन विश्वको सबैभन्दा अग्लो मूर्ति हो। यो अमेरिकाको स्ट्याचु अफ लिबर्टी भन्दा दुई गुणा अग्लो छ। हरेक वर्ष 31 अक्टोबरमा प्रधानमन्त्री त्यहाँ गएर राष्ट्रिय एकता दिवस मनाउनुहुन्छ। सरदार पटेल केवल नेता थिएनन्, उनी एक महान विचारक पनि थिए। उनका केही प्रसिद्ध भनाइहरू छन् जसमा उनी भन्छन्, मेरो एक मात्र इच्छा छ भारत एक राम्रो उत्पादक राष्ट्र बनोस् र यस देशमा कोही पनि भोकै नरहोस्, आँसु नझरोस्। उनी फेरि भन्छन्, जात पात र धर्मको भेदभावले देश कमजोर हुन्छ।

जबसम्म हामी एकतामा बाँधिदैनौ तबसम्म हामी स्वतन्त्र भएर पनि स्वतन्त्र छैनौ। उनी अनुशासन र समयका धेरै पाबन्द थिए। उनी भन्थे, काम बोल्छ, भाषण होइन। आजको युगमा हामी भारतलाई विश्वगुरु बन्ने सपना देखिरहेका छौं, तब सरदार पटेलको एकताको मन्त्र झन जरुरी भएको हामी देख्छौं। आज पनि भाषा, धर्म, क्षेत्रको नाममा जब मानिसहरू बीच झगडा हुन्छ, तब पटेलको त्यो फलामे आवाज याद आउँछ, भारत एक छ, एक रहनेछ। उनले हामीलाई सिकाए, देश धर्म भन्दा ठूलो हुन्छ, एकता राजनीति भन्दा ठूलो हुन्छ। 31 अक्टोबर केवल एक जयन्ती होइन, यो एकता, अखण्डता र लौह संकल्पको प्रण लिने दिन पनि हो। अन्तमा भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले भनेका थिए, सरदार पटेल भारतको इतिहासमा कहिल्यै नमर्ने व्यक्तित्व हुन्। त्यसैले हामीले पनि उहाँबाट प्रेरणा लिनुपर्ने हुन्छ र यो प्रण गर्नुपर्ने हुन्छ कि हामी सबै भारतीय हौं र एक भएर बस्नेछौं।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका लौह पुरुष सरदार वल्लभ भाई पटेल बारे र जान्यौं उहाँको उपलब्धिहरू बारे। यसरी यहाँहरूसँग उहाँ बारे चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही हुँदछ श्रोता। र अब म पनि

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत। श्रोता, आजको हाम्रो यस कार्यक्रममा हामी चर्चा गर्नेछौ बाल बालिकामा वातावरण बारे कसरी जागरूकता ल्याउने भन्ने बारे। श्रोता, वातावरण भनेको हाम्रो वरिपरिको संसार हो। हावा, पानी, जमिन, रुख, जनावर, यदि यो नै रहेन भने हाम्रो भविष्य पनि रहँदैन र यसको भविष्य हाम्रा बाल बालिकाहरूकै हातमा छ। त्यसैले बाल बालिकाहरूमा सानै उमेरदेखि वातावरणको चेतना जगाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो। आज हामी सबैले हाम्रा बाल बालिकाहरूलाई विभिन्न कुराहरू सिकाउने गर्छौँ। यसको साथसाथै हामीले उनीहरूलाई वातावरण सम्बन्धी कुराहरू पनि सिकाउनु पर्ने हुन्छ। आजका बाल बालिकाहरू भोलिका डाक्टर, इन्जिनियर, नेता आदि बन्नेछन्। यदि उसमा सानैदेखि वातावरणप्रति माया छ भने उसले भोलि यस्तो घर, यस्तो सडक, यस्तो नीति बनाउनेछ जसले प्रकृतिलाई नबिगारोस्। ठूला मानिसहरूलाई सम्झाउन गाह्रो हुन्छ, तर सानो बच्चाहरूलाई सजिलो छ। सानो उमेरमा सिकेको फोहोरलाई

कारणहरू लेख भनेर होमवर्क दिनुभन्दा खेलबाट सिकाउनु प्रभावकारी हुन्छ। हाम्रा दार्जिलिङ, सिक्किम, कालेबुङ जस्ता पहाडी भेकहरूमा त यो कुरा अझै सम्भव छ। बच्चाहरूलाई हप्तामा एक पटक जंगल, खोला, बगैँचा आदिमा लैजाने, रुख छुन दिने, पात टिप्न दिने, माटोमा खेल्न दिने। जब बच्चाले माटोको सुगन्ध थाहा पाउँछ तब उसले माटोलाई माया गर्न थाल्छ। दोस्रो हो रुखलाई साथी बनाउने। स्कुलहरूमा हरेक बच्चालाई एउटा एउटा बिरुवा दिने र भन्ने, यो तिम्रो साथी हो, यसको नाम राख, यसलाई पानी पिलाऊ। आफ्नो नाम गरेको रुख बच्चाले कहिले काट्दैन। यसले उनीहरू बीच पर्यावरण सम्बन्धी जागरूकता बढाउने गर्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्दैछौँ बाल बालिकाहरूमा वातावरण बारे जानकारी कसरी ल्याउने भन्ने विषयमा। यस विषयमा यहाँहरूसित थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन रमाइलो गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ बाल बालिकाहरूमा वातावरण बारे जागरूकता कसरी ल्याउने विषयमा। बाल बालिकाहरूलाई पर्यावरण सम्बन्धी जागरूक गराउन हामीले घरबाट नै शुरूआत गर्नुपर्ने हुन्छ। घरमा हामीले फोहोर छुट्याउने बानी राख्नुपर्ने हुन्छ र बाल बालिकाहरूलाई पनि सोही बानी अपनाउने निर्देश दिनुपर्ने हुन्छ। घरमा हामीले दुईवटा डस्टबिनहरू राख्नुपर्ने हुन्छ, एउटामा कुहिने फोहोर र अर्कोमा नकुहिने फोहोरहरू फाल्नु पर्ने हुन्छ र बच्चाहरूलाई पनि यसरी नै फोहोर छुट्याउन सिकाउनु पर्ने हुन्छ। पानीको महत्व बुझाएर पनि हामीले बाल बालिकाहरूमा पर्यावरण सम्बन्धी जागरूकता ल्याउन सक्छौ। ब्रस गर्दा, मुख धुँदा धारा बन्द गर्ने, नुहाउँदा बाल्टी प्रयोग गर्ने आदि आदि कार्यहरू हामीले उनीहरूलाई सिकाउन सक्छौ। प्लास्टिकको प्रयोग नगर्ने र बाल बच्चाहरूलाई पनि बजार जाँदा आफ्नै कपडाको झोला बोक्न दिने गर्नाले पनि हामीले उनीहरूप्रति पर्यावरण सम्बन्धी जागरूकता बढाउन सक्छौ। प्लास्टिकको बोतलको साटो हामीले स्टिलको बोतल उनीहरूलाई प्रयोग गर्न लाउनु पर्ने हुन्छ। यसो गर्नाले बाल बालिकाहरूले पर्यावरण त जोगाउँछ नै र भविष्यसम्मलाई उनीहरूले यो बानी आफूमा बसाल्नेछ। बाल बालिकाहरूमा पर्यावरण सम्बन्धी जागरूकता फैलाउन स्कूल र शिक्षाको पनि सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ। विज्ञानको किताबमा प्रकाश संश्लेषण पढाउनु भन्दा स्कूलको बगैँचामा लगेर पातले कसरी खाना बनाउँछ भनेर देखाउनाले पनि हामीले उनीहरूलाई पर्यावरण सम्बन्धी जागरूक बनाउन सक्छौ। यो एक किसिमको व्यावहारिक ज्ञान हो। हरेक स्कूलमा इको क्लब हुनुपर्छ, जसले हप्ताको एक दिन सरसफाई कार्यक्रम गरोस्, बिरुवा रोप्ने कार्यक्रमहरू गरोस् र पुरानो पुस्तकहरूबाट नयाँ सामान बनाउने कार्यक्रमहरू चलाओस्। यसबाहेक हामीले बाल बालिकाहरूलाई कथा कविताहरूको माध्यमबाट पनि पर्यावरण सम्बन्धी जागरूक गर्न सक्छौ। बाल बालिकाहरूलाई सजाय नदिएर त्यसको साटो पुरस्कार दिएर पनि उनीहरूलाई हामी हाम्रो पर्यावरण स्वच्छ राख्न सिकाउन सक्छौ। जसले सबैभन्दा धेरै फोहोर उठाउँछ, जसले आफ्नो बिरुवाहरूलाई राम्रोसँग हुर्काउँछ, उसलाई हरियो स्टारको पुरस्कार हामी दिन सक्छौ।

गर्नाले यी बालबालिकाहरूले पर्यावरणलाई जोगाउने प्रेरणा प्राप्त गर्नेछन्। हामीले आजको प्रविधिको युगमा यो प्रविधिको सही प्रयोग गरेर पनि बालबालिकाहरूमा पर्यावरण सम्बन्धी जागरूकता फैलाउन सक्छौं।

आजका बालबालिकाहरू मोबाइल बिना बस्नै सक्दैनन्, त्यसैले मोबाइललाई नै हतियार हामी बनाउन सक्छौ। बालबालिकाहरूलाई कार्टुनको साटो यस्ता भिडियोहरू देखाउन सक्छौ जसले हामीलाई प्रकृतिका कुराहरू बताओस्, तर स्क्रिन टाइम भन्दा ग्रीन टाइम बढी हुनुपर्छ भन्ने पनि हामीले उनीहरूलाई सिकाउनु पर्छ। हाम्रो नेपाली संस्कृतिमा नै वातावरण संरक्षण छ, त्यसैले यी चाडपर्व र संस्कृतिहरूसित हामीले बालबालिकाहरूलाई जोड्न सक्यौँ भने अवश्य पनि हामीले उनीहरूमा वातावरण सम्बन्धी जागरूकता फैलाउन सक्छौँ। हाम्रो संस्कृतिमा रहेका दसैँ, तिहार, तुलसी पूजा आदि आदि कुराहरू उनीहरूलाई सिकाउन सक्छौँ। दसैँमा जमरा उमार्नु भनेको नै बिरुवा उमार्नु हो। तिहारमा गाई, काग, कुकुरको पूजा गर्नु भनेको जीव संरक्षण हो र तुलसी पूजा गर्नु भनेको औषधीय वनस्पतिको संरक्षण गर्नु हो। यी कुराहरूको वैज्ञानिक अर्थ बाल बच्चाहरूलाई हामीले बुझाउनु पर्ने हुन्छ। हामीले उनीहरूलाई भन्नुपर्ने हुन्छ कि हामीले तुलसीको पूजा किन गर्छौँ, किनकि यसले हावालाई सफा गर्छ, तुलसीले अन्य बिमारीहरूमा पनि हामीलाई धेरै सहायता पुर्याउँछ, यो एउटा औषधीय गुण बोकेको वनस्पति हो भनेर हामीले बालबालिकाहरूलाई सिकाउन पर्ने हुन्छ। यति मात्र नभए हामी ठूला मानिसहरू नै बालबालिकाहरूको निम्ति उदाहरण बन्नु पर्ने हुन्छ। बालबालिकाहरूले भनेको भन्दा देखेको कुराले बढी सिक्ने गर्छन्। यदि हामी ठूलाहरूले नै जताभावी फोहोर फालेका छौँ, गाडीबाट धुवा बेसरी निकालेका छौँ भने हाम्रा बालबालिकाहरूले पनि त्यही नै सिक्नेछन्। त्यसैले शिक्षक, आमा बाबु, हामी आफै वातावरण मैत्री बन्नुपर्छ। बालबालिकाहरूमा वातावरणीय चेतना ल्याउनु भनेको कुनै एक दिनको काम होइन, यो त हाम्रो संस्कार बन्नुपर्छ। यदि भोलि हाम्रा बालबच्चाहरूले हामीलाई तपाईँले हाम्रो लागि के छोड्नुभयो भनेर प्रश्न गरे, हामीसँग उत्तर हुनुपर्छ, हामीले तिम्रो लागि एउटा हरियो, सफा र सुन्दर पृथ्वी छाड्यौं। त्यसैले आउनुहोस्, आजबाटै हामी प्रण गरौं, हामी पर्यावरणको संरक्षण गर्छौं र हाम्रा बालबालिकाहरूलाई पनि हामी पर्यावरणको संरक्षण गर्न सिकाउनेछौँ, किनभने हाम्रो पर्यावरण सफा र स्वच्छ रह्यो भने मात्रै हाम्रो भविष्य बाँच्नेछ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं बाल बालिकाहरूमा वातावरण बारे जागरूकता बारे। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुन्छ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: अवसनह समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सर्जिकल स्ट्राइक र अपरेशन सिन्दूरले विश्वलाई भारतको आतंकवाद रोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको छ। भविष्यमा पनि आतंकवादी हमलाहरूको उचित जवाफ दिइनेछ। आकाशवाणीबाट मन की बात कार्यक्रममा प्रधानमन्त्रीले नशा मुक्त युवा अभियानमा मिलेर काम गर्न मानिसहरूलाई अपील गर्नुभएको छ। प्रधानमन्त्रीले जनगणनामा भाग लिन र स्वगणना सुविधा प्रयोग गर्न आग्रह गर्नु गृहमन्त्री अमित शाह र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले गुजरातको साबरमतीमा देशको पहिलो एलएनजी सञ्चालित रेललाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। मौसम विभागले उत्तराखण्ड र पश्चिमी उत्तर प्रदेशमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ र एसियाली खेलहरूमा अभय सिंह र अनाहत सिंहले स्क्वास सिंगल्समा रजत पदक जितेका छन्। बक्सर अंकुश पंघालले सेमी फाइनलमा पुगेर पदक सुरक्षित गरेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, पाकिस्तानमा आतंकी ठेकानाहरूमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्व सामु भारतको आतंकरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आज आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत उहाँले भन्नुभयो, देशले भोलि अर्थात 28 सितम्बरमा यस स्ट्राइकको 10 वार्षिक उत्सव मनाउनेछ। श्री मोदीले भन्नुभयो, आतंकवाद विरूद्ध सर्जिकल स्ट्राइक गर्न बहादुर भारतीय सैनिकहरूले कसरी नियन्त्रण रेखा पार गरेका थिए भनेर विश्व छक्क परेको छ।
2: बीते एक दशक में बालाकोट की एयर स्ट्राइक से लेकर ऑपरेशन सिंदूर तक भारत ने बार बार ये स्पष्ट संदेश दिया है कि अगर आतंकवादी भारत पर आंख उठाएंगे तो उसका करारा जवाब दिया जाएगा। आतंकवादी हमलों ने भारत को लंबे समय तक चोट पहुंचाई है। पहले भी हर आतंकी हमले के बाद पाकिस्तान पर कार्रवाई की मांग होती थी। अब आज का भारत आतंकवाद के खिलाफ जीरो टॉलरेंस पॉलिसी लेकर चल रहा है।
1: प्रधानमन्त्रीले जनगणनाको पहिलो चरण लगभग सबै राज्यहरूमा पूरा भइसकेको छ र 32 करोड़ भन्दा बढी परिवारको डेटा रेकर्ड गरिएको बताउनुभयो। श्री मोदीले मानिसहरूलाई अनलाइन पोर्टल census.gov.in मा जानकारी प्रदान गर्न अपील गर्नुभयो। हालसम्म 2,60,00,000 भन्दा बढी मानिसहरूले मोबाइल मार्फत आफ्नो विवरण दर्ता गरिसकेका छन्। प्रधानमन्त्रीले भन्नुभयो, आज विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष अशोक सिंघलको 100 जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री मोदीले भन्नुभयो, श्री सिंघलले आफ्नो सम्पूर्ण जीवन संस्कृति समाज र राष्ट्रको लागि समर्पित गर्नुभएको थियो। प्रधानमन्त्रीले भन्नुभयो, देशले यस वर्षको शुरूआत सोमनाथ स्वाभिमान पर्वबाट गरेको छ। श्री मोदीले भन्नुभयो, जब गजनवीले 1026 ईस्वीमा सोमनाथ मन्दिर ध्वस्त पारेको थियो,
2: 1026 ईस्वी में जब गजनी द्वारा सोमनाथ विध्वंस हुआ था, उसी साल गुजरात के ही मोढेरा में प्रसिद्ध सूर्य मंदिर पर भी हमला हुआ था। यानी मोढेरा मंदिर विध्वंस को भी इस साल 1000 साल हुए हैं, जबकि उस समय इस मंदिर को बने सिर्फ एक ही साल हुए थे। राजा भीमदेव प्रथम ने न केवल गजनी का मुकाबला किया था, बल्कि कुछ ही समय में मोढेरा सूर्य मंदिर का पुनर्निर्माण भी करवा दिया। इसी जीवड़ता के कारण सोमनाथ मंदिर का भी बार बार विध्वंस के बावजूद पुनर्निर्माण होता रहा।
1: श्री मोदीले मानिसहरूलाई मोढेराको गौरवशाली सम्पदा हेर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री मोदीले 2 अक्टोबरमा महात्मा गान्धीको जयन्तीको सन्दर्भमा भन्नुभयो, स्वच्छता बापूको जीवनको मार्गदर्शक सिद्धान्तहरू मध्ये एक थियो।
2: कुछ ही दिनों बाद 2 अक्टूबर है पूज्य बापू की जयंती का दिन। बापू ने हमें जीवन के बहुत से मंत्र दिए हैं, स्वच्छता भी उनमें से एक है। हाल के दिनों में मैंने कहीं मध्य प्रदेश में कुछ नौजवान नदी की सफाई का काम कर रहे हैं, उनके छोटे से प्रयास में पूरा समाज जुड़ रहा है। ऐसे ही आंध्र प्रदेश में युवा पुरानी बावड़ियों और कुओं की सफाई कर रहे हैं, इससे हमारी पुरानी धरोहरों उसे फिर से संवारने का काम हो रहा है, स्वच्छता से सेवा कर रहे हैं।
1: प्रधानमन्त्रीले भन्नुभयो देशभरि नशामुक्त युवा अभियान सुरु भएको छ। उहाँले भन्नुभयो नशामुक्त युवा र विकसित भारतको संकल्पलाई अगाडि बढाउन सबैले मिलेर काम गर्नुपर्छ। प्रधानमन्त्रीले यस महिना गणेश उत्सव पूर्ण श्रद्धा र उत्साहका साथ मनाइएको उल्लेख गर्नुभयो। अन्तमा प्रधानमन्त्रीले श्रोताहरूलाई प्रेरणादायी कथाहरू साझा गर्न आग्रह गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज गुजरातको साबरमतीमा 1,500 करोड रुपियाँ भन्दा बढीका रेल विकास परियोजनाहरूको उद्घाटन शिलान्यास र शुभारम्भ गर्नुभयो। उहाँले मुख्यमन्त्री भूपेन्द्र पटेलसित साबरमती स्टेशनबाट देशको पहिलो एलएनजी सञ्चालित रेललाई पनि झण्डा देखाएर प्रस्थान गराउनुभयो। यस अवसरमा आयोजित एक जनसभामा गृहमन्त्रीले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत 12 वर्षमा भारतीय रेलवेमा उल्लेखनीय परिवर्तन आएको छ।
3: नरेंद्र मोदी जी आए हैं, उन्होंने अनेक प्रकार की नई सुविधाएं रेलवे में लाए, रेलवे को आधुनिक किया और अब जेएनपीटी मुंबई से वडोदरा तक पहली लॉन्ग होल डबल स्टैक कंटेनर ट्रेन का सफलतापूर्वक ट्रायल पूरा हो गया है। देश में माल की आवाजाही के लिए टैक्स कम है, मगर उस वक्त डबल डेकर मालगाड़ी की कल्पना सफल हो जाए तो हमारी वहन क्षमता दोगुनी हो जाएगी।
1: कार्यक्रमको क्रममा लोकोमोटिभ रखरखाउ सेट स्वचालित सिग्नलिङ प्रणालीको उद्घाटन गरियो र स्वदेशी कवच सुरक्षा प्रणालीको पनि शिलान्यास गरिएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज भन्नुभयो भारतले भविष्यको लागि आफ्नो युद्ध क्षमता विकसित गरिरहेको छ। आज नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उहाँले देशले प्रविधि आयातमा मात्र केन्द्रित नभएर रक्षा प्रविधिको विकासका लागि पनि पहल गरिरहेको बताउनु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन आज एक दिने आधिकारिक भ्रमणमा केरलम पुग्नु भएको छ। वहाँ कोल्लमको अमृतापुरीमा माता अमृतानन्दमयीको 73 जन्मदिन समारोहमा सहभागी हुनुभयो। उपराष्ट्रपतिले माता अमृतानन्दमयीको सम्पूर्ण जीवन मानवताप्रति प्रेम र सेवाको सन्देशले परिपूर्ण रहेको बताउनुभयो। उपराष्ट्रपतिले मुख्यमन्त्री VD सतीशनका साथ मिलेर नेपालका बाढी प्रभावित क्षेत्रहरूका लागि माता अमृतानन्दमयी मठको तर्फबाट भारत का लागि नेपालका राजदूत सुरेन्द्र थापालाई 2 करोड रुपियाँको चेक सुम्पिनुभयो। आज पर्यटन विश्व पर्यटन दिवस हो। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले पर्यटन अब रोजगार स्थानीय अर्थव्यवस्था र विकासको एक सशक्त आधार बन्दै गएको बताउनु भएको छ। श्री शेखावतले भन्नुभयो देशको समृद्ध सम्पदा संस्कृति र प्राकृतिक विविधता लाखौं युवाहरूका लागि नयाँ अवसरहरूको स्रोत बन्नुपर्नेछ। रुसका विदेश मन्त्री सर्गे लाभ्रोभले राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्यताको लागि भारतको स्थायी सदस्यता को समर्थन गर्नुभएको छ। न्यूयोर्कमा राष्ट्रसंघ महासभामा बोल्दै श्री लाभ्रोभले भन्नुभयो रूसले भारत र ब्राजिललाई स्थायी सदस्य बन्न समर्थन गर्दछ। मौसम विभागले आज उत्तराखण्ड र पश्चिमी उत्तर प्रदेशमा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अण्डमान र निकोबार द्वीप समूह, बिहार, पूर्वी उत्तर प्रदेश र हिमाचल प्रदेशमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ। जापान एसियाली खेलहरूमा आज अभय सिंह र अनाहत सिंहले स्क्वास सिंगल्स स्पर्धामा रजत पदक हासिल गरेका छन्। दुवै खेलाडी आफ्नो फाइनलमा मलेसियाली खेलाडीहरूसित पराजित भए। बक्सर अंकुश पंघालले सेमी फाइनलमा प्रवेश गर्दै पदक सुनिश्चित गरेका छन्। तीरन्दाजीमा भारतीय पुरुष र महिला टीमले रिकर्भ र कम्पाउण्ड दुवै स्पर्धाको सेमी फाइनलमा प्रवेश गरेका छन्। पुरुषहरूको हाई जम्पमा श्रीशंकर मुरली र डेभिड फाइनलमा पुगेका छन्। महिलाहरूको 400 मिटर बाधा दौड़मा विद्या रामराज र अनु राघवन फाइनलमा प्रवेश गरेका छन्। पुरुषहरूको 400 मिटर बाधा दौड़मा सन्तोष कुमार पनि फाइनलमा पुगेका छन्। पदक तालिकामा भारत 4 स्वर्ण, 14 रजत र 14 काँस्य पदक सहित 32 पदकहरू साथ 12 स्थानमा रहेको छ। तिरुवनन्तपुरममा भारत र वेस्ट इन्डिज बीच पहिलो एक दिवसीय क्रिकेट म्याच जारी छ। वेस्ट इन्डिजले ताजा समाचार अनुसार 22 ओभरमा एक विकेट गुमाएर 142 रन बनाएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सर्जिकल स्ट्राइक र अपरेशन सिन्दूरले विश्वलाई भारतको आतंकवाद रोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको छ। भविष्यमा पनि आतंकवादी हमलाहरूको उचित जवाफ दिइनेछ। आकाशवाणीबाट मन की बात कार्यक्रममा प्रधानमन्त्रीले नशा मुक्त युवा अभियानमा मिलेर काम गर्न मानिसहरूलाई अपील गर्नुभएको छ। प्रधानमन्त्रीले जनगणनामा भाग लिन र स्वगणना सुविधा प्रयोग गर्न आग्रह गर्नुभयो। गृहमन्त्री अमित शाह र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले गुजरातको साबरमतीमा देशको पहिलो एलएनजी संचालित रेललाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। यसका साथै समाचार पूरा भयो।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सामूहिक गान। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम बाल बगैँचा।

0: नमस्कार श्रोतागण, तपाईहरु सबैलाई हाम्रो ज्ञानवर्धक कार्यक्रम बाल बगैंचामा हार्दिक स्वागत गर्दछौं। श्रोता, आज पनि मसित ससाना नानीहरू उपस्थित छन्, आकृति रावत अनि सङ्मु मुक्तान। आज आकृतिले श्रोताहरूलाई के सुनाउने?
1: म कविता सुनाउने।
0: कविता सुनाउने अनि साङ्मुले चाहिँ?
2: म कथा सुनाउने। दिदी,
0: कथा सुनाउने साङ्मुले। ल ल, तर आज पहिला आकृतिबाट कविता सुनेर कार्यक्रमको थालनी गरौ। ल
2: हुन्छ दिदी।
0: आकृति, अघि आऊ अनि तिम्रो कविता साथीहरूलाई सुनाइदेऊ।
1: ते मेरो नाम आकृति रावत हो र म कक्षा 8 पढ्छु। मेरो कविताको शीर्षक छ प्रभु मलाई सेवक बनाऊ, कवि सुभाष देवन। आजकै दिनमा सेवक बनाऊ प्रभु मलाई सेवक बनाऊ, विन्ती विनम्र सेवक बनाऊ प्रभु मलाई सेवक बनाऊ, कमजोरलाई उब्ने काँध बनाऊ प्रभु मलाई सेवक बनाऊ, हृदयको प्रार्थना यही बनाऊ प्रभु मलाई सेवक बनाऊ, रोगीको उपचार गर्न सकु म, विकलाङ्गको अङ्ग बन्न सकु म, छरिएको बेला बटुल्न सकु म, हराइएको आत्मा खोज्न सकु म, निर्बललाई बलियो बनाउन सकु म, न्यायको आधार बन्न सकु म, स्वर्गको बाटो पाउन सकु म, प्रभुको गीत गाउन सकु म। धन्यवाद।
0: आकृति रावतले हामीलाई कविता सुनाइहाल्यो। कविताको शीर्षक थियो प्रभु मलाई सेवक बनाऊ। आकृतिको कविता पश्चात श्रोताहरू, आज 27 सेप्टेम्बर सम्पूर्ण विश्वभरि नै विश्व पर्यटन दिवस पालन भइरहेको छ। पर्यटनले मानिसलाई एकअर्काको देश र स्थानहरूसित परिचित गराउँछ भने एकअर्काको रहन सहन र सांस्कृतिक आदान प्रदानमा पनि ठूलो भूमिका खेल्छ। पर्यटनको क्षेत्रमा असंख्यौं रोजगारहरूको अवसर पनि देख्न पाइन्छ। यसैले पर्यटन हाम्रो निम्ति एउटा अत्यन्त महत्वपूर्ण विषयवस्तु हो। यसैले आजको विषयमाथि कुरा गर्नलाई आज हामी माझ शिक्षक श्री मोहन राई उपस्थित हुनुहुन्छ। आशा छ हाम्रो विद्यार्थी साथीहरू साथै श्रोताहरूको निम्ति यो विषय धेरै उपयोगी सिद्ध हुनेछ। लौ त श्रोतागण, सुन्नुहोस् आजको हाम्रो यो विषयमाथि सर मोहन राई साथै नानीहरूसितको यो बातचित।
3: नमस्ते सर।
4: नमस्ते नानी हो, कस्तो छौ तिमीहरू?
3: हामी सबै सन्चै छौ सर।
4: धेरै राम्रो। अनि आज धेरै दिनपछि फेरि कार्यक्रममा हाम्रो भेट भएको छ, कस्तो लागिरहेको छ त तिमीहरूलाई? उत्साहित छौ हैन?
3: हजुर सर, धेरै उत्साहित छौ।
4: हो र, त्यसो भए आजको विषयमाथि कुराकानी सुरु गरौँ है त।
3: हुन्छ सर।
4: तिमीहरूलाई थाहा छ आज हामी कुन विषयमा कुराकानी गर्नेछौ भने?
1: हजुर सर, आज हामी विश्व पर्यटन दिवस बारे कुराकानी गर्नेछौ है।
4: एकदम सही। र अब समय खेर नफाली आजको विषयमाथि कुराकानी थालौँ है त।
3: हुन्छ सर।
4: ल त, त्यसो भए म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। तिमीहरूमा कसले भन्न सक्छौ पर्यटन भनेको के हो?
1: सर, पर्यटन भनेको कुनै ठाउँमा घुम्नु फिर्नु, फोटो खिच्नु अनि घर फर्किनु हो, होइन?
2: त्यसो हो भने त हाम्रो स्कुलबाट जाने पिकनिक पनि त पर्यटन नै हो, होइन?
1: ए, त्यसो हो भने त मामाको घर जानु पनि पर्यटन नै हो रहेछ, होइन?
4: हो, घुमफिर गर्नु पर्यटनको एउटा भाग नै हो। तर पर्यटन भनेको केवल घुम्नु फिर्नु अनि मज्जा गर्नु मात्र होइन। हामी जुन ठाउँमा घुम्न जान्छौँ त्यस ठाउँलाई राम्रोसँगले नियालेर हेर्नु, त्यहाँको प्रकृति, संस्कृति, इतिहास, खानपान, जीवनशैली अनि सम्पदालाई राम्रोसँगले बुझ्नु नै पर्यटन हो। पर्यटनद्वारा मानिसले नयाँ नयाँ कुराहरूको अनुभव गर्दछ, विभिन्न समुदाय तथा संस्कृतिहरू एक अर्कासित जोडिन सक्छ। पर्यटन विश्वको महत्त्वपूर्ण आर्थिक गतिविधिहरू मध्ये एक हो र यसले संसारभरि ठूलो संख्यामा मानिसको जीविकोपार्जनमा योगदान पुर्याउँछ। विशेष गरी युवा, महिला र ग्रामीण समुदायका लागि पर्यटन रोजगारको एउटा ठूलो साधन बन्न सक्छ।
2: सर, त्यसो भए पर्यटन भनेको केवल घुम्ने फिर्ने मानिसहरूको लागि मात्र होइन रहेछ है?
4: हो, तिमीले एकदम ठिक बुझेछौ। एकजना पर्यटक कुनै ठाउँमा घुम्न जाँदा उसलाई होटल चाहिन्छ, खाना चाहिन्छ, यातायातको साधन चाहिन्छ, स्थानीय गाइड चाहिन्छ, त्यस पर्यटकले त्यहाँको स्थानीय सामान किन्छ, हस्तकला आदि हेर्छ अनि विभिन्न गतिविधिमा सहभागी पनि बन्ने गर्छ। त्यसैले पर्यटनसँग होटेल, रेस्टुरेन्ट, यातायात, ट्राभल एजेन्सी, टुर गाइड, फोटोग्राफी, हस्तकला, कृषि, स्थानीय खाना, सांस्कृतिक कार्यक्रम जस्ता धेरै क्षेत्रहरू जोडिएका हुन्छन्।
1: सर, आज विश्व पर्यटन दिवस हो है?
4: हो त, आज 27 सेप्टेम्बरको दिन विश्वभरि विश्व पर्यटन दिवसको रूपमा पालन गरिन्छ।
1: सर, यो दिवस कहिलेदेखि र किन मनाउन थालेको छ?
4: विश्व पर्यटन दिवस सन् 1980 देखि हरेक वर्ष सेप्टेम्बर 27 मा मनाउन थालिएको। सन्

0: सँग पनि मेल खाने भएकोले त्यसो गरिएको हो।
1: सर, यसैले पर्यटन दिवस मनाउनुको उद्देश्य केवल घुम्नु फिर्नु जाऊ है भन्नु मात्र होइन रहेछ है?
0: हो, एकदम सही। विश्व पर्यटन दिवसले पर्यटनको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय महत्त्वबारे मानिसहरूलाई सचेत गराउने उद्देश्य राख्छ। पर्यटनले विभिन्न देश र समुदायका मानिसहरूलाई भेट्ने, एकअर्काको संस्कृति बुझ्ने र आपसी समझदारी बढाउने अवसर दिन्छ। साथै दीर्घकालिक पर्यटनद्वारा प्रकृति र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुग्ने गर्छ।
1: सर, म पनि ठुलो भएर पर्यटनकै क्षेत्रमा केही काम गर्नेछु।
0: हो र, के काम गर्न चाहन्छौ तिमी?
1: सर, म ठुलो भएर एउटा राम्रो टुर गाइड बन्न चाहन्छु। के म बन्न सक्छु सर?
0: किन सक्दैनौ? तिमीले चाह्यो भने अवश्य बन्न सक्छौ। तर राम्रो टुर गाइड बन्न ठाउँको इतिहास र भूगोल मात्र जानेर पुग्दैन। राम्रो बोल्ने क्षमता, विभिन्न भाषा, मानिससँग व्यवहार गर्ने कौशल, स्थानीय संस्कृतिको ज्ञान र जिम्मेवारीको भावना पनि चाहिन्छ।
1: सर, पर्यटनको क्षेत्रमा अरू कस्तो कस्तो करियरहरू हुन्छन्?
0: धेरै प्रकारको करियरहरू चुन्न सक्छौ। जस्तै टुरिस्ट गाइड, ट्राभल कन्सल्टेन्ट, होटल तथा रेस्टुरेन्ट व्यवस्थापन, सेफ तथा फुड सर्भिस, ट्राभल एजेन्ट, टुर अपरेटर, ट्रान्सपोर्ट तथा ड्राइभिङ सेवा, ट्रेकिङ तथा एडभेन्चर गाइड, फोटोग्राफी तथा भिडियो निर्माण, डिजिटल ट्राभल कन्टेन्ट तथा सोसल मिडिया म्यानेजमेन्ट, पर्यटन सम्बन्धी अनुसन्धान र शिक्षण, हस्तकला तथा स्थानीय उत्पादको व्यवसाय आदि थुप्रै कुराहरू विषयमा सित सम्बन्धित करियरहरू चुन्न सक्छौ।
1: त्यसो भए त पर्यटनको पढाइ गरेपछि त एउटै मात्र रोजगारमा सीमित रहनु पर्दैन रहेछ है सर?
0: हो, अहिले पर्यटनमा डिजिटल प्रविधि पनि जोडिँदै गएको छ। मानिसहरू अचेल मोबाइलबाट नै होटल खोज्छन्, अनलाइन टिकट बुक गर्छन्, सामाजिक सञ्जालमा ठाउँहरूको प्रचार गर्छन्। भविष्यमा स्थानीय पर्यटनको डिजिटल प्रचार, होमस्टे व्यवस्थापन, इको टुरिज्म, साहसिक पर्यटन र सांस्कृतिक पर्यटन जस्ता क्षेत्रमा अझ अवसरहरूको विकास हुने सम्भावना छ। तर एउटा कुरा हामी सबैले सम्झनुपर्छ, पर्यटनको विकाससँगै प्रकृति, संस्कृति र स्थानीय समुदायको संरक्षण पनि हुनुपर्छ।

0: सर अब हाम्रो आफ्नै स्थानीय क्षेत्रको पर्यटन बारे केही जानकारी दिनुहोस् न।
1: अवश्य नानी हो, तिमीहरूलाई थाहा छ कि हामी उत्तर बङ्गालको एउटा यस्तो क्षेत्रमा बस्छौँ जहाँ पहाड, चिया बगान, जङ्गल, नद नदी, संस्कृति र ऐतिहासिक सम्पदा सबै कुरो देख्न पाइन्छ। जस्तै प्रथममा हामी दार्जिलिङ बारे कुरा गरौँ है त।
2: सर दार्जिलिङ भन्दा त मलाई चिया अनि टोई ट्रेनको सम्झना आइहाल्छ।
1: हो र?
0: अनि सर मलाई त कञ्चनजङ्घा पर्वतको याद आउँछ।
1: हो, तिमीहरूले एकदम सही कुरा गर्यौ किनकि यी चिजहरू दार्जिलिङको अभिन्न अङ्ग हुन्। दार्जिलिङको प्राकृतिक सौन्दर्य, चिया बगान, हिमाली दृश्य, यहाँका महाकाल धाम, सिन्चेल धाम जस्ता मठ मन्दिरहरू र प्रसिद्ध दार्जिलिङ हिमालयन रेलवे अर्थात् टोय ट्रेन विश्वभरि नै परिचित छन्। दार्जिलिङको टोय ट्रेनलाई त सन् 1999 युनेस्कोले विश्व धरोहरको सूचीमा पनि सामेल गरेको छ। यसबाहेक टाइगर हिल, बतासिया लुप, पद्मजा नायडू हिमालयन जुलोजिकल पार्क, जापानिज पिस पगोडा, हिमालयन माउन्टेनियरिङ इन्स्टिट्युट, चौरस्ता, घुम बौद्ध मठ आदि प्रसिद्ध ठाउँहरू पर्यटकहरूको निम्ति आकर्षणको केन्द्रबिन्दु हुन्।
2: त्यसो भए त दार्जिलिङको मानिसहरूलाई पनि धेरै रोजगार दिएका छन् है?
1: हो, एकदम सही हो।
0: सर खरसाङ र मिरिकको बारे पनि केही भनिदिनुहोस् न।
1: खरसाङ र मिरिक पनि पर्यटनको दृष्टिकोणले धेरै महत्त्वपूर्ण ठाउँ हुन्। यहाँ प्रत्येक वर्ष हजारौँ पर्यटकहरू घुम्न आउँछन्। खरसाङको डाउ हिल, इगल क्र्याक, गिद्दे पहाडको भ्यू पोइन्ट र त्यहाँ स्थित नेताजी सुभाष चन्द्र बोस सङ्ग्रहालय, हनुमान टोक, हरिया चिया बगान र यहाँको शीतल र शान्त वातावरणले पर्यटकहरूलाई धेरै लोभ्याउँछन्। यसै गरी मिरिकको अत्यन्त रमणीय ओकाइटी, थर्बु, सौरेनी, टिङलिङ, फुगुडी जस्ता चियाबारीहरू, मिरिक झिल, ताँबाकोशी, गोल पहाड जस्ता ठाउँहरू पर्यटकहरूको लागि स्वर्ग समान छन्।
2: सर मेरो विचारमा सिलगढी त पर्यटनको निम्ति त्यति महत्त्वपूर्ण स्थान होइन होला है?
1: होइन होइन, त्यस्तो होइन। सिलगढीमा दार्जिलिङको जस्तो डाँडा काँडा र पहाड पर्वत अनि चिसो मौसम भने छैन, तर पनि पर्यटनको दृष्टिले सिलगढीको पनि महत्त्व कुनै प्रकारले कम छैन। किनकि जति पनि पर्यटकहरू दार्जिलिङ, खरसाङ, मिरिक, कालेबुङ, सिक्किम आदि ठाउँहरू आउँछन्, प्रथममा सिलगढीमा आउनै पर्छ। यसैले सिलगढीले यी सबै पर्यटकीय ठाउँहरूलाई जोड्ने काम गर्छ। यति मात्र होइन, यसलाई उत्तर पूर्वी भारतको प्रवेशद्वार पनि भनिन्छ। सिलगढीले नै यसका वरिपरि रहेका ठाउँहरूको पर्यटन विकासको निम्ति चाहिने हरेक सरसामग्री र संसाधनहरू उपलब्ध गराउने गर्छ। यहाँ पनि घुम्न फिर्न, मनोरञ्जन गर्न, सपिङ गर्न तथा विभिन्न प्रकारको खानाहरूको स्वाद लिन लाई थुप्रै ठाउँहरू छन् जसलाई धेरै पर्यटक साथै स्थानीय मानिसहरूले रुचाउँछन्। यसबाहेक यहाँको इस्कन मन्दिर, उत्तर बङ्गाल विज्ञान केन्द्र, सालुगढा साथै तोरीबारी स्थित इवाम इन्डिया बौद्ध मठ, बङ्गाल सफारी, ड्रिमल्यान्ड, सेभेन किङडम वाटर पार्क जस्ता अनेकौँ घुम्ने लायकका स्थानहरू पनि छन्।
0: सर मेरो एउटा प्रश्न छ।
1: प्रश्न छ? अनि भन न, के छ तिम्रो प्रश्न?
0: सर अहिलेसम्म हामीले पर्यटनको विषयमा धेरै कुराहरू सुन्यौँ र बुझ्यौँ पनि, तर पनि मेरो प्रश्न यो छ कि हामीले वा हाम्रो पुस्ताले के यस्तो नयाँ कुराहरू गर्न सक्छौ जसले पर्यटनलाई अझै विकास गराउन सक्छ?
1: तिमीले त खुबै जटिल प्रश्न राख्यौ, तर पनि जति हुन्छ म तिम्रो प्रश्नको उत्तर दिने चेष्टा गर्छु है त। हेर, पहिलेको तुलनामा पर्यटनको क्षेत्र धेरै विकास हुन साथै व्यापक पनि भएको छ। तर पनि हामी कतिपय नयाँ कुराहरू अवश्य गर्न सक्छौ। जस्तै सर्वप्रथम हामीले अब पर्यटनलाई दिगो बनाउने काम गर्नुपर्छ।
2: पर्यटनलाई दिगो, त्यो भनेको चाहिँ के हो सर?
1: त्यो भनेको चाहिँ हामीले अब पर्यटनको रूपरेखा यस्तो बनाउनु पर्छ जसले हाम्रो प्रकृति र वातावरणलाई कुनै किसिमको क्षति नहोस्। किनकि पर्यटनलाई बढाउने वा विकास गर्ने नाममा प्रकृतिलाई क्षति हुने काम गरे त्यसले भविष्यमा ठूलो समस्या जन्माउँछ, जसले गर्दा भयंकर प्राकृतिक आपदाहरू पनि आउने सम्भावना हुन्छ, जो सम्पूर्ण मानव जातिकै निम्ति एउटा ठूलो खतरा बन्नेछ।
0: हजुर सर, तपाईँले ठिक भन्नुभयो। अहिले मानिसले पर्यटनको नाममा पहाड पर्वत काटेर, खोला नदी छेकेर, वन जङ्गलहरू मासेर ठुलो ठुलो निर्माणहरू गर्ने गर्छ। यसैले गर्दा पर्यटकहरूलाई यातायात गर्ने साथै कतिपय सुविधा भोग गर्न त सुगम होला तर त्यसले गर्दा यस ठाउँको प्राकृतिक सुन्दरता नै नष्ट हुने गर्छ साथै भविष्यमा ठूलो खतरा पनि निम्ताउन सक्छन्
1: एकदम ठीक भन्यो
2: सर अझै अरू के गर्न सक्छौ त्यस बारे पनि भन्नुहोस् न
1: अरू कुरो हामीले डिजिटल पर्यटनमा जोड दिनुपर्छ मोबाइल वेबसाइट र सामाजिक सञ्जाल मार्फत हाम्रो ठाउँहरूको सही जानकारी र विशेषता विश्वसम्म पुर्याउन सक्छौँ यसले गर्दा हाम्रो क्षेत्रको पर्यटन अझ फस्टाएर जानेछ त्यसपछि अर्को कुरो हामीले ग्रामीण तथा होमस्टे पर्यटनमा पनि ध्यान दिनुपर्छ यसद्वारा हामीले पर्यटकहरूलाई स्थानीय परिवार खाना संस्कृति र जीवनशैलीसँग परिचित गराउन सक्छौँ यसबाहेक सांस्कृतिक पर्यटनमा पनि ध्यान दिए अझै असल हुनेछ पर्यटकहरूको समक्ष हाम्रो भाषा सङ्गीत नृत्य खाना पोसाक चाडपर्व स्थानीय परम्परालाई सम्मानपूर्वक प्रस्तुत गर्न सके पर्यटकहरू अझ आकर्षित बन्नेछन् यसै गरी हामीले साहसिक पर्यटन जस्तै ट्रेकिङ साइक्लिङ प्राकृतिक अवलोकन जस्ता गतिविधिहरूलाई व्यवस्थित रूपमा विकास गर्न सके अझ उत्तम हुनेछ
0: सर हामी विद्यार्थीहरूले पनि पर्यटनको निम्ति केही भूमिका निभाउन सक्छौ
1: अवश्य सक्छौ विद्यार्थीहरूले आफ्नो ठाउँको इतिहास र संस्कृति बारे जान्नु र अध्ययन गर्न सक्छौ स्थानीय पर्यटन स्थलहरूलाई सफा राख्न र मानिसहरूलाई सचेत गर्न सक्छौ बाहिरबाट आउने पर्यटकहरूसित सम्मानपूर्वक व्यवहार गरी साथै सहयोग गरी आफ्नो ठाउँप्रति सकारात्मक सोच विकसित गराउन सक्छौ पर्यटनसित जोडिएको प्रविधि र कौशलहरू सिक्न सक्छौ जसले गर्दा भविष्यमा तिमीहरूलाई त्यस क्षेत्रमा काम गर्न धेरै सजिलो हुनेछ
2: हजुर सर हामीले हाम्रो ठाउँहरूलाई त अवश्य पर्यटनको क्षेत्रमा विकसित गराउने चेष्टा गर्नेछौ तर मलाई त आफै पर्यटक भएर नयाँ नयाँ ठाउँ देश विदेशहरू घुम्ने रहर छ के पर्यटक भएर घुम्नु पनि एक प्रकारको रोजगारको साधन बन्न सक्छ
1: धेरै राम्रो कुरा गर्यो तिमीले हो कुनै ठाउँमा जानु घुमफिर गर्नु खानु बस्नु आदिको निम्ति धेरै खर्च हुने गर्छ तर हामीले विशेष उद्देश्यको साथमा घुम्यौँ र बुझ्यौँ भने आजभोलि त्यसबाट पनि राम्रो आर्थिक उपार्जन गर्न साथै मानिसहरू माझ एउटा परिचय पनि बनाउन सकिन्छ
0: त्यस्तो कसरी हो सर
1: हेर प्राचीन कालमा पनि धेरै यस्ता पर्यटकहरू थिए जसको नाम हामी धेरैले नै सुनेका छौँ जस्तै हुएनसाङ फाइयान इब्न बतुता अलबरुनी आदि तिनीहरू केवल घुम्ने फिर्ने मात्र गर्दैनथे तर जुन ठाउँमा जाने गर्थे त्यहाँका इतिहास भाषा संस्कृति कला जीवनशैली व्यापार वाणिज्य शासन व्यवस्था हरेक कुराको नै गहिरो अध्ययन पनि गर्थे र आफ्नो अनुभवहरूलाई समेटेर धेरै ग्रन्थहरू पनि लेखेका थिए जुन आजको दिनमा एउटा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज बन्न गएको छ यसै गरी वर्तमान आधुनिक इन्टरनेट र सामाजिक सञ्जालको युगमा घुमफिर गर्न साथसाथै राम्रो कमाइ पनि गर्न सम्भव छ हामीले थुप्रै ट्राभल ब्लगर युट्युबर कन्टेन्ट क्रिएटरहरू देख्न सक्छौँ जसले मानिसहरू बीच आफ्नो नाम कमाउन साथै लाखौँको कमाई पनि गरिरहेका छन् तिनीहरूले आफ्नो ब्लगहरूमा कुनै पनि ठाउँ गए त्यहाँको हरेक विशेषताहरूबारे रोचक जानकारीहरू दिन साथै मनोरञ्जन पनि प्रदान गरिरहेका हुन्छन्
0: हजुर सर
1: लौ त नानी हो आज हाम्रो बातचितलाई अब यहीँ सिद्ध्याउँ है किनकि हाम्रो कार्यक्रमको समय सीमा पनि सकिएछ फेरि अर्को भेटमा अझै नौलो र रोचक विषय लिएर बातचित गरौँला तबसम्मलाई सबैबाट बिदा लिउँ है त
2: हुन्छ सर धन्यवाद
1: धन्यवाद नानीहरू धन्यवाद
3: नानी हो तिमीहरूले दाई मोहन राईबाट पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन दिवसको बारेमा धेरै जानकारी पायौ अब हामीले दाईलाई पनि बिदा दिइसक्यौं नानी हो दाई मोहन राईलाई बिदा दिए पश्चात अब पालो भएको छ बाल गीत सुन्ने अब हामी सबै मिलेर सुनौ तिमीहरू जस्तै ससाना नानीहरूको समूह आवाजमा बाल गीत
2: हुन्छ

0: नानी हो, तिमीहरूले बाल गीत सुन्यौ, कस्तो लाग्यो बाल गीत?
1: राम्रो लाग्यो दिदी।
0: यो बाल गीतबाट मनोरञ्जन गरेपछि नानी हो, अब साङ्मुले कथा सुनाउने होइन?
1: हजुर दिदी।
0: अघि आएर सबैलाई कथा सुनाइदेऊ।
1: मेरो नाम साङ्मो मोक्तान हो, म कक्षा 7 पढ्छु। मेरो कथाको शीर्षक छ चालक भ्यागुता। गैरी खेतमा एउटा ठुलो कुवा थियो। कुवामा धेरै भ्यागुता बस्थे। ती मध्ये एउटाको नाम कालु थियो। ऊ अरू भ्यागुता भन्दा फरक थियो। ऊ बढी कालो थियो। कालु चालक र निडर थियो। कालु सबैसँग मिलेर बस्थ्यो। ऊ साथीहरूसँगै पौडी खेल्थ्यो। ऊ एक दिन किरा फट्याङ्ग्रा खोज्न खेतमा गयो। खेतका किरा फट्याङ्ग्रा कालुलाई देखेर भाग्थे। कालु तिनलाई समात्न जिब्रो लामो पारेर उफ्रन्थ्यो। किरा उड्दै अझ पर जान्थे। कालु उफ्रन्दै पछि पछि दौडन्थ्यो। उफ्रन्दा उफ्रन्दा कालु निकै पर पुग्यो। उफ्रन्दै जाँदा कालु एउटा साँपको अगाडि पुगेछ। भ्यागुता देखेर साँपले टाउको उठायो। अब कसरी ज्यान जोगाउनु? कालुलाई आपत पर्यो। आपत पर्दा कालु रुँदैन थियो। यस्तो बेलामा ऊ डराउँदैन थियो र कराउँदैन थियो र आत्तिँदैन थियो। बरु ऊ बुद्धिले काम लिन्थ्यो। शर्पा दाई, तपाईँ साँच्चीकै को सर्प हो कि रबरको? कालुले हडबड नगरी साँपलाई सोध्यो। म त साँच्चीकै को साँप। साँपले जवाब दियो। साँपले कालुलाई सोध्यो, त साँच्चीकै को भ्यागुता कि रबरको? म त रबरको भ्यागुतो। केटाकेटी मलाई खेलाउँछन्। कालुले जवाब दियो, ए रबरको भ्यागुतो पो रहेछ, के खानु त? भनी सोच्दै साँपले टाउको फर्कायो। त्यसपछि साँप फर्केर सुलुलुलु गयो। कालुले लामो सास फेर्यो। अबै बाँचे भन्दै ऊ हतार हतार कुवातिर दौडियो। धन्यवाद।
0: साङ्मु मोक्तानबाट पनि कथा सुनिहाल्यौ। कथाको शीर्षक थियो चलाक भ्यागुता। साङ्मु मोक्तानको कथा सँगसँगै आजको हाम्रो बाल बगैँचा कार्यक्रमको समय पनि सकिसकेको छ। अर्को आइतबारसम्मलाई हामी पनि बाल बगैँचा कार्यक्रमबाट बिदा लिउँ। नमस्ते।
1: नमस्ते दिदी।

आदरणीय श्रोता नमस्कार, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम शौर्य गाथामा यहाँहरू सम्पूर्णलाई मनोहराजको न्यानो अभिवादन। श्रोतामित्र, शौर्यगाथा कार्यक्रममा हामी भारतका वीर जवान, आफ्नो देशको लागि प्राणको आहुति दिने, आफ्नो देशको लागि मरि मेट्ने ती वीर आत्माहरूको गाथा सुनाउँछौँ। आजको विषयमा हामी यस्तै देशको निम्ति शहीद हुने एकजना वीरको गाथा सुनाउँदैछौँ, शहीद भगत सिंह। जीवन, विचार र बलिदान, भारतको स्वतन्त्रता आन्दोलनको इतिहासमा केही यस्ता नामहरू छन् जसलाई समयले कहिले भुल्न सक्दैन। तीमध्ये एउटा उज्यालो नाम हो शहीद भगत सिंह। भगत सिंह केवल एक क्रान्तिकारी थिएनन्, उनी एक साहसी युवा, गहिरो सोच भएका विचारक, लेखक र देशको स्वतन्त्रताको लागि आफ्नो महत्त्वपूर्ण जीवन समर्पण गर्ने व्यक्ति थिए। उनको जीवन छोटो थियो तर उनले छोडेको विचार र साहसको प्रभाव पुस्तौसम्म रह्यो। आज पनि हामी जब देशको

स्वतन्त्रताको इतिहास सम्झन्छौँ। भगत सिंहको नाम सम्मानका साथ उच्चारण गरिन्छ। भगत सिंहको जन्म 1907 तत्कालीन ब्रिटिस भारतको लायलपुर जिल्लाको बङ्गा गाउँमा भएको थियो। उनको परिवार नै स्वतन्त्रता आन्दोलनसँग जोडिएको परिवार थियो। उनका पिता सरदार किशन सिंह र काका अजित सिंह तथा स्वर्ण सिंह ब्रिटिस शासनको विरोधमा सक्रिय थिए। त्यसैले सानैदेखि भगत सिंहले आफ्नो घरको वातावरणबाट देशप्रेम र स्वतन्त्रताको भावना सिक्ने अवसर पाए। भगत सिंह सानै उमेरदेखि असाधारण रूपमा जिज्ञासु थिए। उनी देशमा भइरहेको राजनैतिक घटनाक्रमबारे बुझ्न चाहन्थे। उनी किताब पढ्न रुचाउँथे र इतिहास तथा समाजका विषयमा गहिरो सोच राख्थे। सन् 1919 जलियनवाला बाग हत्याकाण्डले भगत सिंहको बालमनमा गहिरो प्रभाव पारेको थियो। अमृतसरको जलियनवाला बागमा शान्तिपूर्ण रूपमा भेला भएका मानिसहरूमाथि ब्रिटिस अधिकारी जनरल डायरको आदेशमा गोली चलाइएको थियो। धेरै मानिसहरूको मृत्यु भयो र ठूलो सङ्ख्यामा मानिसहरू घाइते भए। त्यतिबेला भगत सिंह निकै सानो उमेरका थिए, तर यो घटनाले उनलाई ब्रिटिस शासनको वास्तविकता बुझ्न ठूलो प्रभाव पार्यो। यस घटनापछि उनको मनमा एउटा प्रश्न अझ बलियो हुँदै गयो, देशलाई कसरी स्वतन्त्र बनाउने? श्रोतमित्र, हामी छौँ सूर्यगाथा कार्यक्रम र आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ वीर शहीद भगत सिंहको सूर्यगाथा। यस विषयमाथि म थप कुराकानी अवश्य लिएर आउने नै छु। त्यतिन्जेलको निम्ति सुन्दै गर्नुहोस् यो देशभक्ति गीत।

श्रोता मित्र, यो मिठो देशभक्ति गीत पश्चात यहाँ सम्पूर्णलाई कार्यक्रममा स्वागत छ। आजको कार्यक्रममा हामी कुराकानी गरिरहेछौँ वीर शहीद भगत सिंहको स्वर्यगाथा। भगत सिंहले लाहोरको नेसनल कङ्ग्रेसमा अध्ययन गरे। यो कलेज लाला लाजपत रायसँग सम्बन्धित थियो र त्यहाँ विद्यार्थीहरूलाई राष्ट्रिय भावना तथा स्वतन्त्रताको विचारबारे पनि शिक्षा दिइन्थ्यो। भगत सिंहले धेरै पुस्तकहरू पढे। भारतीय स्वतन्त्रता आन्दोलनका नेताहरूका साथै विश्वका विभिन्न क्रान्तिकारी आन्दोलन र राजनैतिक विचारहरूबारे पनि अध्ययन गरे। उनको सोच केवल भावनामा आधारित थिएन, उनी समाज, राजनैतिक, आर्थिक र असमानता र स्वतन्त्रताको अर्थबारे गम्भीर रूपमा विचार गर्थे। उनका लागि स्वतन्त्रता भनेको केवल ब्रिटिस शासन हटाउनु मात्र थिएनन्। उनी एउटा यस्तो समाज चाहन्थे जहाँ मानिसबीच अन्याय र शोषण कम नहोस्। सन् 1926 भगत सिंहले आफ्ना साथीहरूसँग मिलेर नौजवान भारत सभा स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेले। यस संस्थानको उद्देश्य युवाहरूलाई देश प्रेम, सामाजिक सुधार र स्वतन्त्रताको आन्दोलनतर्फ प्रेरित गर्नु थियो। भगत सिंह युवाहरूलाई केवल भावनात्मक रूपमा होइन, विचार र चेतनाका साथ देश निर्माणमा सहभागी हुनुपर्ने विश्वास गर्थे। उनको विचारमा देशको भविष्य युवाहरूको हातमा थियो। भगत सिंह पछि हिन्दुस्तान सोसियलिस्ट रिपब्लिकन एसोसिएसन HSRA पनि जोडिए। यस संगठनमा चन्द्रशेखर आजाद, सुखदेव, राजगुरु लगायतका क्रान्तिकारीहरू सक्रिय थिए। यस समूहले ब्रिटिस शासन विरुद्ध क्रान्तिकारी गतिविधि सञ्चालन गरिरहेको थियो। भगत सिंहको क्रान्तिकारीको अर्थ अराजकता फैलाउनु मात्र थिएन, उनी राजनैतिक र सामाजिक परिवर्तन चाहन्थे। उनी शोषणविहीन र समानतामा आधारित समाजको कल्पना गर्थे। 1928 ब्रिटिस सरकारले साइमन कमिसन भारत पठायो। यस कमिसनमा कुनै पनि भारतीय सदस्य नभएकोले देशभर विरोध भयो। लाहोरमा साइमन कमिसन विरुद्ध भएको प्रदर्शनको नेतृत्व लाला लाजपत रायले गरेका थिए। प्रदर्शनका क्रममा ब्रिटिस प्रहरीले लाठीचार्ज गर्यो। लाला लाजपत राय गम्भीर रूपमा घाइते भए र केही समयपछि उनको मृत्यु भयो। यो घटनाले भगत सिंह र उनका साथीहरूलाई गहिरो रूपमा प्रभावित गर्यो। त्यसपछि उनीहरूले लाला लाजपत

दहसिंहका लागि क्रान्ति भनेको केवल हिंसात्मक घटना होइन। उनको विचारमा क्रान्तिको अर्थ समाजमा अन्यायपूर्ण व्यवस्था परिवर्तन गर्नु र मानिसहरूमा नयाँ चेतना ल्याउनु थियो। उनी युवाहरूलाई सोच्न, प्रश्न गर्न र अन्यायको विरोध गर्न प्रेरित गर्थे। उनको विचार थियो कि कुनै पनि देशको स्वतन्त्रता केवल राजनैतिक परिवर्तनले पूर्ण हुँदैन, समाजमा आर्थिक र सामाजिक समानता पनि आवश्यक हुन्छ। भगत सिंह र उनका साथीहरूलाई मुद्दा चलाइयो। अदालतको प्रक्रिया लामो समयसम्म चल्यो। ब्रिटिस सरकारले उनीहरूलाई कडा सजाय दिने तयारी गरिरहेको थियो। भगत सिंहलाई आफ्नो जीवन बचाउने अवसरहरू पनि उपलब्ध हुन सक्थे, तर उनले आफ्नो विचार र उद्देश्यबाट पछि हट्न अस्वीकार गरेनन्। उनका लागि व्यक्तिगत जीवनभन्दा देश र विचार ठुलो थियो। अन्तिम समय भगत सिंहसँगै उनका साथीहरू शिवराम हरि राजगुरु र सुखदेव थापरलाई पनि मृत्युदण्ड सुनाइयो। तिनैजनालाई 23 मार्च 1931 लाहोर जेलमा फाँसी दिइयो। त्यति बेला भगत सिंह केवल 23 वर्षका थिए। उनको उमेर निकै सानो भए पनि उनले आफ्नो छोटो जीवनमा भारतीय स्वतन्त्रता आन्दोलनमा ठुलो प्रभाव छोडिराखेका थिए। भगत सिंहको जीवनबाट आजको युवाहरूले धेरै कुरा सिक्न सक्छन्। सबैभन्दा पहिलो कुरा साहस। अन्याय देख्दा चुप लागेर बस्नुको सट्टा त्यसबारे सोच्ने र सही बाटोबाट आवाज उठाउने साहस आवश्यकता हुन्छ। दोस्रो कुरा ज्ञान। भगत सिंह केवल साहसी थिएनन्, उनी एक गम्भीर पाठक पनि थिए। उनले आफ्नो विचार निर्माण गर्न धेरै अध्ययन गरे। तेस्रो कुरा देशप्रेम। उनको देशप्रेम केवल नारामा सीमित थिएन, उनले आफ्नो जीवन र देशको स्वतन्त्रताको उद्देश्यमाथि समर्पित गर्यो। चौथो कुरा प्रश्न गर्ने क्षमता। उनले समाजमा रहेका विचार र मान्यतालाई अन्ध रूपमा स्वीकार गरेनन्। उनले तर्क गरे, अध्ययन गरे र आफ्नो निष्कर्ष निकाल्ने प्रयास गरे। भगत सिंहको बलिदानपछि उनको नाम अझ व्यापक रूपमा फैलियो। भारत स्वतन्त्र भएपछि पनि उनको विचार र व्यक्तित्वलाई निरन्तर चर्चा हुँदै आएको छ। उनको जीवनमा आधारित पुस्तक, चलचित्र र नाटक विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा निर्माण भएका छन्। विद्यालय र कलेजका विद्यार्थीहरूले उनलाई प्रेरणाको स्रोतका रूपमा सम्झन्छन्। तर भगत सिंहलाई सम्झनुको अर्थ केवल उनको फोटोमा माला लगाउनु वा इन्कलाब जिन्दाबाद भन्नु मात्र होइन। उनको जीवनले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्छ। हामी आफ्नो समाज र देशलाई अझ राम्रो बनाउन के गर्न सक्छौँ? भगत सिंहको जीवन केवल 23 वर्षमा समाप्त भयो, तर उनको विचारको यात्रा त्यहीँ समाप्त भएन। उनले आफ्नो जीवनबाट देखाए कि उमेर सानो भए पनि उद्देश्य ठुलो हुनसक्छ। उनले देखाए कि एउटा युवा मानिसले पनि इतिहासमा ठुलो परिवर्तन ल्याउन सक्छ। उनको साहस, अध्ययनशीलता, देशप्रेम र अन्य विरुद्धको आवाज आज पनि सम्झन लायक छ। भारतको स्वतन्त्रता धेरै मानिसहरूको सङ्घर्ष, त्याग र बलिदानको परिणाम हो। ती वीरहरूमध्ये भगत सिंहको स्थान विशेष छ। उनको जन्म जयन्ती मनाउँदा हामी उनको जीवनलाई सम्झन्छौँ, तर साँचो सम्मान तब हुन्छ जब हामी उनको जीवनबाट साहस, ज्ञान, तर्क, जिम्मेवारी र देशप्रेमप्रतिको समर्पण सिक्ने प्रयास गर्छौँ। शहीद भगत सिंहको जीवन हामीलाई सही सन्देश दिन्छ। देशप्रेम केवल शब्द होइन, जिम्मेवारी हो। स्वतन्त्रता केवल अधिकार होइन, त्यसको मूल्य बुझ्ने चेतना पनि हो। र परिवर्तन केवल सपना होइन, त्यसका लागि निरन्तर प्रयास आवश्यकता हो।

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। गृह एवं सहकारिता मन्त्री श्री अमित शाहले आज गुजरातको साबरमतीमा 1,500 करोड रुपियाँ भन्दा अधिकको रेल विकास परियोजनाहरूको शिलान्यास अनि उद्घाटन गर्नुभयो। उहाँले मुख्यमन्त्री भूपेन्द्र पटेलसँगै साबरमती स्टेशनबाट देशको पहिलो एलएनजी सञ्चालित रेललाई पनि झण्डा देखाउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारतले कुनै अन्य देशको भूमि कब्जा गर्न चाहँदैन, तर खतराको स्थितिमा आफ्नो सुरक्षा र सामरिक स्वायत्तताको रक्षा गर्ने बताउनुभयो। विज्ञान र प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले न्यानोमेडिसिन सठिक र व्यक्तिगत स्वास्थ्य सेवालाई अर्को पुस्ताको ड्राइभ गर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा विश्व न्यानोमेडिसिन कंग्रेस 2026 उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले बायोटेक्नोलोजी विभागले न्यानोमेडिसिनको क्षेत्रमा 210 अनुसन्धान र विकास परियोजनाहरूलाई 174 करोड रुपियाँको आर्थिक सहयोग प्रदान गरिरहेको बताउनुभयो। महाराष्ट्रका राज्यपाल जिष्णुदेव वर्माले दिगो विकासलाई बढावा दिन, ग्रामीण जीविकोपार्जन सृजना गर्न र प्लास्टिकको पर्यावरण अनुकूल विकल्प प्रदान गर्न राज्यमा बाँसमा आधारित अर्थतन्त्रको विकास गर्न आह्वान गर्नुभयो। सेवा संकल्प अभियानको एक भागको रूपमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज किराडी, बवाना, मुण्डका, नरेला र नाङ्लोई जाटको अनधिकृत कलोनीहरूमा लगभग 214 करोड रुपियाँको 53 विकास कार्यहरूको शिलान्यास गर्नुभयो। केरलमस्थित भारतीय राष्ट्रिय महासागर सूचना सेवा केन्द्रले तटीय र तल्लो क्षेत्रमा बस्ने मानिसहरूलाई जलभराव र बाढीको जोखिमबारे सतर्क रहन रेड अलर्ट जारी गरेको छ। अधिकारीहरूका अनुसार सबै प्रकारका तटीय पर्यटन गतिविधिहरूमा प्रतिबन्ध लगाइएको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

छ बजेको प्रमुख समाचार चाहिँ सदाबन अब आउनुहोस् सुनौ केही हिन्दी चलचित्रका गीतहरू प्रथममा सुन्नुहोस् किशोर कुमार अनि मुकेशको सम आवाजमा मेरे अपने चलचित्रको

0: नमस्ते आदरणीय श्रोता, साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा म च्याङबाको करजोडी नमस्ते। श्रोता, सधैँ नै हामीले चियाबारी अन्तर्गत चियामा लाग्ने विभिन्न विषयहरू लिएर विभिन्न जग्गाबाट अतिथिलाई निम्ताउने गरेको छौँ भने आज हामीले धजिया बस्ती निवासी श्री दिनेश लेप्चाज्यूलाई हामीले हाम्रो सभामा निम्ताइसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्कार।
0: त यहाँले चाहिँ आज हामीलाई विशेष के बताउनुहुन्छ भनेदेखि अवकाश पछिको चिया श्रमिकहरूको जीवन उपार्जन के कसरी गर्न सकिन्छ यस विषयमा बताउनुहुन्छ। र दिनेशज्यू, अवकाश पछिको चिया श्रमिकहरूको जीवन उपार्जन सम्बन्धी हजुरले हाम्रा श्रोताहरूलाई छोटो परिचय राखिदिनुहोस् न।
1: हुन्छ। है, हामी आजको मुख्य विषयमा है जान अघि चाहिँ उक्त विषयको परिचय राख्न एकदमै जरुरी ठहर्दछ। साँच्चै भन्नु पर्दा चिया उद्योग केवल चिया उत्पादन गर्ने क्षेत्र मात्र होइन, होइन, तर यो हजारौँ श्रमिकको जीवन, परिवार, संस्कृति, रोजगारी र सामाजिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण क्षेत्र हो। चिया बगानमा लामो समयसम्म काम गरेका श्रमिकहरूको आफ्नो सक्रिय जीवनको ठुलो हिस्सा बगान र उद्योगलाई दिएका हुन्छन्, होइन। तर अवकाश पछि उनीहरूको जीवन कसरी चलिरहेको छ, आमदानीको स्रोत के छ, स्वास्थ्य र सामाजिक सुरक्षा कस्तो छ, परिवारले उनीहरूलाई कतिको सहयोग गरिरहेका छन् र भविष्यका लागि उनीहरू कतिको सुरक्षित छन् भन्ने विषय झन् महत्त्वपूर्ण हुन्छ। यसोसले है आज हामी अन्तर्वार्ताको क्रममा चाहिँ एकजना श्रमिक जो अवकाश पछि कसरी जीवन उपार्जन गरिरहेका छन् अथवा हुन्छन्, अब उनीहरूले समाजबाट, सरकारबाट, अब कतिपय निकायहरूबाट के कस्ता सुविधा औ जीवन उपार्जनका स्रोतहरू प्राप्त गर्न सक्छन् भन्ने विषय केही समय हामी विचार विमर्श
0: गर्नेछौँ। हजुर हजुर। र यसरी आजको विषयको परिचय सुने है र प्रश्नचार पनि हामी अघिल्लो प्रश्नमै राख्न गइरहेछौँ नि, होइन। र दिनेश, एउटा प्रश्न हजुरलाई सोध्न पनि मन लागिरहेको छ भनौँ न है। त्यो प्रश्न चाहिँ के हो भनेदेखि नि, साँच्चै अवकाश पछिका चिया श्रमिक भन्नाले चाहिँ कसलाई अनि कसरी चाहिँ बुझ्न सकिन्छ होला?
1: अब अवकाश पछिका चिया श्रमिक भन्नाले चाहिँ है चिया बगान वा चिया उद्योगमा लामो समयसम्म काम गरी है निर्धारित उमेर वा सेवाको अवधि पुरा भएपछि नियमित रोजगारीबाट अलग भएको अथवा छुट्टी भएको श्रमिकहरूलाई बुझ्न सकिन्छ,
0: होइन।
1: अब श्रमिकहरूले आफ्नो सक्रिय जीवन वा भनौँ उमेर चिया उद्योगलाई विभिन्न कामहरू जस्तै चिया टिप्ने, छाट्ने, बोटको हेरचाह गर्ने, उत्पादन गर्ने तथा प्रशोधन लगायत विभिन्न कामहरूमा बिताएका हुन्छन्। अवकाश पछि उनीहरूको नियमित आय, खर्च वा तलब पनि बन्द हुने भएकोले जीवनयापनको नयाँ आधार आवश्यक हुन्छ। यसैले अवकाश एउटा केवल रोजगारी समाप्त हुने विषय मात्र होइन, तर आमदानी, स्वास्थ्य, सामाजिक सम्बन्ध र पारिवारिक भूमिकामा परिवर्तन आउने जीवनको नयाँ अध्याय पनि हो भनेर भन्न सकिन्छ।
0: हजुर हजुर। र दिनेशजी, अर्को प्रश्न यो पनि छ कि के चिया श्रमिकहरूले जुन चिया श्रमिकहरूको जीवनयापन छ नि, यस अवकाशपछि तिनीहरूका जीवनमा चुनौतीपूर्ण हुन सक्छन्? यसो हो भनेदेखि हाम्रो श्रोताहरूलाई चाहिँ बताइदिनुहोस् न।
1: एकजना श्रमिकको लागि है अवकाशपछि आउने सबैभन्दा ठुलो चुनौती चाहिँ नियमित आय अथवा आमदानीमा अचानक बन्द हुनु अथवा न्यून हुनु पनि हो,
0: होइन।
1: नियमित काम गर्दा ज्याला वा तलब आउने भएकोले दैनिक आवश्यकता पूरा गर्न सहज हुने गर्दछ, तर अवकाश पछि नियमित आमदानी घट्न वा बन्द हुन सक्छ, साथसाथै उमेर बढ्दै जाँदा स्वास्थ्य सम्बन्धी खर्चहरू पनि बढ्न सक्छ, घरसै खर्च, औषधि, खाना, कपडा, बिजुली, होइन, शिक्षा तथा अन्य आवश्यकताहरूले आर्थिक दबाव बढाउन सक्छ। अर्कोतर्फ धेरै अथवा प्राय जसो श्रमिक परिवारको आर्थिक बचत सीमित अथवा नहुने पनि गर्दछ, त्यसैले अवकाश पछि जीवनयापनका लागि पेन्सन, भविष्य निधि, बचत, परिवारको सहयोग, कृषि, सानो व्यवसाय वा अन्य वैकल्पिक आय स्रोत एकदमै महत्त्वपूर्ण हुन्छ। अब यी कार्यहरू गर्न नसकेको खण्डमा अथवा वैकल्पिक आय स्रोत जुटाउन नसकेको खण्डमा साँच्चै भन्नुपर्दा अवकाश श्रमिकको जीवन चुनौतीपूर्ण नै हुन्छ।
0: हजुर हजुर। र अवकाशपछि श्रमिकहरूको जीवनमा धेरै आर्थिक चुनौतीहरू आउने विषयमा केही महत्त्वपूर्ण कुराहरू हजुरबाट नै अब सुने पश्चात है, जस्तै अवकाशपछि श्रमिकहरूलाई आउने जुन आर्थिक चुनौती छन् है, ती चुनौतीलाई चाहिँ सामना गर्नको निम्ति के उनीहरूले वैकल्पिक आय स्रोत निर्माण गर्न सक्छन् होला त?
1: एकदमै साँच्चै भन्नुपर्दा है अवकाशपछि पनि एकजना श्रमिकले कतिपय आर्थिक चुनौतीहरूलाई सहजताको रूपमा सामना गर्नको निम्ति सुरक्षा सुरक्षाको साधनहरू अप्नाउन सक्छन्।
0: ज्यू
1: जस्तै घरबारी वा सानो कृषि जसको उत्पादनले घरमा चाहिने सब्जी तरकारी व्यवस्थापन गर्न सकिन्छ।
0: हजुर।
1: दोस्रो पशुपालन तथा कुखुरा पालन, यी व्यवसायहरूबाट पनि केही हदसम्म आय स्रोत बढाउन सकिन्छ। साथै घरबारीमा ती पशुहरूको मल मूत्र प्रयोग गरी राम्रो फसल उत्पादन गर्न पनि त
0: सकिन्छ।
1: अब अर्को कुरो सानो व्यापार, जस्तै अब कसैको त घरबारी जग्गा जमिन नहुन पनि सक्छ। अब यस्तो अवस्थामा चाहिँ उनीहरूले आफ्नै घर कोठामा सानोतिनो व्यवसाय सञ्चालन गर्न सक्छ, जस्तै दोकान पसल होइन, कुनै म्यानुफ्याक्चरिङ युनिटहरू, हर्दी चामल गहुँ पिस्ने मसिनहरू है पनि जडान गर्न सकिन्छ
0: है।
1: अनि अर्को चाहिँ हो फुलखेती, कतिलाई अवकाशपछि जीविका उपार्जनको क्रममा फुल खेती पनि गर्न सक्छन्, जसद्वारा वैकल्पिक आय स्रोत सृजना गर्न सकिन्छ। अनि अन्तिम कुरा चाहिँ हो आफ्नो सिप अनुसारको व्यवसाय, जस्तै कतिजना श्रमिकहरू कामको कमानको कतिपय विषयहरूमा एकदमै सिपालु हुन्छन्, जस्तै अब पारम्परिक चिया बनाउने कुराहरूमा। अब यस्ता व्यक्तिहरूलाई चाहिँ स्थानीय गार्डनहरूले कम्पनीहरूले होइन उनीहरूको कर्मचारीहरूलाई सिप सिकाउनको निम्ति पनि प्रयोग गर्ने गर्छन्, जसको सहायताले एकजना श्रमिकले वैकल्पिक आय जुटाउन सक्छन्।
0: हजुर
1: हजुर।
0: र अर्को प्रश्नतर्फ लाग्दाखेरि नि, साँच्चै नै एकजना श्रमिक छन् जब अवकाश प्राप्त गर्छ नि उनीहरूलाई कम्पनीको अथवा संस्थाको पक्षबाट पेन्सनको पनि रूपमा प्रतिमा केही रकम भुक्तानी पनि गर्ने गर्छन्। त प्रश्न चाहिँ के छ भनेदेखि, पेन्सन प्राप्त श्रमिकहरूलाई उनीहरूको जीवन यापन प्रक्रियामा केही महत्त्वपूर्ण भूमिका खेल्छन् ती महिनामा प्राप्त हुने पेन्सनले?
1: प्राय जसो श्रमिकहरूलाई नि उनीहरूले पाउने पेन्सन उनीहरूको नियमित आमदानीको आधार बन्न सक्छन् होइन, जसको सहायताले उनीहरूले आफ्नो दिनदिनको आवश्यकता केही हदसम्म पूर्ण गर्न सक्छन्। तर पेन्सनको रकम आफ्नो आवश्यकता भन्दा कम पर्याप्त भएको कारण वर्षैपछिको महँगाई झेल्न उनीहरू धाउधौ परिरहेको पनि हुन्छ। यसैले अवकाश प्राप्त श्रमिकहरूको आर्थिक सुरक्षाको लागि समयमै पेन्सन, सामाजिक सुरक्षा तथा अन्य अवकाश पछिको लाभ उपलब्ध गराउन आवश्यक हुन्छ।
0: हजुर हजुर। त के एकजना श्रमिक उनको जुन अवकाश छ है, त्यो अवकाश पछि कतिपय स्वास्थ्य सम्बन्धी विषयहरू पनि त उनको लागि धेरै नै महत्त्वपूर्ण हुन सक्छ नि।
1: एकदमै। अब हेर्नुहोस्, एकजना श्रमिक कुनै पनि बगानमा लामो समयसम्म शारीरिक श्रम गर्दै गर्दा है
0: हजुर
1: दिनदिनै उनी उमेरमा वृद्ध अब शारीरिक रूपमा कमजोर पनि हुने गर्छन्।
0: हजुर।
1: अब यसोसले उनी अब अवकाशको समयसम्म आइपुग्दा चाहिँ पहिलाको जस्तो उमेर र ऊर्जा नहुन सक्छ होइन, यसैले उनी धेरैवटा रोगको शिकार पनि बनिसकेका हुन्छन्। यसकारण अवकाशपछि स्वास्थ्य सम्बन्धी खर्चहरू बढ्ने हुँदा उनले पाउँदै गरेको नियमित रकम चाहिँ बन्द हुनु वा आधा हुनु साँच्चै एकजना श्रमिकको लागि चिन्ताको विषय हुन सक्छ। यसैले अवकाश प्राप्त श्रमिकहरूलाई पनि उनीहरूले कार्य गरेको स्थानीय कम्पनीले स्वास्थ्य सम्बन्धी कतिपय बिमाहरू गरिदिएको एकदमै राम्रो हुनसक्छ। हाम्रो दार्जिलिङ पहाडमा पर्ने बगानहरूमा अहिले घडी अब योभन्दा अघिदेखि पनि कतिपय सरकारको योजनाहरू है सम्पूर्ण श्रमिकहरूले पनि उपभोग गरिरहेका छन्। जस्तै अब स्वास्थ्य साथी योजनाहरू छ होइन, सरकारले पहिला यो थियो, अहिले अब यो परिवर्तन भएर आयुष्मान भारत जस्तो नामले है सम्पूर्ण मानिसहरूले लाभ उठाइरहेका छन्, जसले गर्दा विशेष अवकाश प्राप्त श्रमिकहरूलाई ठुलो राहत मिलेको छ यो स्किमले।
0: हजुर हजुर। त दिनेशजी, एकजना अवकाश प्राप्त श्रमिकलाई नि उनको परिवारले उनको जीवनयापन क्रममा के कस्ता महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्, यस विषयमा श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस्।
1: साँच्चै भन्नुपर्दा है एकजना व्यक्तिको निम्ति उनको परिवार चाहिँ बाँच्ने सहारा नै हो भन्दा अत्युक्ति नहो
0: हजुर हजुर
1: जस्तो लाग्छ होइन। झन् एकजना श्रमिकको त झन् अवकाश प्राप्त भए पश्चात दिन दिन बिताउने ठाउँ भनेको नै उनको आफ्नो परिवार नै हो। अब यस्तो अवस्थामा उनको परिवारले वर्षौँ वर्षौँ काम गरेर थकित अवस्थामा भएको आफ्नो अवकाश प्राप्त व्यक्तिलाई है अथवा आफ्नो प्यारेन्टहरूलाई विभिन्न प्रकारले सहयोग गर्न सक्छ नि त। जस्तै अब छोराछोरी वा अन्य घरका सदस्यहरूको आम्दानीले घर खर्च, औषधि र अन्य आवश्यकताहरू पूर्ण गर्न सक्छन्।
0: हजुर।
1: तर परिवार पक्षले अवकाश प्राप्त व्यक्तिमाथि नै सम्पूर्ण घरको बोझ खर्च राखिदिएको खण्डमा चाहिँ कोही बेला परिवारमा अचानक आइपर्ने कतिपय अकल्पनीय खर्चहरूले चाहिँ परिवारमा आर्थिक सङ्कट आउन सक्छ
0: होइन।
1: यसोस्ते परिवारकाहरूले पनि वैकल्पिक आय स्रोत निर्माण गर्न सके, परिवारको आर्थिक कमजोरीहरूलाई काफी हदसम्म निवारण गर्न सकिन्छ। जस्तै एकजना श्रमिकको अवकाशपछि उनका छोराछोरीहरू त्यतिकै घरमा बेरोजगार बसिरहेका छन् भने उक्त काममा बाबुको काममा जोइन गर्न सक्छ नि त। साथै उनले घर घर घरिको के भए जेनेरेसन प्रायः नै पढी लेखेकै हुन्छ
0: अहिलेको जेनेरेसन
1: हो, कारणले सरकारी नोकरी प्राइभेट स्कुल टिचर्स अथवा वैदेशिक रोजगारहरू समेत गरेर अवकाश प्राप्त आफ्नो आमा बाबाको बाबालाई हेल्प गर्ने कार्य गरेका पाउँछौँ। यति मात्र होइन, आजकल हाम्रो श्रमिकहरूको नानीहरू पनि कतिपय कम्पिटेटिभ एक्जामहरू सफल गरेर ठुलो ठुलो अहोदामा पुगी आफ्नो परिवारको राम्रोसित हेरचाह गरिरहेको पनि हामीले
0: पाउँछौँ। र एउटा महत्त्वपूर्ण प्रश्न चाहिँ दिँदैछु यहाँलाई कि त्यो प्रश्न चाहिँ के छ भने नि, जस्तै कि अवकाशपछि चिया श्रमिकहरूले कृषि गर्न सक्छन् होला त?
1: यो एकदमै राम्रो अनि महत्त्वपूर्ण प्रश्न नै हजुरले राख्नुभयो है। हो, एकजना अवकाश प्राप्त श्रमिकले है आफ्नो कार्यबाट बिदा लिए पश्चात कृषि पेसामा लाग्न सक्छन्, एकदम यो पोसिबल छ। तर यसको लागि कतिपय मापदण्ड पनि त
0: रहेको छ।
1: जस्तै अब धेरैजना श्रमिकहरू अवकाश हुँदासम्म धेरै रोगी अशक्त भइसकेको पनि त हुन्छ, साथै वृद्ध पनि भएका
0: हुन्छन्।
1: अब यस्तो अवस्थामा कृषि पेसामा लाग्नु कतिचोटि लाभप्रद हुँदैन। दोस्रो कुरा, सबै अवकाश श्रमिकहरू पुरुष मात्र नभएर स्त्रीहरू पनि त
0: हुन्छन्।
1: अब धेरै जस्तो स्त्रीहरू पुरुषको तुलनामा कृषिप्रति आकर्षित पनि
0: हुँदैन।
1: कृषि पेसामा लाभप्रद पेसा वा वैकल्पिक आयस्रोतको माध्यम भए तापनि यसलाई गर्ने धेरै निम्न
0: हुन्छ।
1: अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्दा, कमानवासीहरूलाई कम्पनीको तर्फबाट भने जस्तो खेती योग्य जमिन उपलब्ध गरिएको हुँदैन होइन। यद्यपि धेरै श्रमिकहरूले आफ्नो श्रमको भरमा चियापत्ती नरोपेको ठाउँहरू जस्तै खोल्चा खाल्ची भिर पखेरातिर सानोतिनो खेती योग्य जमिनहरू तयार पारेको हुन्छ। अब उक्त जमिनमा उनीहरूले अदुवा, खोर्सानी, अलैँची, कफी, फलफुल, केही सुन्तला, वातावरण अनुकूल खेतीहरू गरी जीविका उपार्जन गरिरहेको पनि पाउँदछ। यसकारण समग्रमा भन्नुपर्दा एकजना

0: प्राप्त श्रमिकको निम्ति चाहिँ खेतीपाती कृषि वैकल्पिक कार्य भए तापनि सबैको लागि उपयुक्त नहुन सक्छ। यद्यपि कति श्रमिकहरूलाई यो पेसा एक मजबुत आयस्रोतको माध्यम पनि
1: बन्न सक्छ। हजुर हजुर, त दिनेशजी के चिया श्रमिकको अनुभव जुन छ है उनीहरूमा जुन रहेको छ त्यो अनुभव चाहिँ अवकाशपछि उपभोगमा ल्याउन सकिन्छ कि सकिँदैन होला त?
0: एकदमै सकिन्छ। साँच्चै भनौँ भने चाहिँ एउटा श्रमिकले आफ्नो जीवनको त्यो जोसिलो ऊर्जा वर्षौँसम्म चिया बगानको काम हेरचाह जस्तो गतिविधिमा खर्चेको हुन्छ नि त।
1: हजुर,
0: यसकारण भनौँ नै भने उनीहरू एक प्रकारले अनुभवहरूको स्रोत रिसोर्सेस मान्न सकिन्छ होइन। उनीहरूसँग वर्षौँको व्यावहारिक अनुभव हुन्छ जसमा उनीहरूले बोटको सही हेरचाह, पात टिप्ने सही तरिका, मौसम अनुसार काम गर्ने विधि, बगानको व्यावहारिक ज्ञान उनीहरूलाई प्रशस्त सहने हुन्छ। त्यसैले अवकाशपछि उनीहरूले उनीहरूको अनुभवलाई है प्रशिक्षणको रूपमा, सल्लाहकारको रूपमा, नयाँ श्रमिकलाई सिप सिकाउने व्यक्ति, सामुदायिक कृषि गतिविधिमा प्रयोग गर्न सकिन्छ। यस प्रकारको कार्यले उनीहरूलाई केही आमदानी मात्र होइन तर आफ्नो अनुभव र सिकाएको सम्मान भएको अनुभूति पनि प्रदान गर्न
1: सकिन्छ। सही कुरा, हजुर हजुर। अवकाशपछिको जीवनमा नि श्रमिकहरूलाई सामाजिक रूपमा सुरक्षा किन चाहिँ आवश्यक रहन्छ होला त?
0: अब दिनदिनै उमेर बढ्दै जाँदा है नियमित काम गर्ने क्षमतामा ह्रास आउन सक्छ, जसले गर्दा यस्तो अवस्थामा सामाजिक सुरक्षा योजनाले न्यूनतम आर्थिक सुरक्षा दिन सक्छ। यो एउटा खाली पैसा दिने योजना मात्र होइन, तर यसमा स्वास्थ्य सेवा, आवश्यक सहयोग, सामाजिक सम्मान र सुरक्षित जीवनको वातावरण पनि जोडिन्छ। यसरी चिया श्रमिकहरूले आफूले लामो समय योगदान गरेको उद्योग र समाजबाट सम्मानजनक सम्मान पाउनु सक्नु महत्त्वपूर्ण
1: रहन्छ।
0: हुन्छ,
1: हजुर हजुर। र अर्को प्रश्न गर्नुपर्दा नि दिनेशजी, साँच्चै एउटा श्रमिकको लागि उनीहरूको रोजगारी अथवा वेतन दिनु बाहेक पनि अन्य के चाहिँ भूमिका रहेको हुन्छ होला त?
0: अब एउटा चिया बगान व्यवस्थापनले है आफ्नो श्रमिकहरूलाई उनीहरूको सेवाकालमा मात्र होइन तर उनीहरूको अवकाशको तयारीमा पनि सहयोग पुर्याउन सक्छ। जस्तै उदाहरणको निम्ति अवकाश पूर्व वित्तीय शिक्षा प्रदान गर्नु, त्यो विषयमा केही ज्ञानहरू दिनु है, हरेक समय उनीहरूको स्वास्थ्य परीक्षण गर्नु, जसले गर्दा श्रमिकहरू अवकाशपछि पनि स्वास्थ्य जीवन यापन गर्न सक्छ
1: होइन।
0: अर्को कुरो हो अवकाशपछिको कतिपय लाभहरू जो कम्पनीले प्रदान गर्ने गर्दछ मा पूर्ण जानकारी गराउनु। धेरैजना अवकाशमा पाउने सुविधाहरूप्रति अनभिज्ञ पनि देखिन्छ होइन हाम्रो लेबरहरू। पेन्सन तथा अन्य सुविधाहरूको विषयमा प्रक्रिया राम्रोसित बुझाउनु पर्छ, कसरी पाउँछ भन्ने कुराहरू, कतिपय सिप विकास तालिमहरू सृजना गरी श्रमिकहरूलाई सिकाउन सके भविष्यमा उनीहरूको अवकाश पश्चात काम लाग्ने हुन सक्छ। बचत कसरी गर्ने, कहाँ गर्ने, कति गर्ने भन्ने कुराहरूलाई सित वैकल्पिक आय स्रोत कसरी बनाउन भन्ने विषयमा पनि प्रशिक्षणहरू उपलब्ध गराउनु पर्छ। यसरी बगान व्यवस्थापनले दिएको सानो सानो ज्ञानको कुराहरू चाहिँ है भविष्यमा एउटा श्रमिकको लागि जीविका उपार्जनका स्रोतहरू पनि त
1: बन्न सक्छ। हजुर हजुर, चिया श्रमिकहरू प्रति नै स्थानीय साथै देशको सरकारको निम्ति निर्धारण तथा महत्त्वपूर्ण भूमिका चाहिँ के हुन सक्छ होला त?
0: अब हजुर अवश्य नै जानकारी गराउनु छ विषयमा पनि है।
1: हजुर,
0: श्रमिकहरूको हक अधिकार एवं सामाजिक सुरक्षा कुनै पनि देशको एउटा सरकारको एउटा महत्त्वपूर्ण कार्य जिम्मेवारी पनि हो। यसले सरकारले श्रमिकको सामाजिक सुरक्षा र वृद्धावस्थाको संरक्षणको लागि प्रभावकारी नीति र कार्यक्रम सञ्चालन गर्नुपर्छ, जसमा एउटा श्रमिकको सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, वृद्धावस्था सहयोग, शिल्प विकास, सिप विकास है, कृषि तथा स्वरोजगार कार्यक्रम सहकारी है तथा वित्तीय पहुँच जस्ता विषय समावेश
1: गर्न सकिन्छ।
0: हजुर, विशेष गरी चिया बगान क्षेत्रमा बसोबासो गर्ने अवकाश प्राप्त श्रमिकसम्म सरकारी कार्यक्रम वास्तवमा पुगेको छ कि छैन भन्ने विषय अझ महत्त्वपूर्ण
1: रहन्छ। हजुर हजुर, त एउटा श्रमिक जब आफ्नो कार्य अवधिबाट चाहिँ अवकाश प्राप्त गर्छन् है, त्यस पश्चात के परिवार, गाउँ समाज अनि धार्मिक संस्थानहरूलाई उक्त व्यक्तिको मानसिक तथा सामाजिक पक्षलाई ध्यानमा दिनु एउटा जिम्मेवारी बन्न सक्छ होला त
0: अति नै संवेदनशील प्रश्न है यदि आज कुनै पनि व्यक्ति समाज परिवार है बिना एक्लो रहन धेरै गाह्रो पर्ने
1: हुन्छ
0: यसोसले एकजना श्रमिक पनि जीवनको धेरै वर्ष एकै प्रकारको कार्य जीवनशैली साथै सहपाठीहरूसित रहेको अब अचानक उनको अवकाश पश्चात श्रमिकको जीवन शैलीमा आमूल परिवर्तन आउने गर्दछ भनौँले भने एक सक्रिय श्रमिक अचानक निष्क्रिय व्यक्ति बन्दछ अब यस्तो अवस्थामा परिवार गाउँ समाज साथी सङ्गीको महत्त्वपूर्ण भूमिका रहन्छ त्यस श्रमिक प्रति कि उनमा अनावश्यक फिक्री है गहिरो सोच जस्तो त्यस व्यक्तिलाई डिप्रेसन जस्तो कुराहरूमा नढकिलिदियोस् होइन कारण अवकाश भनेको चाहिँ निष्क्रिय जीवनको सुरुवात होइन तर आफ्नो अनुभवहरूलाई नयाँ रूपमा प्रयोग गर्ने समय पनि हो भनेर हामीले बुझ्न सक्छौँ
1: हजुर हजुर र अर्को प्रश्न यस्तो पनि छ कि अवकाशपछिको जीवनयापनमा नि यस क्रममा कतिपय समस्याहरू आउने गर्छन्
0: है
1: यस समस्याहरू आउने हुनाले एउटा श्रमिकले उक्त परिस्थितिलाई है झेल्नको निम्ति चाहिँ के उनले आफ्नो सेवाकालमा नै कतिपय तयारीहरू सुरु गर्न सक्छन् वा अनिवार्य रहन्छ होला
0: हो हामीले अहिलेसम्म है
1: हजुर
0: अवकाशपछि एउटा श्रमिकले कसरी वैकल्पिक साधनहरू खोज्न सक्छन् अथवा आफूले सिकेको सिपहरूद्वारा कसरी घर संसार धान्न सकिन्छ भन्ने थुप्रै निकायहरू विषयमा तर्क वितर्क गरिसकेका छौँ
1: हजुर
0: यद्यपि एउटा श्रमिकले समय छँदै अथवा आफ्नो कार्यकालमा नै भविष्यको कतिपय जटिलताहरूलाई केही हदसम्म समाधान गर्न सक्छन् भन्ने एउटा विषय पनि उत्तिकै महत्त्वपूर्ण छन् जस्तै एउटा श्रमिकले आफ्नो कार्यकालमा नै निम्न कार्यहरू गर्न सक्छ जस्तै अब श्रमिकले आफ्नो आयबाट नियमित बचत गर्न सक्छ जसले भविष्यमा सहायता गर्छ नि त्यो बचतले होइन आफ्नो स्वास्थ्यको सदैव ख्याल राख्ने जस्तै मद मदिरा सेवन नगर्ने लापरवाही जीवन निर्वाह नगर्ने सधैँ स्वस्थ रहने अर्को कुरो आफ्नो नियमित कार्य बाहेक समयमा नै कतिपय सिप सिक्ने जसले भविष्यमा परिआएको खण्डमा सहायता मिल्न सकोस्
1: होइन
0: सानोतिनो खेती योग्य जमिन छ भने कतिपय रुखको बर बिजन लगाउने अर्थात् खेती गर्ने सिपलाई बढाउने होइन हुन सके घर परिवारसित आर्थिक योजना विषयमा बातचित पनि गर्ने अनावश्यक ऋणबाट बाँच्ने कारण आज धेरै जनाको यस्ता ऋणको कारण घर संसारै उजाड
1: भइसकेको
0: आवश्यक कागज पत्र आफूसित सुरक्षित राख्ने जस्तै आधार कार्ड राशन कार्ड के छ भोटर आइडी यो राख्नुपर्छ कागजहरू सबैभन्दा मुख्य कुरा चाहिँ अवकाश पछिको मासिक खर्च अनुमान तयार गर्ने त्यस अनुरूप प्लान गर्ने यसरी समयमा नै आर्थिक योजनाहरू तयार पार्न सके भविष्यमा आउने आर्थिक समस्याहरूमा केही हदसम्म भए पनि आफू साथै परिवारलाई सुरक्षित राख्न
1: सकिन्छ हजुर हजुर र दिनेश अन्तमा हाम्रो श्रोताहरूलाई साथै जति पनि अवकाश प्राप्त श्रमिकहरू छन् है उनीहरूलाई हजुरबाट दुई शब्द राखिदिनुहोस्
0: हजुर अवश्य नै अन्तमा जति पनि अवकाश प्राप्त श्रमिकहरू हुनुहुन्छ है
1: हजुर
0: यहाँहरूलाई म के भन्न चाहन्छु भन्दा साँच्चै अवकाश पछिको जीवन कुनै व्यक्तिको जीवनको अन्त चाहिँ
1: होइन
0: तर यो नयाँ जीवन चरणको सुरुवात हो
1: हजुर
0: चिया बगानमा आफ्नो महत्त्वपूर्ण समय बिताएको श्रमिकहरूले उद्योगलाई आफ्नो श्रम सिप र अनुभव दिएका छन् नि त त्यसैले उनीहरूको अवकाश पछिको जीवन आर्थिक रूपमा सुरक्षित स्वास्थ्यको दृष्टिकोणले सहज सामाजिक रूपमा सम्मानित र आत्मनिर्भर र बनाउन एकदमै आवश्यक छ चिया उद्योगको भविष्य केवल नयाँ प्रविधि बजार र उत्पादनमा मात्र निर्भर हुँदैन यस उद्योगलाई दशकौँसम्म आफ्नो श्रम दिएका श्रमिकहरूको वर्तमान र भविष्य कस्तो छ भन्ने कुराले पनि उद्योगको वास्तविक सफलता मापन गर्दछ अन्तमा चिया बगानमा श्रमिकहरूले जीवनभर रोपेको श्रमको फल उनीहरूको वृद्ध अवस्थामा समान सुरक्षा र सुखका रूपमा
1: सही हजुर हजुर त श्रोता आज हाम्रो सभामा यहाँ दिनेश लेप्चाज्यू आउनुभएर अवकाशपछिको चिया श्रमिकहरूको जीवन उपार्जन विषयमा बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ दिनेश लेप्चाज्यूलाई बिदा दिइरहेछ हवस् त नमस्ते
0: नमस्ते
1: त श्रोता आउनुहोस् अन्तमा केही छन् साङ्गीतिक विराम लिऊ
2: तलको नानुहरू होइन तिनीहरू
3: हो जस्तो
2: हामीले त खुब जिस्का जस्तो छ नि
3: आज जमाउनु पर्छ है
2: आज रोधी घरमा जमाउनु पर्छ है त
3: ल हुन्छ

लौ त श्रोता, यसरी गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले अर्को शब्द फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङमालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

श्रोताहरूले सुन्नुहुँदै थियो बोल्छ चियाबारी। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब रेली गरिरहेछौँ गान्तोक केन्द्रको प्रादेशिक समाचार।

0: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार अभिगेल राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा रहेको आतंकवादी शिविरहरूमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्व सामु भारतको आतंकवाद विरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ। आज आकाशवाणीमा प्रसारित मन की बात कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भोलि अर्थात् सेप्टेम्बर 28 देशले यस स्ट्राइकको 10 वार्षिकोत्सव मनाउने बताउनुभयो। जनगणनाको बारेमा बोल्दै प्रधानमन्त्रीले यसको पहिलो चरण लगभग सबै राज्यहरूमा पूरा भएको बताउनुभयो। अक्टोबर 2 महात्मा गान्धीको जन्म जयन्तीलाई उल्लेख गर्दै प्रधानमन्त्रीले स्वच्छता गान्धीको जीवनको मार्गदर्शक सिद्धान्तहरूमध्ये एक हो भन्नुभयो। उहाँले देशका विभिन्न राज्यका युवाहरू सरसफाई अभियानमा जुटिरहेका उदाहरणहरू प्रस्तुत गर्नुभयो। प्रधानमन्त्रीले नशामुक्त युवा अभियान अन्तर्गत देशभरका लाखौं युवाहरूले लागु पदार्थबाट टाढा रहने प्रतिज्ञा गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले मेरा भारत प्लेटफर्ममा राष्ट्रिय गान, नारा लेखन र सडक नाटकहरू सहित धेरै प्रतियोगिताहरू आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले यस वर्ष कुपोषण विरुद्ध लड्न धेरै पहलहरू गरिएको पनि उल्लेख गर्नुभयो। आज विश्व पर्यटन दिवस हो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सबैलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्रीले पर्यटन आर्थिक वृद्धिको संवाहक मात्र होइन, बरु यो मानिसहरू, संस्कृति र समुदायहरू बीचको सेतु तथा आपसी समझदारी र दिगो विकासको एक सशक्त माध्यम पनि रहेको उल्लेख गर्नुभएको छ। मुख्यमन्त्रीले सन्देशमा थप भन्नुभयो, सिक्किमका लागि यो कुनै नयाँ प्रतिबद्धता होइन, बरु यो हाम्रो जीवनशैली नै हो। उहाँले सिक्किम दिगो र जिम्मेवार पर्यटनको एक उदाहरणीय केन्द्रका रूपमा सदैव चम्किरहोस् भन्ने कामना पनि गर्नुभयो। प्रस्तुत छ मुख्यमन्त्रीको सन्देशको छोटो अंश।
1: Tourism is one of the most vital pillar of Sikkim's economy, contributing significantly to employment, livelihood, culture preservation and sustainable development. Government of Sikkim has accorded this sector the highest priority.

0: Party with a vision to ensure that the benefit of tourism reach every section of society.
1: पाकिम जिल्लाको पर्यटन तथा नागरिक उड्डयन विभागले आज पाकिमको सामुदायिक हलमा विश्व पर्यटन दिवस पालन गर्यो। कार्यक्रममा पर्यटनमा डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ताको भूमिकालाई प्रकाश पारिएको थियो। मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। श्री खतिवडाले रेनोक निर्वाचन क्षेत्रमा साहसिक पर्यटनलाई सुदृढ पार्न सरकारको पहलमाथि प्रकाश पार्नुभयो। पर्यटन तथा नागरिक उड्डयन विभागले पर्यटनसँग सम्बन्धित सेवाहरू र प्रक्रियाहरूलाई आधुनिकीकरण गरेका डिजिटल पहलहरूलाई उजागर गर्ने भिडियोहरू देखाइनुका साथै सांस्कृतिक प्रदर्शन पनि प्रस्तुत गरिएका थिए। यसैबीच मंगन जिल्लामा पनि आज विश्व पर्यटन दिवसको उपलक्ष्यमा कार्यक्रमहरू सञ्चालन गरिएका रिपोर्टहरू प्राप्त भएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज एटिटिसी बारदाङमा रोटरी क्लब अफ सिक्किम र इनर व्हील क्लब अफ सिक्किमको संयुक्त आयोजनामा सम्पन्न उडान अन्तर्विद्यालय शैक्षिक महोत्सवमा सहभागी हुनुभयो। यस कार्यक्रममा सिक्किमभरिका 131 विद्यालयका 1300 विद्यार्थीहरू एकै ठाउँमा भेला भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विद्यार्थीहरूलाई असफलतासँग कहिल्यै नडराउन, समयको कदर गर्न, कडा परिश्रम गर्न, अनुशासित रहन र आफूमाथि विश्वास राख्न आग्रह गर्नुभयो। श्री तामाङले विद्यार्थीहरूलाई ठूला सपना देख्न, कडा परिश्रम गर्न, नम्र रहन र निरन्तर अघि बढिरहन हौसला दिनुभयो। नाम्चीस्थित जिल्ला प्रशासन कार्यालयले जोखिममा रहेका बालबालिका तथा किशोर किशोरीहरूको रोकथाम, संरक्षण, पुनस्थापना र सशक्तिकरण गर्ने उद्देश्यले माया पहलको औपचारिक सुरुवात गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा आज एटिटिसी बारदाङमा आयोजित उडान अन्तर्विद्यालय शैक्षिक महोत्सव 2026 अवसरमा यस पहलको औपचारिक सुरुवात गरिएको हो। कार्यक्रममा शिक्षा मन्त्री राजु बस्नेत, विधायक तथा सल्लाहकार एलबी दास, सचिवहरू, विभिन्न अधिकारीहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस पहलले विद्यालय छोड्ने समस्यालाई प्रारम्भिक चरणमै रोकथाम गरी बालबालिका र किशोर किशोरीहरूका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण प्रवर्धन गर्ने प्रयासलाई सुदृढ पार्न महत्वपूर्ण कदमको रूपमा काम गर्नेछ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। गान्तोक केन्द्रको प्रादेशिक समाचारपछि अब सुन्नुहोस् हाम्रो अहिले लगायत भोलि प्रसारण गरिने केही प्रमुख कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। अबको केही बेरमा 6:50 सुनाउनेछौँ यस केन्द्रको प्रादेशिक समाचार। त्यसपछि 7 बजे कथा सारथी, जसमा सुनाइनेछ शिव कुमार राईको कथा साहित्यिक अनिर तामाङबाट। 8 बजे यस केन्द्रबाट माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपालीमा भाषा अनुवादको पुनः प्रसारण सुनाइनेछ। समाचार एकांशको विशेष कार्यक्रम सेवा सङ्कल्प अभियान 8:30। यस अतिरिक्त पनि आज रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका समाचार लगायत अन्य विविध कार्यक्रम। क्रमैले 9:15 स्पोटलाइट, 9:30 अभिलेखागारबाट कार्यक्रम अनुगुञ्ज, त्यसपछि रात्रि 10 बजेदेखि सङ्गीतको अखिल भारतीय कार्यक्रम।

0: बिहान 6:22 थालिनेछ भोलिको हाम्रो प्रभातकालीन अधिवेशन 6:30 अर्चनाबाट। निम्बुको खेतीबारे जानकारी दिनेछौँ 7:05 जसको साथमा लिनेछन् केही नेपाली आधुनिक गीत कर्म घ्यालसेनको स्वरमा। साप्ताहिक सङ्गीतमय प्रस्तुति स्पन्दन 7:35, 8:30 सुनेछौँ पासौ गायिका एस जानकीको सङ्घर्ष अनि सफलताको कथा। सडक अनुसार नागरिकको जिम्मेवारी विषयक सन्दर्भको साथमा केही हिन्दी चलचित्रका गीतहरू लिएर आउनेछौँ 8:45। 10:02 कार्यक्रम हेलो खरसाङ शर्मा दुटी पुर्याउन 11:05 मध्याह 12:05 समय रहनेछ तपाईँको अनुरोधमाको। त्यसपछि मेलोडी टाइम 12:30 सहजै नै दिउँसो 1:02 तिब्बती कार्यक्रम। पार्श्व गायक मोहम्मद रफीबारे चर्चा प्रस्तुत गर्नेछ मना तामाङद्वारा 3:20 विषयमा हामी अन्तर्गत। 4:30 शिक्षा ज्योतिमा भोलि शहीद भगत सिंहबारे जानकारी दिनुहुनेछ आइरेन सुनारले। जय जवान 5:05 अनि त्यसपछि 5:30 प्रसारण गर्नेछौँ इभिनिङ मेलोडिज। 6:10 गाउँले सभामा भोलि जानकारी दिइनेछ डल्ले खोर्सानीको रोग अनि रोकथामबारे। यस केन्द्रको प्रादेशिक समाचार 6:50 7:15 लोकलहरी अनि सुरसङ्गम सुनाउनेछौँ क्रमैले सौमित अध्याम लेप्चा र राजेश लामाका स्वरमा। युवावाणी 8:00 यसबाहेक पनि भोलि रात्रि रिले गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रम क्रमैले 9:15 स्पोटलाइट 9:30 पब्लिक स्पिक अनि त्यसपछि रात्रि 10:00 विविध भारतीको सङ्गीतमय कार्यक्रम। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति पनि। जनसाधारणले मौसमको विशेष चेतावनी केही छैन। आगामी 24 घन्टासम्ममा पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलका जिल्लाहरू साथै सिक्किमका कतिपय भूभागमा 1-2 स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। तथापि अधिकांश क्षेत्रमा चाहिँ मौसम सामान्य रहन सक्नेछ। र अब सुन्नुहोस् यस केन्द्रबाट प्रादेशिक समाचार।
1: आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा आतंकी ठेगानाहरूमा सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्वसामु भारतको आतंकरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ। भाजपा अध्यक्ष नितिन नवीनले आज पश्चिम बंगाल राज्य भाजपा पदाधिकारी सांसद तथा विधायकहरूसँग महत्वपूर्ण सांगठनिक बैठक गर्नुभयो। विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष अशोक सिंहलको शतवार्षिकी समारोह आज सिलगढ़ीमा भव्य रूपले पालन गरियो। आज विश्व पर्यटन दिवस हो। यस अवसरमा दार्जीलिङ हिमालयन रेलवेले स्वच्छता ही सेवा अभियान अन्तर्गत विभिन्न स्थानहरूमा स्वच्छता अभियान चलाएको छ अनि राज्यका केही जिल्लाहरूमा आजदेखि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा आतंकी ठेगानाहरूमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्वसामु भारतको आतंकरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ। आज आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत उहाँले भन्नुभयो देशले भोलि अर्थात 28 सितम्बरमा यस स्ट्राइकको 10औं वार्षिकोत्सव मनाउनेछ। श्री मोदीले भन्नुभयो आतंकवाद विरूद्ध सर्जिकल स्ट्राइक गर्न बहादुर भारतीय सैनिकहरूले कसरी नियन्त्रण रेखा पार गरेका थिए भनेर विश्व छक्क परेको थियो। प्रधानमन्त्रीले जनगणनाको पहिलो चरण लगभग सबै राज्यहरूमा पूरा भइसकेको छ र 32 करोड़भन्दा अधिक परिवारको डेटा रेकर्ड गरिएको छ। श्री मोदीले भन्नुभयो मानिसहरूलाई अनलाइन पोर्टल se.census.gov.inमा जानकारी प्रदान गर्न अपील गर्नुभयो। हालसम्म 2,60,00,000 भन्दा अधिक मानिसहरूले मोबाइल मार्फत आफ्नो विवरण दर्ता गरिसकेका छन्। यस्तै प्रधानमन्त्रीले आगामी 2 अक्टोबरमा महात्मा गान्धीको जयन्तीको सन्दर्भमा स्वच्छता बापूको जीवनको मार्गदर्शक सिद्धान्तहरूमध्ये एक रहेको पनि उल्लेख गर्नुभयो।
2: कुछ ही दिनों बाद 2 अक्टूबर है पूज्य बापू की जयंती का दिन। बापू ने हमें जीवन के बहुत से मंत्र दिए हैं। स्वच्छता भी उनमें से एक है। हाल के दिनों में मैंने कहीं मध्य प्रदेश में कुछ नौजवान नदी की सफाई का काम कर रहे हैं, उनके छोटे से प्रयास में पूरा समाज जुड़ रहा है। ऐसे ही आंध्र प्रदेश में युवा पुरानी बावड़ियों और कुओं की सफाई कर रहे हैं, इससे हमारी पुरानी धरोहरों उसे फिर से संवारने का काम हो रहा है, स्वच्छता से सेवा कर रहे हैं।
1: प्रधानमन्त्रीले भन्नुभयो, देशभरि नशा मुक्त युवा अभियान हालै शुरू भएको छ। उहाँले भन्नुभयो, नशा मुक्त युवा र विकसित भारतको संकल्पलाई अगाडि बढाउन सबै मिलेर कार्य गर्नुपर्छ। प्रधानमन्त्रीले यस महिना गणेश उत्सव पूर्ण श्रद्धा र उत्साहका साथ मनाएको पनि उल्लेख गर्नुभयो। अन्तमा प्रधानमन्त्रीले श्रोताहरूलाई प्रेरणादायी कथाहरू साझा गर्न पनि आग्रह गर्नुभयो।

0: सुकदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासन प्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार कार्य गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृंखलामा आज हामीले प्रधानमन्त्री नरेन्द्र मोदीको एक जिल्ला एक उत्पाद योजनाबारे कुरा गर्नेछौ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे भन्नुहुन्छ।
1: प्रतापगढ और आंवले का रिश्ता बहुत पुराना है। पीढ़ियों से यहाँ के किसान आंवले की खेती कर रहे हैं और अब यही पुरानी पहचान यहाँ के किसानों और महिलाओं के लिए नए अवसर लेकर आ रही। वन डिस्ट्रिक्ट वन प्रोडक्ट यानी ODOP के माध्यम से यहाँ आंवले से जुड़े स्थानीय उद्यमों को बढ़ावा मिला है और इसमें सेल्फ हेल्प ग्रुप से जुड़ी महिलाएं भी बड़ी भूमिका निभा रही। ODOP के तहत नए बाजारों तक पहुंच बढ़ने से उनकी आय में भी बढ़ोतरी हुई है।
0: यस विषयमाथि सुनोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
2: प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भारत सरकारको उद्योग संवर्धन अनि आन्तरिक व्यापार विभागले प्रत्येक जिल्लामा उद्योग स्थापित होस् भन्ने उद्देश्यले एक जिल्ला एक उत्पाद योजनालाई प्रोत्साहित गरिरहेको छ। यसमा ससाना उद्योगलाई आर्थिक मदत, कम भन्दा कम ब्याजमा ऋण उपलब्ध गराउनु, बजार उपलब्ध गराउने काममा विभागको अग्रणी भूमिका रहेको छ। यसको परिणाम आज DPIIT पोर्टलमा देशका 775 जिल्लाहरूका 1200 भन्दा बढी उत्पादहरू सूचीबद्ध भएका छन् अनि सरकारको ई मार्केटिङ पोर्टल GEM द्वारा यी उत्पादहरूको खरिद बिक्री गरिँदैछ। विभिन्न देशमा रहेका भारतीय मिशनहरूले पनि यी उत्पादहरूको खरिद बिक्रीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहित गरिरहेका छन्।
0: भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन अहिले दुई दिने पश्चिम बंगाल भ्रमणमा हुनुहुन्छ। उहाँले पार्टी पदाधिकारीहरूका साथ कोलकाताको विश्व बंगला कन्भेन्सन सेन्टरमा प्रधानमन्त्री नरेन्द्र मोदीको मन की बात कार्यक्रममा सहभागिता जनाउनुभयो। त्यसपछि उहाँले राज्य भाजपा पदाधिकारीहरूसित महत्वपूर्ण सांगठनिक बैठक गर्नुभयो। बैठकमा जिल्ला अध्यक्षदेखि लिएर प्रदेश पदाधिकारीहरू साथै विधायक सांसदहरू उपस्थित थिए। बैठकमा पार्टीको आधार बलियो बनाउने, प्रधानमन्त्री नरेन्द्र मोदीको जनसेवाको 25 वर्षको उपलक्ष्यमा पालन भइरहेको सेवा संकल्प अभियान, पार्टी र सरकार बीचको तालमेल अनि जनआकांक्षाबारे विस्तृत छलफल गर्नुभयो। यस बैठकमा पार्टी अध्यक्ष समेक भट्टाचार्य, मुख्यमन्त्री शुभेन्दु अधिकारी, वहाँका मन्त्रीहरू, पार्टी प्रभारी सुनिल बन्सल आदिको उपस्थिति रहेको थियो।
3: अबेर सांसद श्री नितिन नवीन राज्यका सांसद र विधायकहरूसित बैठक गर्नुहुनेछ। त्यसपछि भाजपा अध्यक्षले केही प्रमुख व्यक्तिहरू, नागरिक समाजका प्रतिनिधिहरू, सांस्कृतिक क्षेत्रका प्रमुख व्यक्तित्वहरूसित वार्तालाप गर्नुहुनेछ। आज नै उहाँले राज्य भाजपा कोर कमिटीसित पनि बैठक गर्नुहुनेछ। हिजो राति कोलकाता आउनुभयो। हवाई अड्डामा उहाँको भव्य स्वागत गरियो। भोलि सोमबार उहाँले भाजपाको सेवा नै संगठन हो विचारधारालाई अघि सार्दै बिहान पानी हाटी सोदेपुरको लोक सांस्कृतिक भवनमा आँगनको मिलन सेवा कार्यक्रमको अगुवाई गर्नुहुनेछ तथा यहाँबाट उहाँले भाजपाको देशव्यापी सेवा संकल्प अभियान बमोजिम जारी कम्युनिटी भलेन्टियर्स सेवा कर्मीहरू अनि नागरिकहरूसित सोझै संवाद गर्नुहुनेछ। त्यसपछि दिउँसो स्पेस सर्किल क्लबमा उहाँले युवा संवाद कन्क्लेभलाई सम्बोधित गर्नुहुनेछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विश्व हिन्दू परिषदले संगठनका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष दिवंगत अशोक सिंहलको शतवार्षिकी समारोह आज सिलगढ़ीमा भव्य रूपले पालन गरियो। मुख्य अतिथि सिक्किमका राज्यपाल श्री ओम प्रकाश माथुरले स्वर्गीय सिंहलको समर्पित जीवन, विश्व हिन्दू परिषदको कार्य विस्तार, श्री राम मन्दिर आन्दोलनमा अग्रणी भूमिका आदिमाथि प्रकाश पार्नुभयो। अशोक सिंहलले विश्व हिन्दू परिषदलाई बलियो आधार प्रदान गर्ने देशभरिका साधु सन्तहरू अनि हिन्दू समाज जागरणमा अद्वितीय भूमिका निभाएका थिए। आज विश्व पर्यटन दिवस हो। यस वर्ष विश्व पर्यटन दिवसको विषय पर्यटनलाई नयाँ रूपमा विकसित गर्नका लागि डिजिटल एजेण्डा र आर्टिफिसियल इन्टेलिजेन्स रहेको छ। यो विषयले पर्यटकको भविष्यलाई आधार दिन प्रविधिको भूमिकामा जोड दिँदछ। यसैबीच विश्व पर्यटन दिवसको अवसरमा दार्जीलिङका सांसद राजु विष्टले दार्जीलिङ हिमालयन रेलवेलाई लोनली प्लानेट्स बेस्ट इन ट्राभल 2027 लागि विश्वभरिबाट छनौट गरिएका 25 अनुभव मध्ये एकमा समावेश गरिएकोमा बधाई दिनुभएको छ। यस अवसरमा आज खरसाङ रेलवे स्टेशनमा कर्सियङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जर्भेसन अनि वाणिज्य कल्याण समितिको आयोजनामा पर्यटनहरूलाई स्वागत गर्दै एउटा कार्यक्रमको आयोजना गरिएको थियो भने विश्व पर्यटन दिवसको अवसरमा दार्जीलिङ हिमालयन रेलवेले स्वच्छता ही सेवा अभियान चलाएको छ, जसमा विभिन्न संस्थाहरूद्वारा साफ सफाईको कार्य सम्पन्न भयो। साथै आज रोहिणी एथलेटिक एसोसिएसनको तत्वाधानमा स्वास्थ्य फिटनेस तथा पर्यटन प्रवर्धनको उद्देश्य सहित रोहिणीको लेक परिसरमा रोहिणी लेक एण्ड फुटहिल्स रन 2026 सम्पन्न गरियो, जसमा विभिन्न स्थानबाट आएका धावक तथा स्थानीयहरूले सहभागिता जनाएका थिए। पश्चिमी नेपालको तिब्बती सीमा नजिक रहेको हिमलुङ हिमालको आधार शिविरमा आज बिहान गएको हिम पहिरोको चपेटमा परि 10 बेपत्ता भएका छन्। खराब मौसमका कारण पर्वतारोहीहरूका तत्कालका लागि उनीहरूलाई अघि नबढ्न सुझाव दिएको छ। राज्यका केही जिल्लाहरूमा आजदेखि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। अलिपुर मौसम विभाग अनुसार राज्यका अधिकांश भागहरूमा बादल लाग्नको साथै कतिपय स्थानहरूमा मेघ गर्जनसितै पानी पर्न सक्छ। उत्तर बंगालमा वर्षाको प्रभाव अपेक्षाकृत अधिक रहने सम्भावना रहेको छ। दार्जीलिङ कालेबुङ पहाड़ी एवं वरिपरिका क्षेत्रहरूमा वर्षा हुन सक्छ। पहाड़ी क्षेत्रहरूमा लगातार वर्षाको कारणले स्थानीय स्तरमा सतर्कता अप्नाउने सल्लाह दिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा आतंकी ठेगानाहरूमा सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्वसामु भारतको आतंकरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ। भाजपा अध्यक्ष नितिन नवीनले आज पश्चिम बंगाल राज्य भाजपा पदाधिकारी सांसद तथा विधायकहरूसँग सांगठनिक बैठक गर्नुभयो। आज विश्व पर्यटन दिवस हो अनि राज्यका केही जिल्लाहरूमा आजदेखि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसका साथै आकाशवाणी खरसाङबाट

0: यस केन्द्रको प्रादेशिक समाचारपछि श्रोतागण अब प्रस्तुत छ अघिल्लो कार्यक्रम कथा सारथी।
1: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। आजको विषयमा म हाम्रो आफ्नै नेपाली साहित्यको महान स्रष्टा शिवकुमार राईज्यूको कथा सङ्ग्रहबाट कथा पढ्न गइरहेछु। मलाई लाग्छ आजको पिँढीले पनि हाम्रो नेपाली साहित्यको महान महान स्रष्टाहरूलाई जान्नुपर्छ। म यही ध्येय लिएर कतिपय बसाइहरूमा म महान महान स्रष्टाहरूको कथाहरू पढिरहेको हुन्छु। आउनुहोस् उहाँको परिचय हजुरहरू समक्ष म साट्न चाहन्छु। 26 अप्रेल 1919 दिन सिक्किमको रिनकमा शिवकुमार राईको जन्म भएको थियो। बिएसम्मको शिक्षा ग्रहण गरेका शिवकुमार राईले नेपाली कथा साहित्यमा गरेको योगदान प्रशंसनीय छ। नेपाली सामाजिक जीवनलाई यथार्थवादी धरातालमा नै उभ्याएर हेर्न उनी सफल भएका छन्। उहाँको कथाहरूमा सामाजिक जीवनका अनुभूतिहरू, निम्न वर्गका सुख दुःखसित जोड्दै पनि उनले एउटै छुट्टै आयाम नेपाली कथामा थपिदिएका छन्, जुन आयाम हो कथामा ऐतिहासिक सन्दर्भको प्रवेश। फ्रन्टियर, नूर आलम, तिब्बतको हुलाकपत जस्ता कथाहरूद्वारा नेपाली कथामा ऐतिहासिक सन्दर्भका कथाको प्रवेश गराउनु उनको मौलिकता पनि हो। पात्र पात्र अनुसारको आचार व्यवहार र बोलीचाली, पारम्परिक सांस्कृतिक जीवनशैली, झर्रा शब्दहरूको प्रयोग सामाजिक यथार्थ उनका कथाका विशेषताहरू हुन्। खरे कथा सङ्ग्रहका लागि उनले साहित्य अकादमी पुरस्कार प्राप्त गरे। उनी उपन्यासकार पनि हुन्। आकाशवाणी खरसाङसित सम्बन्धित रही शिवकुमार राईले धेरै रेडियो रूपकहरू पनि तयार गरेका छन्। साहित्यमा उनको योगदानलाई सम्मान जनाउँदै उनलाई रथयात्रा पनि गराइयो। राजनीतिको क्षेत्रमा चुनाव जितेर एमएलए भई उनी पश्चिम बङ्गालका उपमन्त्रीसम्म पनि बनेका थिए। 22 जुलाई 1995 दिन उनको निधन भयो। उनका प्रकाशित कृति हुन् फ्रन्टियर कथा सङ्ग्रह सन् 1956, यात्री कथा सङ्ग्रह सन् 1956, खहरे कथा सङ्ग्रह सन् 1976, शिवकुमार राईका 7 कथा सङ्ग्रह 1994, डाकबङ्गला उपन्यास सन् 1956, बडा डिनर कथा सङ्ग्रह सन् 1978, डाँफेसरी खण्डकाव्य सन् 1954। उहाँको नेपाली साहित्यप्रतिको योगदान मैले यो एउटा बसाइमा मात्र हजुरहरू समक्ष साट्न चाहे भने समय

कम्ती हुन जाला। आउनुहोस् उहाँको कथा सुनौ। आउनुहोस् आजको वसैमा यिनै महान स्रष्टा शिवकुमार राईद्वारा रचित एउटा मिठो कथा सुनौ। आजको वसैमा कथा पढ्न गएको छ साहित्यिक, कथा प्रस्तुत छ साहित्यिक। नेपाली साहित्य सम्मेलनको घडेरी खन्ने साहित्यिक महारथीहरू धेर थोर अझ छँदैछन्। यी 30 वर्षभित्र यी हाम्रा कतिपय साहित्यकारहरूलाई हामीहरूले गुमाए तापनि आचार्य भानुभक्तले हँसियाको टुप्पाले खोस्रेर लगाएको बिरुवा मासिन पाएको छैन। भटाभटी नयाँ लेखक लेखिकाहरू साहित्य क्षेत्रमा उत्रिन लागेका छन्। दिनहुँ साहित्य विषय चर्चा हुन लागिरहेछ। भटाभटी साप्ताहिक, पाक्षिक, मासिक पत्रिकाहरू निस्कन लागेका छन्। कहानी प्रतियोगिता, कवि सम्मेलन, साहित्यिक गोष्ठी ठाउँ ठाउँमा भइरहेछन्। मेरो साथी धनसिंहलाई पनि एकचोटि साहित्यिक हुने ठूलो चस्को पसेको थियो। ऊ नआत्तिएको भए अहिलेसम्ममा उसले हाम्रा साहित्यिकहरू बीच निश्चय पनि एक ठोस स्थान पाइसक्ने थियो। तर दुःखको कुरो, लेख्न छाडिदियो। किन लेख्न छाडिदियो त्यसको अर्कै कथा छ। प्राय 20-25 वर्ष अघिको कुरो, दार्जिलिङमा साहित्यिक सम्मेलनको 9 वर्षगाँठ बडो धुमधामले हुने भएको थियो। नेपालबाट पनि कतिपय प्रतिष्ठालब्ध लेखकहरू आउने कुरा थियो। त्यसताक हामी दुवै 10 श्रेणीमा सँगै पढ्थ्यौँ। शनिबार परेको हुनाले हामी दुवै स्कुलको बिदापछि वर्षगाँठको उत्सव हेर्न गयौँ। वर्षगाँठ बडो समारोहको साथ सम्पन्न भयो। कविता पाठ, आवृत्ति, समालोचक र समालोचना विषय, व्याख्यान इत्यादि विषयहरू बडा रोचक थिए। कतिपय तरुण लेखक लेखिकाहरूले पनि भाग लिएका थिए। सभा भङ्ग भयो। मानिसहरू झरी थामिएर पलबाट बट्टारिँदै निस्किएको छिचिमिरा झैँ ढोकाबाट अचेटिँदै निस्किए। हामीलाई पनि त्यही भेलले हुत्याएर बाटोमा अफालिदियो। मेरो साथी धनसिंह अल्पाभाषी थियो। आजको सभाले उसको हृदयमा कस्तो असर पारे कुन्नी। ऊ बाटामा घोरिएर हिँड्न लाग्यो। मलाई भने अस्पष्ट, कस्तो अस्वाभाविक लाग्यो। म अलिक छटपटिन लागे। ऊ हिँड्दा हिँड्दै टप्प अडेर मतिर हेरी भन्न लाग्यो, सुन्नुभयो राईज्यू, म पनि आजदेखि साहित्यिक हुन्छु। म यस प्रकारको आक्रमणका लागि तयार थिइनँ। मैले के उत्तर दिने, शब्दै पाइनँ। यसै दिनदेखि हो उसले कलम घोट्न लागेको र साहित्यिक हुनका लागि कम्मर कसेको। समाजवादी, साम्यवादी सिद्धान्तले मानिसलाई सम्मान अधिकार दिएर सम्मान स्तरमा उभ्याउने चेष्टा गरे तापनि मानिसको मस्तिष्कमा धेर थोर सम्मान उन्नति ल्याउन सके पनि अझ मानिसको प्रकृतिमा समानता ल्याउन गाह्रो मात्र होइन, असम्भव छ। मानिसको आफ्ना आफ्नै स्वतन्त्र प्रकृति हुन्छन्। त्यसै कारण न हामी मानिसलाई अनेक थरीका प्रत्ययजोडी ध्यान गर्छौँ। व्यक्तित्व भएको विशाल हृदयको टुमाउटे, कन्जुस, ढेबु, घोसे इत्यादि। मेरो साथी धनसिंह त्यस्तै उद्वेगको प्रकृतिको भएको मानिस थियो। जे विषयमा पनि उसको आफ्नै उद्वेगको स्वतन्त्र विचार हुन्थ्यो। उसको गिदीमा कुनै कुराको प्रभाव परे हत्तपत्त उसको मस्तिष्कबाट त्यो कुरा निस्किँदैन थियो। एक दिन रामकृष्ण आश्राममा स्वामी चेतानन्दको योग विषय भाषण सुनेपछि मेरो धनसिंहले महिनौ दिनसम्म अन्न त्यागी फलफुल खाने गर्यो। अघिका ऋषिहरू हावा मात्र खाएर पनि योग साधन गर्थे भन्ने हामी फलफुल खाएर बाँच्न किन सक्दैनौ र भन्ने उसको बहस थियो। पछिबाट काँचो आरूले मासी परेर पल्लो फालदेखि बाँचेपछि मात्र ऊ फेरि अन्नमा फर्कियो। साथीहरू उसलाई दार्शनिक भनी गिज्याउँथे। यसवाला पनि त्यस्तै परिवर्तन देखियो। पहिलेदेखि नै अल्पाभाषी त थिँदै थियो, अब भने एकवरिना लाग्यो। कसैसित पनि हत्तपत्त नबोल्ने, साथीहरूदेखि टाढा बस्ने एउटा गजबकै परिवर्तन देखिन लाग्यो। कहिले झिसमिसे उज्यालोमै घरदेखि फुत्त निस्कन्थ्यो र धोबी खोलाको ठुलो चप्लेरे ढुङ्गामाथि बसेर तल छर छर गर्दै छाँगोबाट झरेको जलबिन्दुलाई घन्टौँसम्म हेरिरहन्थ्यो। कहिले जुनेली रातमा घरबाट सुटुक्क निस्किन्थ्यो र त्यही ढुङ्गामाथि बसेर एकोहोरो जुन र ताराहरूलाई हेरिरहन्थ्यो। मानो गेलिलियो सौर जगत विषय पत्ता लगाइरहेछन्। मेरो साथी साहित्यिक भएपछि उसको प्रकृतिमा, बोलीमा, भाषामा, लेखाइमा मात्र होइन तर उसको आकृतिसम्म परिवर्तन आएको थियो। उसले झ्याप झ्याप्ती दारी पालेको थियो। उसको अनुहार सधैँ गम्भीर देखिन्थ्यो। अब ऊ प्रश्नको उत्तर सोझो दिँदैन थियो, घुमाएर पेचिलो कुरा गर्थ्यो। भाव अलङ्कार, शब्द अलङ्कार, अझ के हो के जम्मै प्रकारका अलङ्कार थपेर कुरा गर्थ्यो। तर कुन अर्थमा कुन उपमा प्रयोग गर्नुपर्छ उसलाई त्यस कुराको वास्ता थिएन। ऊ आफैलाई भुइँफुट्टा कवि सम्झन्थ्यो। गाउँमा बिस्तार बिस्तार लौ फलानु त अलिक हावा बिग्रेको जस्तो पो छ अरे भन्ने हल्ला फिजियो। माइथे भएको एउटै छोरो, बाबु सानैमा मरे तापनि कत्रो दुःखले 3-3 जना बाल्डङ बुल्डुङको स्याहार गरी हुर्काएकी थिए।

तर अब आमा समानको भइसकेका थिए। एक लगनी काम पुरै थेग्ने, तरै पनि माइथेवाले विश्राम लिएकी थिएन। आफू साग सिस्नु खाएर पनि छोरालाई म्याट्रिक गराउने उसको ठुलो रहर थियो। बढेका छोरीहरू त चिल्ले चल्ला टिपे जस्तो एक दिन ज्वाइँले टिपेर लगिहाल्छ, आखिरी छोराकै भर पर्ने हो भन्ने कुरो ऊ राम्ररी जान्दथे। तर छोरामा त्यस्तो परिवर्तनदेखि ऊ त्यसै गली। छोरो साहित्यिक भएको छ भन्ने उसलाई के थाहा? साहित्यिक भन्ने कुन छोराको नाउँ? धनसिंहले ज्यादै बुझे तापनि त्यो कुरा बुझ्न माइथेवाले फेरि जन्मनु पर्थ्यो। ठिक पनि मेरो छोरा कुनै ठिटीको जालमा परेको छ, कसैले मोहनी लगाएको छ, नत्र आधी रातमा घर छोडेर किन निस्काउनु पर्थ्यो भन्ने ऊ सोच्दथे। आमा चाहिएको शङ्का गाउँभरि अर्कै रूपमा घुइरो घुइरो फैलियो। लौ माइथेवाको छोरालाई त धोबी खोलाको चुँडे लेपो भेटेको छ अरे, आधी रातमा उठेर ऊ त्यहीँ भएकोमा जान्छ अरे। उसलाई रुङ्न मानिसहरूसम्म फाटक फुटुक आउन लागे। अनि त मूल फुटेको धारो झैँ बेलुका मानिसको ओहिरो लाग्न थाल्यो। अनि भने उसको ध्यानमा विघ्नै बाधा पर्न गयो। एक रात उसलाई साह्रै असह्य भयो। आमा चाहिँ छिमेकीहरूसित कुरा गर्न लागेकी थिए। ऊ सोझै सबैको सामने आएर भन्न लाग्यो, आमा आजकल चारैतिर मानिसहरूको घेरा लागेको देख्छु, यति विघ्न कनिका किन थुपारेकी, मलाई के भएको छ र? विवेकको नाङ्लोमा यी कनिकाहरूलाई निफानेर हेर्नुहोस्, के साँच्चै टिठ्याएर आएका हुन् र? होइनन्, तमासा हेर्न आएका। मलाई केही भएको छैन, म साहित्यिक हुन लागेको छु, बर्फको पहाडलाई पगाल्नेछु, इन्द्रधनुषको पखमा चढी नक्षत्र लोकको यात्रा गर्नेछु, निरस बलौटे मरुभूमिमा हरियो लहलह दुबो उमार्नेछु, खलपट्टा तालुका रेशमी केशसम्म उमार्ने हिया राखेको छु। मेरो भावनाको पोखरीबाट प्रतिभाको छर छुट्न लागेको बेला यो बाधामा पहाड नडाउनुहोला। छोराको यस्तो कुरा सुनि आमा चाहिँ मात्र होइन तर त्यहाँ भएका मानिसहरू पनि सबै छक्कै परे। एउटा बुढीले अर्की स्वास्ने मानिसको कानमा बिस्तारै भने, बोली पनि त नबुझिन भइसकेछ, मानिस त साह्रै पो बिग्रिसकेछ त। आमाको अनुहारमा विषादको रेखा झन लामो तानियो। अनि त्यो टोलीमा किसिम किसिमका कुरा चल्न लागे। बुढो घिसिङ अघिदेखि अरूको कुरा सुनिरहेथ्यो। बासाबाट सुर्ती निकालेर एक फाँक हालेपछि उसले भन्यो, होइन हो नानी, म एउटा कुरा गरौँ, लामा पढाएर र तोर्मा मान्छेर केही हुन्न, यसो केटाको बिहे गरिदिनुपर्छ, चुडेल आफै पन्छिन्छ, तिमीहरू ठट्टा नगर, चालै नपाई यसले मुटु कलेजो छामिसक्छ। अनि त सबैजना हो बिहे गरिदिनै पर्छ भन्न लागे। त्यस दिनको त्यो सभाले वैशाखको पन्ध्रभित्र दुलही भित्र्याउनुपर्छ भन्ने प्रस्ताव एकमतले पास गर्यो। भोलिपल्ट आमा चाहिँले खुबै परिपाटीसँग छोरालाई सम्झाइन्, हेर बाबु, म बुढी भइसकेँ, अब कति दिन बाँचुला र? अब घर सम्हाल्ने पनि त कोही चाहियो, यो बुढी हड्डी कति दिनसम्म घोट्नु र? बहिनीहरूको के आशा? पखेटा लागेपछि एक दिन उडिहाल्ने हो। आमा बाबुलाई समयमै छोराछोरीको हात खुट्टा बाँधिदिन पाए मर्ने बेलामा सन्तोक हुन्छ। लौ एउटै भएको छोरोको बिहे गरिदिन पनि माइथेवाले सकिन भन्न दुनियाँले नपाओस्। यही वैशाखभित्रै बाहुनले लगन निकालेको छन्। तेरो हात खुट्टा बाँधिदिन पाए मलाई पनि सन्तोक हुन्छ, त के भन्छस्? आमा चाहिँको यस्तो तर्क सुनि मेरो साहित्यिक साथी खङ्ग्रङ्ग भयो। ऊ भन्न लाग्यो, आमा मलाई फाँसीको डोरीले टन्काएर तपाईँ आदर्शको भर्याङमा उक्लिन चाहनुहुन्छ। दुनियाँको अघि यो ढटुवारे मुखुण्डो लगाई बदनामीको मादल भिरी म कता जाने? यो हात खुट्टा मात्र बाँध्ने कुरो होइन, यो त घिच्रोमा सुर्काउने लाउनु हो। साहित्यको छपनीमा भावना र प्रेरणालाई निचोरी साहित्य जगतमा अमृत बाँड्ने मेरो ध्येय छ। बुद्धिको डल्लो लडाएर हेर्नुहोस्, विवेकको तराजुमा आफैलाई जोखेर हेर्नुहोस्, के मेरो प्रेम गर्ने समय छ र? तपाईँहरू अझ पनि अन्धविश्वासको गुफाभित्र गुम्सिएर बस्नुभएको छ, वास्तविकताको गोरेटोसम्म पनि निस्कनु भएको छैन। जात र पात खोइ भात, देउता र बाहुन तर खोइ तिउन, नाक र धाक तर खोइ छाक, यी सब अनुप्रासिक शब्द मात्र हुन्, यसदेखि पुरो यसको महत्त्व छैन। नाक राख्न म बिहे गर्दिन, यसबाट दुर्गन्ध निस्के यो नाकको के काम? आमा चाहिँले एकछिन छोरालाई टल टल्ती हेरी र ऊ उत्तर नदिइली। हावा बिग्रिसकेको मानिसको कुरा कसले सुन्ने? उसको बिहेको कुरा पक्क भयो। बाँस धुराका मण्डलकी छोरी माया निकै डाल परेकी थिए। चुल्हा चौका धारा पानी बारी बिरुवा वस्तुभाव भित्र बाहिर चारैतिरको काम भ्याउन सक्ने, तर लेख्न पढ्न भने लौ यो चिठी लिए आउनेलाई काट्नु भनेर लेखेर दिए पनि सरासर चिठी लिएर जाने खालकी थिए। एक दिन बिहानै म आँगन नबसेर घाम ताप्न लागेको थिएँ। मेरो साहित्यिक साथी टुप्लुक्क आइपुग्यो। मेरो पाङ्रे छेउमा सुतिरहेको थियो। एक्कासी हाउ गरी झम्रिन लाग्यो। ऊ दुई औँलाको भर चुट्की बजाउँदै पाङ्रे पाङ्रे भन्थ्यो, तर पाङ्रे भने भूत देखे झैँ गरी झम्टी झम्टी टोक्न जाइ लाग्थ्यो। बडो मुस्किलले मैले पाङ्रेलाई समातेर साङ्लोले बाँधेपछि ऊ भन्न लाग्यो,
झन्डै बिताएको हुन सधैँ त काखमा आएर लुटुपुटु हुन्थ्यो आज के भनेर चिनेन के भनेर चिन्थ्यो र हौ दारी झ्याप झ्याप्ती पालेर साहित्यिक हुन गएको मेरो साथीलाई चिन्न मलाई त गाह्रो पर्थ्यो भने ऊ त दारी जुङ्ग खौरी नै नपर्ने राईको सन्तानमा पालिएको न हो मेरो अघिल्तिर मृगको छाला मरेको मुढा थियो ऊ त्यसैमाथि बस्यो र भन्न लाग्यो तपाईँसित सल्लाह माग्न आएको म गुरेनमा सेतो गुलाबको बोट थियो रातिको असिनाले फुल भक्रल्ल झारिदिएछ उसको दृष्टि त्यहीँ पर्न गयो ऊ भुइँमा झरेको फुल टिप्दै भन्न लाग्यो आहा हेर्नुहोस् न राईज्यू गरिबको घर गुरेनबीच प्रणय फुलेको त्यो सानो मुटु फक्रन नपाई दैवले हरेको मैले भने छाडिदिनुहोस् तपाईँको कविता कस्तो सल्लाह माग्न आउनुभएको भन्नुहोस् उसले भन्यो राईज्यू तपाईँलाई थाहा छ म साहित्यिक हुँ मेरो आफ्नै शैली छ आफ्नै स्वतन्त्र विचार विषय छन् ऊ भावुक हुँदै गयो नयाँ विचारको भेल ल्याउनेछु भावनाको असिना बर्साउनेछु अनि भन्नुहोस् राईज्यू नेपाली साहित्यमा क्रान्ति आउँछ कि आउँदैन ऊ एकछिन घोरेर बस्यो र फेरि भन्न लाग्यो तर मैले त्यसो गर्न नपाउने भए मेरो आमा नामले रुख भएर बाटो छेक्न लागेकी छन् सुन्नुभयो राईज्यू दही जस्तो गरी जमेका मेरा विचारहरू दुध फाटे चाहिँ भयो आकासिन लागेका मेरा भावनाहरू बाधाको चप्लेरी ढुङ्गामाथि बजारिन पुगे बरर फुल उड्दै गरेका मेरा कल्पनाहरू आगो निभेको बगडा जस्तो झिम्लिन लागे मेरो साहित्यिक हुने विचारमाथि आमाले चिसो पानी खनाइदिन् मैले बिहे गर्नुपर्ने भयो मैले भने हेर्नुहोस् धनसिंहजी म त केही दोष देख्दिनँ के संसारका सबै लेखक कवि साहित्यिक अविवाहित नै छन् र विवाह एउटा पवित्र बन्धन हो दाम्पत्य जीवनको प्रेम बिछोडको जलन आनन्दपूर्ण स्मृतिको मिठो पीडा के कविहरूले अनुभव गरेनन् र औती कटु अनुभवले कविको प्रतिभामा अझ धार हालेन भनेर भन्न सक्नुहुन्छ प्रदेश लागेका पतिको याद सुहाग रातको कारचोपी स्मृति के कविहरूको चिरकालदेखिको प्रिय विषय थिएन र हुनसक्छ बिहेपछि तपाईँको प्रतिभा अझ जागेर उठ्ला ऊ एकछिन घोरिएर बस्यो र तपाईँको त्यस्तै राय छ भने लौ हुन्छ भनेर हिँड्यो बिहे सकिएको एक हप्तापछिको कुरा हो पुण्यको रात थियो जुन टहट लागिरहेको थियो धोबी खोलाको जङ्गलै उज्यालो पारेर धनसिंहलाई निन्द्रा परेको थिएन माया दिनभरिको थकानले गलेर भुस भएर छेवैमा सुतिरहेको थिए उसको गोरो सुन्दर अनुहार जुनको उज्यालोमा भर्खर फक्रेको कमल जस्तो देखिन्थ्यो जुनेली रातको उज्यालोमा धनसिंहको मन भने धोबी खोलाको जङ्गल भिर छहरो चर्न पुगेको थियो उजुरुक्क उठेर मायालाई घसघस्याउँदै भन्न लाग्यो उठ उठ माया हिँड नजाउँ माया आँखा मिच्दै उठेर भन्न लागि कहाँ जाने यति बेला यस्तो रातमा पनि तिमीलाई कसरी सुत्न मन लागेको उसले भावुक हुँदै भन्यो अनि के गर्ने त हिँड परसम्म घुमेर आऊ ओई के लाग्यो भने के लाग्छ र हिँड न हिँड किन जानु र हेर माया तिमी यो घरमा नयाँ आएकी छौ तिमीलाई थाहा छैन तिम्रो बिहे कोसित भएको छ तिम्रो स्वामी यानि म एक महान साहित्यिक हुँ जुनले रातमा मेरो साहित्यिक भोक प्रबल भएर जान्छ धोबी खोलाको पानी नखाएसम्म मेरो भोक मेटिँदैन मकै भुटिदिउँ है किन भोक लाग्यो भन्नुभएको होइन हेर माया कहानीको प्लट बिग्रिसक्यो मेरो भावनाहरू बिच्किसके कथा कि नायिकाले यस्तो कुरा गर्नुहुन्न म केही सुन्न चाहन्न हिँड ऊ मायाको हात समय तान्न लाग्यो अनि माया कलपुर्जाले चल्ने मानिस चाहिँ पछि पछि लागि बाटामा मायाले कतिचोटि विरोध गरे तर ऊ किन सुन्थ्यो र धोबी खोलाको छाँगोको सिरानमा ठुलो चप्लेटी ढुङ्गा थियो ऊ त्यहीँ गएर बस्यो र मायाको हात सुमसिम्याउँदै भन्न लाग्यो हेर माया जुन टह टह लागिरहेछ मायाले एकचोटि पुर्णेको जुनलाई हेरिर भने आज पुर्णे हो एक धर्सो पातलो बादलको रेखा तानियो धनसिंहले भावुक भएर भन्यो हेर माया घुम्डो हाली लजाएको चन्द्रमा मायाले बुझ्ने कोसिस गरे झैँ गरिर भनी के जुन लागेको देखाउन ल्याउनु भएको जुन लागेको त घरैबाट पनि देखिन्छ नि फेरि बिच्किसकेका भावनाहरू गाँच्ने प्रयास गर्दै धनसिंह भन्न लाग्यो यो सुनसान रात्रि प्रकृतिको शान्त साम्राज्य खोलोको एकलासे कलकल ध्वानी मायाले चारैतिर एकचोटि हेरेर छ्याप्पटनासिन आइपुगी धनसिंहलाई कविताको असर मायामाथि पर्न आँट्यो भन्ने लाग्यो कि कसो झन भावुक भएर भन्न लाग्यो चकमन्न मृत प्राय दुनियाँ स्वप्न प्रदेशमा बसन्त छ उत्सव मनाइरहेछ यो गम्भीर रात्रिबीच ढुङ्गाको पर्खाल फेरि प्रणयको फुल फक्रन लागेको छ यहाँ कोही छैन सिर्फ तिमी र म यो वाक्यले माया जसङ्ग भई
आङ फुलेर आयो। तिनले चारैतिर भयभीत आँखाले फलक पुलक हेरी र भन्न लागे, अबै डर लाग्यो, नभन्नुहोस्। ऊ झन् तुफान मेलको रफ्तारमा जान लाग्यो। हजार हजार वर्षदेखि यस दुनियाँमा लाखौँ प्रणय फुल फुले, फक्री औजरे, मृत्युको कालो हातले कति फुल फक्रन नपाई चुडेर अफालिदियो। ती अतृप्त प्रेमीको चिहानबाट निस्केको आँसुको नदी भएकै छ। मायालाई आङमा हिउँ जस्तो चिसो हातले टप्प छ जस्तो लाग्यो। अबु कि अबु भन्दै काली नलागी, आमालाई पो भनिदिन्छु, मलाई यहाँ ल्याएर तर्साएको धनसिंह फर्केको बादलसँगै माथि माथि उडी हिँड्दै थियो। एक्कासी आफै बसेको चप्लेटे ढुङ्गामाथि बजारिन आइपुग्यो। माया रुँदै घर आइपुगी। आधी रातबीच गाउँ हल्ला भयो। भुइँसालो भर्खर मात्र गए जस्तो गाउँका मानिसहरू सबै घरबाट बाहिर निस्के। लौ भएन, चुडेल त गाउँभित्रै बस्न आँट्यो भन्ने हल्ला फिज्यो। भालु गाउँमा उपटको झाँक्री गएको थियो, त्यसैले ल्याएर भोलिपल्ट चिन्ता राख्नुपर्छ, चुडेललाई गाउँदेखि लगार्नुपर्छ भन्ने कमिटी त्यसै बेला बस्यो। भोलिपल्ट गजा ढ्याङ्ग्रो सामा सरजाम र दुई दुपौरे साथ माझमा झाँक्री आइपुगे। आँगनमा मानिसहरूको धुइरो लागेको थियो। एउटा गाउँमा बस्ने हुनाले म पनि चिन्ता बसेको नै ठाउँमा गएको थिएँ। उसले चारैतिर सेउला गाडेर विवाह मण्डप जस्तो बनाई थान सिँगार्यो र बेतले बुनेको डेलीबाट कालो चिल्लो अण्डाकार ढुङ्गाहरू निकाली चामल गाड्यो। चारैतिर धजाको खाँबो झै दुम्सीको प्वाख खोगेर चामल वरिपरि हालेपछि फेरि डेलीबाट थुर्पी निकाल्यो र थान अघिल्तिर गाड्यो। जामा फेटा रुद्राक्ष र रिठाको मालाले आफैलाई सिँगारेपछि गजाले ढ्याङ्ग्रो बिस्तारै ठोक्दै देवी देउता सिमे भूमे नाक नगिनी सबैलाई पुकार्न थाल्यो। आधा घन्टा जति फलाकेपछि जिउमा देउता चढ्यो अरे। ऊ शरीर जम्मै डगडग्ती कमै, मालामा उनको घन्टीहरू पनि छिङछिङ बजाउँदै स्वास्वा र फफा गर्न लाग्यो। एक झमट बेसारी कामेपछि जामाको फेरले पसिना पुछ्दै भन्न लाग्यो, साह्रै छिप्पिसकेकी रहेछ, साल आउन मान्दै मान्दैन, बिचकै पनि दिएको रहेछ, परपरै भाग्छे। मैथेबाले फिर्के लगाएको एक डबका भाती जाँड अघिल्तिर राखिदिई। उनले पनि सासै नबिसाई तनतन पार्यो र घोप्टेजुङ्गाभरि सेतै तर लागेको जाँडको थेक्रो जामाको फेरले पुछ्यो र कटुवा बेरी सल्काएर तान्न लाग्यो। दुई चार स्वर्को तानेपछि ऊ फेरि ढ्याङ्ग्रो टिपेर लौ फेरि कोसिस गरिहेरौँ है भनी फलाक्न लाग्यो। एकछिनपछि आजुङले कामेर थुर्पी टिपेर उभियो र वल्लो कुना र पल्लो कुना छिटकिनी मारी नाच्न लाग्यो। फेरि थुर्पीले घेरो हाली थचक्क बस्यो र दुम्सीको प्वाँक टिपी मन्तर्दै फुफु गर्न लाग्यो। रमिता हेर्न आएका मानिसहरू सासै नफेरि हेरिरहेका थिए। ऊ जोडसित शरीर जम्मै डगडग्दी कमाएर हट भनी चिच्यायो र उसले दुम्सीको प्वाँख फ्याँक्यो। प्वाँख चार हात पर काँक्रोमा गाडियो। उसले एकछिनसम्म चारैतिर पालक पुलक हेऱ्यो र फेरि अर्को प्वाँख टिपी मन्तरेर त्यसरी नै हान्यो। काम नछुटेपछि अनुहारको पसिना पुछ्दै भन्यो, झन्डा के रहेछ, छेउमा पर्दै पर्दिन, त्यहाँ मैले हानेको ऊ फुत्त उडेर गई, केटोलाई नल्याइ भएन, उसैलाई अघिल्तिर राखी उसको जिउमा चढाइ झारिदिनुपर्छ। एकछिनपछि धनसिंहलाई मानिसहरूले भित्रबाट झ्याइकुटी पार्दै ल्याए। ऊ चिच्याइरहेथ्यो, तर पागल ठरिसकेको मानिसको कुरा कसले सुन्ने। आमा साईले छोराको केस मसार्दै भनी, एकछिन बसिँदैन नानी, हेर तँलाई हामीले राम्रै गरेको हो, तँलाई दुःख दिने बोक्सी डाइनी सबै भागोस्। एकजनाले झाँक्रीको अघि एक मुठा भाँग्रा सिस्नु र एक भाँडा उम्लेको पानी ल्याएर राखिदियो। झाँक्री मन्तर गर्दै सिस्नु र उम्लेको पानीको बिस मार्न लाग्यो। धनसिंह झरिलो सिस्नु देखेर भाग्ने सुर गर्थ्यो, तर उसको के जोड चल्थ्यो र उसलाई तिन चार मरतले हल्न चल्सित अँठ्याएर राखेका थिए। झाँक्रीले मन्तर गर्दै सिस्नु पानीमा डुबाउँदै धनसिंहको नाङ्गो आङमा छ्याप्छ्याप्ती हान्न लाग्यो। ऊ चिच्याइ चिच्याइ विरोध गर्थ्यो, यो के गरेको, मलाई यहाँ लिएर यत्रो मानिसहरूको माझमा किन बेजती गरेको। मैथेबा भन्न लागि, तँ छाड्दैनस्, तँलाई बेजती मात्र होइन छोरो, र डल्सिङ ढुङ्गा हानेर सात समुद्र खट्याउँछु, भन आजदेखि छाड्छस् कि छाड्दैनस्। बोबो यत्रो बेजती सहेर बस्दिन, गाउँ छोडेर जान्छु, जान्छु भनेर हुन्न बाचा बाँध, त मेरो छोरालाई छाड्छस् कि छाड्दैनस्, गाउँघरमा दुःख दिन्छस् कि दिँदैनस्। आइमाईहरू कानी खुसी गर्न लागे, झाँक्री त झन्डाकै हो, हेर बक्कै छाड्यो। धनसिंहले वाल्ल परेर आमालाई हेरिरह्यो। एक हप्तासम्म धनसिंह घरदेखि बाहिर निस्केन। आठ दिनको दिन ऊ काम बिगारेको छात्र झैँ सशङ्कित नेत्रले चारैतिर पालक पुलक हेर्दै किताबको ठेली लिएर बिस्तारै क्लासभित्र पस्यो र मेरो छेउमा आएर बस्यो। फेरि अघि पछि सबैको अनुहार एकचोटि हेऱ्यो र बिस्तारैसित भन्यो,
राइज्यू, साथीहरूले चाल त पाएनन्। अवश्य श्रोतावर्ग, यति मिठो कथा, एउटा बितेको चलचित्र हेरेजै लाग्छ हाम्रो स्रष्टाहरूको कथाहरू पढ्दा। यस्तो मिठो कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। यी मिठा मिठा गीतहरूको साथमा मलाई बिदा दिनुहोस्। अर्को बसाइसम्मको लागि धन्यवाद।

0: থেকেই ডেঙ্গি থেকে সম্পূর্ণ সুস্থ হওয়া সম্ভব, তবে বাড়াবাড়ি হলে, যেমন খুব দুর্বলতা, রোগী বসে বা দাঁড়িয়ে থাকতে পারছেন না, একটুতেই মাথা ঘুরছে, বারবার বমি হচ্ছে বা পেটের যন্ত্রণা, ছ ঘন্টারও বেশি সময় প্রস্রাব হয়নি, দেহের কোনো জায়গা থেকে নিজে থেকে রক্তপাত হলে বা চামড়ায় কালশিটে দেখা দিলে, জ্বরের মাত্রা খুব বেশি হলে, রোগী ঘোরের মধ্যে রয়েছে বা শ্বাসকষ্ট হচ্ছে, তবে দেরি না করে রোগীকে হাসপাতালে নিয়ে যান। পশ্চিমবঙ্গ সরকারের স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর দ্বারা জনস্বার্থে প্রচারিত।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा आतंकी ठेगानाहरूमा सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्व सामु भारतको आतंक रोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले तकनिक वा एआईले चिकित्सकको मानवीय स्पर्श र नैतिक जिम्मेवारीलाई स्थान लिन नसक्ने बताउनुभयो। गृहमन्त्री अमित शाहले आज गुजरातको साबरमतीमा 1,500 करोड रुपियाँ भन्दा बढीको रेलवे विकास परियोजनाहरूको उद्घाटन, शिलान्यास र शुभारम्भ गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारतले कुनै पनि अन्य देशको भूमि कब्जा गर्ने इच्छा नराख्ने तर खतराको स्थितिमा आफ्नो सुरक्षा र रणनीतिक स्वायत्तताको रक्षा गर्ने बताउनुभयो। र क्रिकेटमा भारत र वेस्ट इन्डिज बीच एक दिवसीय श्रृङ्खलाको पहिलो म्याच जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा आतंकी ठेगानाहरूमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्व सामु भारतको आतंकरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको बताउनुभयो। आज आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत उहाँले भन्नुभयो, देशले भोलि अर्थात् 28 सितम्बरमा यस स्ट्राइकको 10औं वार्षिकोत्सव मनाउनेछ। श्री मोदीले भन्नुभयो, आतंकवाद विरुद्ध सर्जिकल स्ट्राइक गर्न बहादुर भारतीय सैनिकहरूले कसरी नियन्त्रण रेखा पार गरेका थिए भनेर विश्व छक्क परेको थियो। प्रधानमन्त्रीले जनगणनाको पहिलो चरण लगभग सबै राज्यहरूमा पूरा भइसकेको छ र 32 करोडभन्दा अधिक परिवारको डेटा रेकर्ड गरिएको छ। श्री मोदीले मानिसहरूलाई अनलाइन पोर्टल se.census.gov.inमा जानकारी प्रदान गर्न अपिल गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, आज विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष अशोक सिंघलको 100औं जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री मोदीले भन्नुभयो, श्री सिंघलले आफ्नो सम्पूर्ण जीवन संस्कृति समाज र राष्ट्रका लागि समर्पित गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, देशभरि नशामुक्त युवा अभियान अहिले सुरु भएको छ। उहाँले भन्नुभयो, नशामुक्त युवा र विकसित भारतको संकल्पलाई अगाडि बढाउन सबैले मिलेर काम गर्नुपर्नेछ।
2: आने वाले दिनों में इस अभियान के तहत हेल्थ चेकअप और ध्यान शिविर जैसी गतिविधियां भी होंगी। जल्द ही हमारे अनेक पर्व और त्योहार भी आने वाले हैं। इस बार त्योहारों की खुशियों के बीच हम अपने आसपास भी नजर डालें। अगर कोई युवा किसी गलत आदत की ओर बढ़ रहा है तो उससे बात करें। अगर कोई नशे से बाहर निकलने की कोशिश कर रहा है तो उसका साथ दें। नशा मुक्त युवा विकसित भारत के इस संकल्प को हम सब मिलकर आगे बढ़ाएं।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले तकनिक वा एआईले चिकित्सकको मानवीय स्पर्श र नैतिक जिम्मेवारीलाई स्थान लिन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, डिजिटल स्वास्थ्यको क्षेत्रमा भइरहेको प्रगतिको बीचमा मानवीय करुणाको कुनै विकल्प छैन। उहाँ आज तिरुवनन्तपुरममा एसयुटी एकाडेमी अफ मेडिकल साइन्सेसको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। उपराष्ट्रपतिले भन्नुभयो, विकसित भारत तब मात्र सम्भव छ जब प्रत्येक गाउँको विकास हुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा 12 नयाँ एम्स स्थापना गरिएको छ। उहाँले भन्नुभयो, भविष्यमा केरलालाई पनि एम्स प्राप्त हुनेछ। कार्यक्रममा केरलाको राज्यपाल राजेन्द्र विश्वनाथ आलरकर र राज्य मन्त्री बन्धु कृष्णले पनि सभालाई सम्बोधन गर्नुभयो। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज गुजरातको साबरमतीमा 1,500

0: 500 करोड रुपियाँ भन्दा बढीको रेलवे विकास परियोजनाहरूको उद्घाटन शिलान्यास र शुभारम्भ गर्नुभयो। उहाँले मुख्यमन्त्री भूपेन्द्र पटेलसित साबरमती स्टेशनबाट देशको पहिलो एलएनजी सञ्चालित रेललाई पनि झण्डा देखाएर प्रस्थान गराउनुभयो। देशको पहिलो एलएनजी सञ्चालित रेलगाडीमा डिजल एलएनजी दोहोरो इन्धन प्रणालीको प्रयोग गरिएको छ। यसमा 1400 हर्स पावरको क्षमता भएका दुई ड्राइभिङ पावर कारहरू छन्, जसले परम्परागत डिजल खपतलाई लगभग 40% कम गर्न सक्छ। यो रेलगाडीको शुभारम्भ भारतको हरित परिवहन र कार्बन उत्सर्जनलाई शून्य दिशामा एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ। यस अवसरमा आयोजित एक जनसभामा गृहमन्त्रीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत 12 वर्षमा भारतीय रेलवेमा उल्लेखनीय परिवर्तन भएको छ।
1: विद्युतीकरण 2010-11 में 75 किलोमीटर होता था और 23-24 में 7188 किलोमीटर विद्युतीकरण, 75 से 7000 किलोमीटर की छलांग, 99.6% रेलवे का विद्युतीकरण हो गया है, 0.3% जो बाकी है वो भी हम पूरा कर लेंगे।
0: गृहमन्त्री अमित शाहले विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष अशोक सिंघलले आफ्नो सम्पूर्ण जीवन हिन्दुत्व राष्ट्र र समाजसेवाका लागि समर्पित गरेको बताउनु भएको छ। स्वर्गीय अशोक सिंघलको जन्म शताब्दी समारोहको उद्घाटन कार्यक्रममा श्री शाहले अशोक सिंघलको जीवन त्याग, देशभक्ति, धर्म परायणता, अनुशासन र प्रतिबद्धता जस्ता गुणहरूको प्रतीक भएको बताउनुभयो। गृहमन्त्री शाहले अशोक सिंघलको जीवन निस्वार्थ र निष्पक्ष प्रेमको भावनाबाट प्रेरित रहेको पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, भारतले कुनै पनि अन्य देशको भूमि कब्जा गर्ने इच्छा राख्दैन, तर खतराको स्थितिमा आफ्नो सुरक्षा र रणनीतिक स्वायत्तताको रक्षा गर्नेछ। नयाँ दिल्लीमा एक मिडिया हाउसद्वारा आयोजित रक्षा सम्मेलनलाई सम्बोधन गर्दै रक्षा मन्त्रीले भन्नुभयो, भारत वैश्विक स्थिरता र शान्तिको पक्षधर हो, तर आफ्नो राष्ट्रिय सुरक्षा र रणनीतिक स्वायत्ततामा कुनै सम्झौता गर्ने छैन। श्री सिंहले भारत विरुद्ध आतंकवादलाई बढावा दिन कुनै पनि देशसित वार्ताको कुनै अवसर नभएको बताउनुभयो। उहाँले भन्नुभयो, आतंकवाद कुनै पनि राष्ट्रको लागि रणनीतिक फाइदा हुन सक्दैन। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो उहाँको जनसेवादेखि देश सेवाको मन्त्र र लगातार जारी समर्पणले सम्भव भएको हो। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार भारतलाई 2047 विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले मानिसहरूको जीवनलाई परिवर्तन गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी नमो भारत रेपिड रेल र यो संकल्पलाई कसरी वास्तविकतामा परिणत गरियो भन्ने बारेमा कुरा गर्नेछौँ।
2: नमो भारत भारत की पहली क्षेत्रीय रैपिड ट्रांजिट सिस्टम है। यह 82.15 किलोमीटर लंबा सेमी हाई स्पीड कॉरिडोर है। 30,274 करोड़ रुपए की लागत से तैयार इस कॉरिडोर पर ट्रेन को 180 किलोमीटर प्रति घंटे की रफ्तार से चलाया जा सकता है। यह सेवा इस साल फरवरी से शुरू हुई और इसके कारण दिल्ली से मेरठ के सफर का समय घटकर 1 घंटे से भी कम हो गया है। रैपिड रेल के उद्घाटन समारोह में प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि नमो भारत ट्रेन आधुनिकता, तेजी और शानदार रफ्तार को दर्शाती है।
0: भारतले मानवीय सहायताको एक हिस्साको रूपमा काबुलको सरकारी अस्पतालमा जीवन बचाउने औषधि र चिकित्सा सामग्रीको खेप पठाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले अफगानिस्तानका जनतालाई भारतले गर्ने मानवीय सहायतामा स्वास्थ्य सेवालाई प्रमुख स्थान दिएको बताउनुभयो। कृषि मन्त्री शिवराज सिंह चौहानले भोलि नयाँ दिल्लीमा 2 दिने राष्ट्रिय कृषि सम्मेलनको उद्घाटन गर्नुहुनेछ। कृषि विभागले आगामी रबी मौसमको लागि प्रमुख प्राथमिकता र तयारीहरूबारे छलफल गर्न सम्मेलनको आयोजना गरिरहेको छ। सम्मेलनमा केन्द्र र राज्यहरूले कृषि उत्पादन, उत्पादकता, स्थिरता र किसानहरूको आय बढाउन समन्वय सुदृढ पार्ने र रणनीतिहरू विकसित गर्ने बारे छलफल गर्नेछन्। क्रिकेटमा वेस्ट इन्डिजले भारत विरुद्धको पहिलो एक दिवसीय म्याचमा 295 रनको लक्ष्य दिएको छ। यसैबीच समाचार लेखिन्जेलसम्म भारतले 18 ओभरमा एक विकेट गुमाएर 115 रन बनाएको छ। यसअघि भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा आतंकी ठेगानाहरूमा सेनाले गरेको सर्जिकल स्ट्राइकले विश्व सामु भारतको आतंकरोधी नीतिको नयाँ उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले तकनिक वा एआईले चिकित्सकको मानवीय स्पर्श र नैतिक जिम्मेवारीलाई स्थान लिन नसक्ने बताउनुभयो। गृहमन्त्री अमित शाहले आज गुजरातको साबरमतीमा 1,500 करोड रुपियाँ भन्दा बढीको रेलवे विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भारतले कुनै पनि अन्य देशको भूमि कब्जा गर्ने इच्छा नराख्ने तर खतराको स्थितिमा आफ्नो सुरक्षा र रणनीतिक स्वायत्तताको रक्षा गर्ने बताउनुभयो। र क्रिकेटमा भारत र वेस्ट इन्डिज बीच एक दिवसीय श्रृङ्खलाको पहिलो म्याच जारी छ। आकाशवाणीबाट समाचार पूरा भयो।
3: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ यस केन्द्रबाट माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपालीमा भाषा अनुवादको पुनः प्रसारण।
4: मेरा प्यारा देशवासीहरू नमस्कार। मन की बातको सितम्बर महिनामा फेरि एकपटक तपाईँहरूसँग भेट्ने अवसर प्राप्त भइरहेको छ। म देशका सबै मानिसहरूलाई स्वागत गर्दछु। मन की बातमा हामी देशवासीहरूको सकारात्मक प्रयासलाई मञ्च दिन्छौँ, देशका उपलब्धिहरूको कुरा गर्छौँ। भारतको यस्तै एउटा ठूलो ऐतिहासिक उपलब्धि एक दिनपछि 10 वर्ष पुरा हुँदैछ। यो उपलब्धि हो सर्जिकल स्ट्राइकको। 10 वर्ष अघि 28-29 सितम्बर 2016 भारतीय सेनाले पाकिस्तानमा रहेका आतंकवादी अड्डाहरूमा सर्जिकल स्ट्राइक गरेको थियो। एलओसी पारी गएर हाम्रा वीर जवानहरूले जसरी आतंकवाद विरुद्ध कारवाही गरेका थिए त्यसले विश्वलाई नै आश्चर्यचकित बनाएको थियो। सर्जिकल स्ट्राइकले निर्भीक रूपमा संसार सामु भारतको आतंकवाद विरुद्ध नीतिको एउटा नयाँ उदाहरण प्रस्तुत गरेको थियो। आतंकवादी हमलाका कारण भारतले लामो समयदेखि जुन पीडा भोगिरहेको थियो सर्जिकल स्ट्राइक त्यस पीडा विरुद्ध हाम्रो निर्णायक प्रतिक्रिया थियो। बितेका एक दशकमा बालाकोट एयर स्ट्राइकदेखि अपरेसन सिन्दुरसम्म भारतले पटक पटक स्पष्ट सन्देश दिएको छ कि यदि आतंकवादीहरूले भारततर्फ आँखा उठाउनेछन् भने त्यसको कडा जवाब दिइनेछ। साथीहरू, आतंकवादी हमलाहरूले भारतलाई लामो समयसम्म चोट पुर्याएका छन्। एउटा समय थियो जब भारतमा सिरियल ब्लास्ट हुनु सामान्य जस्तै भइसकेको थियो। सितम्बर महिनामै अर्थात् 13 सितम्बर 2008 दिल्लीमा भएको सिरियल ब्लास्टमा धेरै निर्दोष मानिसहरू मारिएका थिए। त्यसको केही हप्तापछि नै मुम्बईमा 26/11 यति ठुलो हमला भएको थियो। साथीहरू, पहिले पनि हरेक आतंकवादी हमलापछि पाकिस्तानमाथि कारवाही गर्ने माग हुँदथ्यो तर त्यसमा त्यति ध्यान दिइँदैनथ्यो। समय बित्ने प्रतीक्षा गरिन्थ्यो। अब आजको भारत आतंकवाद विरुद्ध जिरो टलरेन्स पोलिसी लिएर अघि बढिरहेको छ र हामी त्यसका परिणाम पनि देखिरहेका छौँ। साथीहरू, यस वर्ष 9/11 आतंकवादी हमला भएको पनि 25 वर्ष पुरा भएको छ। अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा ज्यान गुमाउने निर्दोष मानिसहरूले आफ्ना जीवन गुमाएका थिए। त्यसमा अमेरिकापछि सबैभन्दा धेरै मानिस भारतका थिए। मलाई याद छ 2014 पिएम बनेपछि जब म अमेरिका गएको थिएँ तब न्युयोर्कमा ती निर्दोष नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिएँ। आज फेरि एकपटक भारतका करोडौँ नागरिकहरूको तर्फबाट पीडित परिवारहरूप्रति आफ्नो संवेदना व्यक्त गर्दछु। मेरा प्यारा देशवासीहरू, यी दिनहरूमा देशको एउटा धेरै ठूलो तस्विर तयार भइरहेको छ। यो तस्विरमा तपाईँ पनि हुनुहुन्छ, तपाईँको परिवार पनि छ र तपाईँका छिमेकीहरू पनि छन्। म कुरा गरिरहेछु भारतको जनगणनाको। देशका सबै राज्य र केन्द्र शासित प्रदेशहरूमा यसको पहिलो चरण लगभग पूरा भइसकेको छ। 32 करोडभन्दा बढी परिवारहरूको जानकारी दर्ता भइसकेको छ। यी दिनहरूमा लद्दाख, हिमाचल प्रदेश, जम्मू काश्मीर र उत्तराखण्डका दुर्गम तथा हिउँले ढाकिएका क्षेत्रहरूमा पनि यो काम भइरहेको छ। त्यहाँबाट धेरै प्रेरणादायी अनुभवहरू हाम्रो अगाडि आएका छन्। उत्तराखण्डमा जनगणनाको सुरुवात चमोलीको माना गाउँबाट भयो। मानालाई देशको पहिलो गाउँ भनिन्छ। मानामा सबैभन्दा पहिले 83 वर्षकी पूर्णिमा रावतजीबाट यसको सुरुवात भयो। उत्तरकाशीको बगोरी गाउँमा होमस्टे सञ्चालन गर्ने हरदेव सिंह राणाजीले डिजिटल माध्यमबाट आफ्नो जानकारी आफै दर्ता गर्नुभयो। साथीहरू, जनगणना हामी सबैको राष्ट्रिय दायित्व हो। मैले 15 अगस्तमा पनि देशवासीहरूलाई यसका लागि आफ्नो समय अवश्य निकाल्ने आग्रह गरेको थिएँ। जनगणनाको लागि आफ्नो जानकारी आफै दर्ता गर्ने यो सुविधा निकै सजिलो छ। तपाईँले आफ्नो मोबाइलबाट आफ्नो र आफ्नो परिवारको जानकारी दर्ता गर्न सक्नुहुन्छ। यो सुविधा हिन्दी लगायत 16 भाषाहरूमा उपलब्ध छन्। साथीहरू, यसको लागि तपाईँले जनगणनाको अनलाइन पोर्टलमा जानुपर्छ। यो पोर्टल हो sec.census.gov.in। यस पोर्टलमा गएर आफ्नो मोबाइल नम्बरबाट लगइन गर्नुहोस्, आफ्नो स्थान दर्ता गर्नुहोस्, आफ्नो परिवारसँग सम्बन्धित जानकारीहरू भर्नुहोस् र त्यसलाई सबमिट गर्नुहोस्। यो सम्पूर्ण प्रक्रियामा करिब 15-20 मिनट समय लाग्छ। यसका लागि तपाईँले कुनै डकुमेन्ट पनि अपलोड गर्नु पर्दैन। जानकारी सबमिट गरेपछि तपाईँलाई एउटा विशेष आइडी प्राप्त हुन्छ। जब गणनाकर्मी तपाईँको घरमा आउँछन्, तपाईँले उनीहरूलाई त्यो आइडी बताउन सक्नुहुन्छ। तपाईँले दिएको जानकारीको पुष्टि भएपछि त्यो जनगणनाको हिस्सा बन्नेछ। साथीहरू, अहिलेसम्म मोबाइलबाट 2,60,00,000 भन्दा बढी मानिसहरूले जनगणना पोर्टलमा आफ्नो जानकारी भरेर स्वगणना गरिसकेका छन्। तपाईँको पनि यसमा केही समय खर्च हुनेछ, तर देशको लागि यो अत्यन्त महत्त्वपूर्ण छ। किनभने तपाईँको सही जानकारी र तपाईँको परिवारको सही जानकारीले देशको भविष्यको सही तस्विर तयार गर्न मद्दत गर्दछ। मेरा प्यारा देशवासीहरू, आज 27 सितम्बरको यो मिति एउटा विशेष कारणले अझ विशेष बनेको छ। आज एक यस्ता महानुभावको 100औं जन्म जयन्ती हो जसले संस्कृति, समाज र राष्ट्रको लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएको थियो। म कुरा गरिरहेछु विश्व हिन्दू परिषदका पूर्व अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष श्रद्धेय स्वर्गीय अशोक सिंहलजीको। 27 सितम्बर 1926 आजकै दिन उहाँको जन्म आगरामा भएको थियो। उहाँले समाजमा रहेर तपस्वी जस्तो जीवन बिताउनुभयो। उहाँले राम जन्मभूमि आन्दोलनलाई जुन दिशा र ऊर्जा दिनुभयो, आज त्यसैको परिणामस्वरूप हामी अयोध्यामा भव्य मन्दिरलाई प्रत्यक्ष देखिरहेका छौँ। मेरो त ठूलो सौभाग्य रह्यो मैले उहाँको जीवनलाई नजिकबाट देख्ने मात्र होइन, उहाँसँग यस अभियानसँग जोडिने अवसर पनि पाएँ। जब म राम मन्दिरमा प्राण प्रतिष्ठाको अनुष्ठानमा सहभागी भएको थिएँ, त्यसबेला पनि मलाई बारम्बार अशोकजीको सम्झना आउनु स्वाभाविक थियो। साथीहरू, अशोकजीका बारेमा यस्ता धेरै कुराहरू छन् जसको त्यति चर्चा हुँदैन। राम मन्दिर आन्दोलनसँगै उहाँले सामाजिक भेदभाव र असमानता विरुद्ध पनि ठूलो सङ्घर्ष गर्नुभएको थियो। उहाँको जन्म अत्यन्त सम्पन्न परिवारमा भएको थियो। उहाँका पिता सिभिल सर्भिसका अधिकारी हुनुहुन्थ्यो। उहाँका दाजुभाइ तथा दिदीबहिनीहरूमध्ये अधिकांश मानिसहरू ठूला ठूला पदमा पुगेका थिए। उहाँ स्वयं पनि आइआइटी बिएचयूबाट ग्रेजुएट हुनुहुन्थ्यो। तर यी सबै भएर पनि उहाँले समाज र संस्कृतिको लागि आफ्नो जीवन समर्पित गर्नुभयो। यही महान मानिसहरूको पहिचान हो। आज उहाँको जन्म शताब्दीको अवसरमा उहाँका करोडौँ प्रशंसकहरूको तर्फबाट म उहाँलाई नमन गर्दछु। मेरो तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

देशवासीहरू, यस वर्षको सुरुवात हामीले स्वाभिमानको एउटा महापर्वबाट गरेका थियौँ। त्यो पर्व थियो सोमनाथ स्वाभिमान पर्व। आजभन्दा 1000 वर्ष अघि 1026 मोहम्मद गजनीले पहिलोपल्ट सोमनाथ मन्दिरको विध्वंस गरेको थियो। तर सोमनाथलाई तोडेर भारतको पहिचान मेटाउन आएका मानिसहरूको आज कुनै अस्तित्व छैन। तर सोमनाथ मन्दिर विशाल समुद्रको किनारमा आफ्नो सम्पूर्ण भव्यताको साथ भारतलाई अमरताको आशीर्वाद दिइरहेको छ। त्यसैले हामीले यस वर्ष पूर्ण गर्वको साथ सोमनाथ स्वाभिमान पर्व मनायौँ। साथीहरू, आज मन की बातमा म यो चर्चा किन गरिरहेको छु, यसको पनि एउटा विशेष कारण छ। 1026 जब गजनीद्वारा सोमनाथको विध्वंस भएको थियो, त्यही वर्ष गुजरातको मोढेरामा रहेको प्रसिद्ध सूर्य मन्दिरमा पनि हमला भएको थियो र त्यसलाई तोडिएको थियो। अर्थात् मोढेरा मन्दिरको विध्वंस भएको पनि यस वर्ष 1000 वर्ष भएको छ, जबकि त्यस बेला यो मन्दिर बनेको केवल 1 वर्ष मात्र भएको थियो। 1025 राजा भीमदेवले यस मन्दिरको निर्माण गराएका थिए। साथीहरू, त्यो समयको बारेमा सोच्नुहोस् जब यति ठुलो आक्रमण भएको हो। सोमनाथ मन्दिर जस्तो आस्थाको ठुलो केन्द्र ध्वस्त पारिएको हो र अन्य धेरै ठाउँमा पनि हमला भएका हुन्। यस्तो अवस्थामा कुनै पनि समाज वा शासनको मनोबल टुट्न सक्छ। तर राजा भीमदेव प्रथमले गजनीको सामना मात्र गर्नु भएन, केही समयमै मोढेरा सूर्य मन्दिरको पुननिर्माण गर्नुभयो। यही दृढताको कारण सोमनाथ मन्दिर पनि पटक पटक विध्वंस भए तापनि पुनर्निर्माण हुँदै आयो। साथीहरू, मोढेरा सूर्य मन्दिरमाथि पनि पछिल्ला कालखण्डमा आक्रमणहरू रोकिएनन्। पछि अलाउद्दिन खिलजीले पनि वास्तुकलाको यस भव्य मन्दिरलाई फेरि तोडेको थियो। तर साथीहरू, हामी भारतवासी सूर्यको पूजा केवल वास्तुकला र मन्दिर मार्फत मात्र गर्दैनौँ। हाम्रो सूर्य उपासनाको एउटा अर्थ प्रकाश, ऊर्जा, विज्ञान र निरन्तरताको प्रेरणा पनि हो। यसैले आज मोढेरा केवल सूर्य मन्दिरको लागि मात्र प्रसिद्ध छैन, गुजरातको यो गाउँ देशको पहिलो सोलर भिलेज पनि बनेको छ। मोढेरा आज पूर्ण रूपमा सौर्य ऊर्जाबाट चल्छ र यसले देश सामु सस्टेनेबिलिटीको एउटा उदाहरण प्रस्तुत गरेको छ। मोढेरामा पर्यटकहरूका लागि धेरै आकर्षण र सुविधाहरूको सुरुवात पनि भएको छ। जनवरीमा मकर सङ्क्रान्तिपछि त्यहाँ मोढेरा नृत्य महोत्सवको पनि आयोजना हुन्छ। यसमा भारतका सांस्कृतिक तथा शास्त्रीय नृत्यहरूको अद्भुत प्रस्तुति हुन्छ। म चाहन्छु तपाईँहरू सबै पनि एकपटक मोढेरा अवश्य जानुहोस् र भारतको यस गौरवशाली विरासतको दर्शन गर्नुहोस्। साथीहरू, विगतसँग हाम्रो सम्बन्ध आज पनि अत्यन्त जीवित छ। त्यसको पछाडि यी मानिसहरूको समर्पण र मेहनत छ जसले यस सम्बन्धलाई अझ गहिरो बनाइरहेका छन्। तमिलनाडुको तिरुचिरापल्ली स्थित मनप्पराईमा यस्तै एउटा अनौठो प्रयास भइरहेको छ। एउटा कलेजमा डिपार्टमेन्ट अफ तमिल स्टडिजसँग सम्बन्धित एस सेल्भाराजुजीले यसलाई अगाडि बढाइरहनु भएको छ। एउटा लेक्चरको क्रममा उहाँले आफ्ना एक स्टुडेन्टबाट केही प्राचीन प्रतिमाहरूको जानकारी पाउनुभएको थियो। यस विषयमा छलफल भएपछि उहाँले फिल्ड भिजिटको प्लान बनाउनुभयो। यस भिजिटका क्रममा उहाँले विभिन्न ठाउँमा धेरै प्रतिमाहरू र प्राचीन मन्दिरहरू भेट्टाउनुभयो। विगतसँग जोडिने यो एउटा रोचक प्रयास हो। यसरी हामी आफ्नो विरासतलाई अझ राम्रोसँग जान्न सक्छौँ। देशका अन्य भागहरूमा पनि यस्ता प्रयास गर्न सकिन्छ। यसले हामीलाई आफ्नो इतिहासलाई नजिकबाट हेर्ने र बुझ्ने अवसर दिन्छ। मेरा प्यारा देशवासीहरू, केही दिनपछि 2 अक्टोबर आउँदैछ, पूज्य बापूको जन्म जयन्तीको दिन। बापूले हामीलाई जीवनका धेरै मन्त्र दिनुभएको छ, स्वच्छता पनि तीमध्ये एउटा हो। हामी प्राय आफ्नो वरपर स्वच्छतासँग सम्बन्धित धेरै प्रयासहरू देख्छौँ। यी प्रयासहरू अत्यन्त प्रेरणादायी र उत्साह बढाउने खालका हुन्छन्।
सोशियल मिडियामा पनि यस्ता तस्बिरहरू, भिडियोहरू र रिल्सले बारम्बार हाम्रो ध्यान आकर्षित गर्छन्। पछिल्ला दिनहरूमा मैले यस्ता धेरै प्रयासहरू देखेको छु। कतै मध्य प्रदेशमा केही युवाहरू नदी सफा गर्ने काम गरिरहेका छन्। उनीहरूको सानो प्रयासमा पुरा समाज जोडिँदै गएको छ। त्यसै गरी आन्ध्र प्रदेशमा युवाहरू पुराना बाउडी र इनारहरू सफा गरिरहेका छन्। यसबाट हाम्रा पुराना सम्पदाहरूलाई फेरि सजाउने काम भइरहेको छ। मुम्बईमा केही युवाहरू समुद्र तटहरू सफा राख्ने पहल गरिरहेका छन्। हरेक हप्ता कुनै न कुनै बीचमा सयौँ युवा साथीहरू जम्मा भइरहेका छन् र स्वच्छताको माध्यमबाट सेवा गरिरहेका छन्। यहाँ दिल्लीमा बालबालिका र युवाहरूले मानिसहरूलाई फोहोर छुट्टा छुट्टै राख्न र आफ्ना वरपर सफाई राख्न जागरूक गरिरहेका छन्। पश्चिम बङ्गालमा युवा विद्यार्थीहरू र स्थानीय मानिसहरूसँग मिलेर पिकनिक स्थल तथा बजारहरूको सफाई गरिरहेका छन्। साथीहरू, यी सबै प्रयासमा एउटा कुरा अत्यन्त सहज रूपमा देखिन्छ। कतै सुरुवात एउटै व्यक्तिले गर्यो, त्यसपछि केही अरू मानिसहरू जोडिए र हुलहरू बढ्दै गयो। यही त जनभागीदारी हो। बापुप्रतिको हाम्रो सबैभन्दा सुन्दर श्रद्धाञ्जली पनि स्वच्छता नै हो। मेरा प्यारा देशवासीहरू, हामी वातावरणको रक्षा गर्छौँ भने हामी केवल रुख बिरुवा वा जीव जन्तुलाई मात्र बचाउँदैनौँ, हामी सम्पूर्ण जीवन व्यवस्थालाई बलियो बनाउँछौँ। देशका विभिन्न भागमा भइरहेका केही प्रयासहरूले यस भावनालाई अत्यन्त सुन्दर तरिकाले प्रस्तुत गरिरहेका छन्। साथीहरू, आसाममा सोनाई रूपाई वाइल्ड लाइफ स्याङ्चुरी छन्। एउटा समय थियो जब यहाँ हात्तीहरूको बासस्थान थियो, तर बिस्तारै जङ्गलको जमिनमा मानवीय हस्तक्षेप बढ्दै गयो, जसको कारण हात्तीहरूले यस क्षेत्रबाट दूरी बनाउन थाले। 3 वर्ष अघि यस जमिनलाई अतिक्रमणबाट मुक्त गराइयो र अहिले त्यसका अद्भुत परिणामहरू देखिन थालेका छन्। हात्तीहरू फेरि यहाँ फर्किएका छन्। जुन क्षेत्रमा वर्षौँदेखि उनीहरूको चहल पहल थिएन, आज त्यहाँ फेरि हात्तीहरूको बथान देखिन थालेको छ। साथीहरू, आसाममै अर्को सुन्दर प्रयास भएको छ। यो प्रयास एउटा अत्यन्त सानो जीव पिग्मी हगलाई बचाउने हो। एक समय यसको अस्तित्वमाथि सङ्कट छाएको थियो। त्यसबेला केवल 6 पिग्मी हगको साथ एउटा कन्जर्भेसन प्रोग्राम सुरु गरियो। त्यसपछि तिनीहरूलाई फेरि जङ्गलमा बसाइयो। उनीहरूको बसोबासका लागि ग्रासल्यान्ड पनि सुधार गरियो। आज यस प्रोग्रामका कारण पिग्मी हगको सङ्ख्या 190 भन्दा बढी पुगेको छ। साथीहरू, प्रकृतिसँग हाम्रो सम्बन्ध केवल त्यसलाई संरक्षण गर्नेसम्म सीमित छैन। धेरै पटक हामी प्रकृतिलाई सम्हाल्छौँ भने त्यही प्रकृति हाम्रो जीवनको सहारा बन्न पुग्छ। पश्चिम बङ्गालको सुन्दरवनमा केही महिलाहरूले यही सम्बन्धको प्रेरणादायी उदाहरण प्रस्तुत गरिरहेका छन्। झारखालीका यी महिलाहरू मेन ग्रुपका जङ्गल तयार गरिरहेका छन्। यी मध्ये अधिकांश यस्ता महिलाहरू हुन् जसका श्रीमान टाइगर अट्याकमा मृत्यु भएको थियो। श्रीमान गुमाएपछि उनीहरूले सुन्दरवनबाटै जीविकोपार्जनको सहारा पाए। उनीहरूले रोपेका मेन ग्रुप आज गाउँहरूका लागि प्राकृतिक सुरक्षा कवच बनिरहेका छन् र यी रुखहरू रोपेर ती महिलाहरूले आम्दानी पनि गरिरहेका छन्। साथीहरू, हामी वातावरणलाई संरक्षण गरौँ, प्रकृतिको सन्तुलनको सम्मान गरौँ र यसको विविधतालाई सुरक्षित राखौँ। हाम्रो हरेक यस्तो प्रयास भविष्यका पुस्ताहरूप्रतिको हाम्रो जिम्मेवारी हो। मेरा प्यारा देशवासीहरू, हालै देशका लाखौँ युवाहरूले नशा विरुद्ध, ड्रग्स विरुद्ध एउटा अत्यन्त महत्त्वपूर्ण सङ्कल्प लिएका छन्। युवाहरूले स्वयं पनि नशाबाट टाढा रहने प्रतिज्ञा लिएका छन् र यो सन्देश अरूसम्म पुर्याउने जिम्मेवारी पनि लिएका छन्। यी सबै नशामुक्त युवा अभियान अन्तर्गत भइरहेको छ। यो अभियान 100 सप्ताहसम्म चल्नेछ। यसमा माई भारतका भोलिन्टियर्सहरू सहभागी छन्। एनएसएससँग जोडिएका हाम्रा युवाहरू पनि यसको हिस्सा छन्। स्कुल, कलेज र विश्वविद्यालयहरू पनि यसमा जोडिएका छन् र धेरै सामाजिक र आध्यात्मिक संस्थाहरू पनि यससँग जोडिएका छन्।
पछिल्ला केही दिनमै देशभर हजारौं संकल्प

समारोह र जागरूकता कार्यक्रमहरू भएका छन्। साथीहरू, यस अभियानमा एउटा कुरा मलाई विशेष रूपमा राम्रो लागेको छ, नशा मुक्तिका सन्देश। हाम्रा युवाहरू स्वयं आफ्नो भाषा र आफ्नो शैलीमा यो सन्देश अघि बढाइरहेका छन्। मैले मन की बातमा पनि युवा साथीहरूलाई आफ्नो क्रिएटिभिटी मार्फत यस अभियानसँग जोडिन आग्रह गरेका थिएँ र मलाई खुसी लाग्छ कि हजारौँ युवा यस आह्वानमा अगाडि आएका छन्। माय भारतमा एन्थम, स्लोगन राइटिङ र सडक नाटक जस्ता विभिन्न प्रतियोगिताहरू आयोजना भए। त्यसै गरी सोसियल मिडियामा हाम्रा युवाहरू हेसट्याग नशामुक्त युवाका साथ आफ्नो क्रिएटिभ कन्टेन्ट साझा गरिरहेका छन्। अर्थात् सन्देश पनि युवाहरूको हो, माध्यम पनि युवाहरू हो र यसलाई अगाडि लैजाने ऊर्जा पनि युवाहरू नै हो। आउँदा दिनहरूमा यस अभियान अन्तर्गत हेल्थ चेकअप र ध्यान शिविर जस्ता गतिविधिहरू पनि हुनेछन्। साथीहरू, चाँडै नै हाम्रा धेरै पर्व र चाडहरू पनि आउँदैछन्। यसपटक चाडपर्वको खुसीका बीच हामी आफ्नो वरपर पनि ध्यान दिउँ। यदि कुनै युवा गलत लततर्फ अघि बढिरहेको छ भने उसँग कुरा गरौँ। यदि कोही नसाबाट बाहिर निस्किने प्रयास गरिरहेको छ भने उसको साथ दिउँ। नसामुक्त युवा विकसित भारतको यस सङ्कल्पलाई हामी सबै मिलेर अगाडि बढाउँ। मेरा प्यारा देशवासीहरू, लाल किल्लाबाट मैले यसपटक स्पोर्ट्सको लागि ट्यालेन्ट हन्ट अभियानको घोषणा गरेको छु। भारतले लगातार उत्कृष्ट प्रदर्शन गरिरहोस् भन्नका लागि गाउँ र साना सहरहरूसम्म पुगेर स्पोर्टिङ ट्यालेन्ट खोज्नु आवश्यक छ। त्यस्तै यस्ता धेरै मानिसहरू पनि छन् जसले यही कामका लागि आफूलाई समर्पित गरेका छन्। उनीहरूको एउटै प्यासन हुन्छ, प्रतिभा खोज्नु र त्यसलाई निखार्नु। हाम्रो पन्जाबमा यही काम राजेन्द्र सिंहजीले गरिरहनु भएको छ। राजेन्द्र सिंहजी त्यस्ता व्यक्तित्व हुनुहुन्छ जसको नामसँग सिनियर पनि जोडिएको छ। उहाँ 1980 ओलम्पिकमा हकीमा गोल्ड मेडल जित्ने टोलीको हिस्सा हुनुहुन्थ्यो। 1982 वर्ल्ड कपमा पनि उहाँ चर्चामा रहनुभयो। 2001 भारतले पहिलो पटक मेन्स जुनियर वर्ल्ड कपको उपाधि जितेको थियो। त्यसै गरी 2003 देशले सिनियर एसिया कप टाइटल जितेको थियो। यी दुवै टुर्नामेन्टमा उहाँले कोचको भूमिका निर्वाह गर्नुभएको थियो। अब उहाँ राउन्ड ग्लास हकी एकाडेमी मार्फत प्यासनलाई अगाडि बढाइरहनु भएको छ। उहाँका प्रयासबाट गाउँहरूमा नयाँ हकी एस्ट्रोटर्फ बिछाइँदैछन्। राजेन्द्रजीको फोकस एकदम क्लियर छ, यस्ता गाउँहरूमा बाल बालिकाको पहिचान गर्नु जहाँ उत्कृष्ट कोचिङका सुविधाहरू कम छन्। यस्ता प्रयासबाट धेरै खेलाडीहरूले भारतको जुनियर र सिनियर लेभलमा आफ्नो स्थान बनाउन सफल भइरहेका छन्। राजेन्द्र सिंहजीको यस समर्पणको जति नै प्रशंसा गरे पनि कम हुन्छ। मेरा प्यारा देशवासीहरू, अमला हामी सबैको लागि धेरै परिचित छ। अधिकांश घरमा यसबाट बनेको अचार र मुरब्बा धेरै प्रयोग गरिन्छ। धेरै मानिसहरू अमलाको जुस मन पराउँछन् र जाडोमा च्यवनप्रास हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्छ। हाम्रा ठुला बडाहरूले पुस्तौँदेखि अमलाका गुणहरूबारे बताउँदै आएका छन्। साथीहरू, यही अमला आज उत्तर प्रदेशको प्रतापगढमा नयाँ सम्भावनाको माध्यम बनिरहेको छ। प्रतापगढ र अमलाको सम्बन्ध धेरै पुरानो छ। पुस्तौँदेखि यहाँका किसानहरूले अमलाका खेती गर्दै आएका छन्। अमलाले प्रतापगढलाई एउटा बलियो पहिचान दिएको छ र अब यही पुरानो पहिचान यहाँका किसान र महिलाहरूको लागि नयाँ अवसर लिएर आइरहेको छ। वान डिस्ट्रिक्ट वान प्रोडक्ट अर्थात् ODOP मार्फत यहाँ अमलासँग सम्बन्धित स्थानीय उद्यमहरूलाई प्रोत्साहन मिलेको छ। आज प्रतापगढमा अमला प्रोसेसिङसँग सम्बन्धित करिब 100 युनिट काम गरिरहेका छन् र यसमा सेल्फ हेल्प ग्रुप्ससँग जोडिएका महिलाहरू पनि ठुलो ठुलो भूमिका खेलिरहेका छन्। यस्तै एउटा समूह हो देवगढ कमासी गाउँको सावित्री फुले सेल्फ हेल्प ग्रुप। यससँग जोडिएका महिलाहरूले अमलाबाट क्यान्डी, मुरब्बा र जुस बनाइरहेका छन्। ODOP अन्तर्

0: नयाँ बजारसम्म पहुँच बढेपछि उनीहरूको आम्दानीमा पनि वृद्धि भएको छ। त्यसै गरी एउटा गाउँमा विन्ध्यावासिनी सेल्फ हेल्प ग्रुप छ। यस ग्रुपका महिलाहरूले अमलाको अचार, डाइजेस्टिभ पाउडर लगायत धेरै चिजहरू तयार गरिरहेका छन्। यी महिलाहरूलाई प्रोसेसिङको लागि मेसिनरी प्राप्त भयो, लोनको सुविधा मिल्यो र स्थानीय व्यापार मेलासँग जोडिने अवसर पनि प्राप्त भयो। हेर्दा हेर्दै उनीहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भयो। साथीहरू, हाम्रो देशको हरेक क्षेत्रमा कुनै न कुनै विशेषता अवश्य हुन्छ। कतै कुनै विशेष फल छ, कतै परम्परागत कला छ भने कतै कुनै अनौठो सिप छ। वान डिस्ट्रिक्ट वान प्रडक्ट यिनै विशेषताहरूलाई अगाडि बढाउने अभियान हो। हाम्रो प्रयास यही हुनुपर्छ कि हाम्रा गाउँ र साना सहरहरूको यी पहिचानहरू केवल स्थानीय बजारसम्म मात्र सीमित नरहुन्, यी देश अनि अन्य भागहरूसम्म पनि पुगुन् र विश्वका बजारसम्म पनि पुगुन्। यसबाट भोकल फर लोकल अभियानलाई पनि बल मिल्छ। यसले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा पनि दिन्छ। आउँदा चाडपर्वहरूमा पनि हामीले भोकल फर लोकलको मन्त्रलाई कहिले बिर्सनु हुँदैन। मेरा प्यारा देशवासीहरू, सितम्बरको यो महिना कुपोषण विरुद्धको लडाईँमा समर्पित छ। पोषण माहमा विभिन्न क्षेत्रसँग सम्बन्धित मानिसहरू र संस्थाहरू यस पुण्य कार्यको लागि एकसाथ आउँछन्। कुपोषणसँग जुझ्नका लागि यस वर्ष धेरै प्रशंसनीय पहलहरू गरिएका छन्। छत्तिसगढले हर घर मुनगा अभियान सुरु गरेको छ। यसमा मानिसहरूलाई पौष्टिक मुनगा अर्थात् सजनालाई आफ्नो खानपानमा समावेश गर्न प्रोत्साहित गरिँदैछ। गुजरातले पनि वाङ्गी स्पर्धा अर्थात् मिलेट्सबाट बनेका परिकारहरूको कम्पिटिसन सुरु गरेको छ। यस पहल मार्फत सस्तो र पौष्टिक स्थानीय खानालाई प्रोत्साहन दिइँदैछ। अहिलेसम्म 2,00,000 भन्दा बढी मानिसहरूले यस प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। महाराष्ट्रले पनि यस दिशामा प्रशंसनीय प्रयास गरिरहेको छ। त्यहाँ टिचर्स, आँगनवाडी कार्यकर्ता र बालबालिकाका अभिभावकहरू जागरूकता अभियानमा जोडिरहेका छन्। मिजोराममा पनि यस वर्ष मानिसहरूले मिलेर पोषण वाटिकाको हेरचाहको लागि अभियान सुरु गरेका छन्। यो मिजो समाजको तलो मडयना परम्परा अनुसार हो। यसको अर्थ हो निस्वार्थ सेवा र अरूलाई सहयोग गर्न सधैँ अगाडि रहनु। यस्ता प्रयास अत्यन्त प्रशंसनीय छन्। आँगनवाडी केन्द्रहरूसँग जोडिएका ती सबै मानिसहरूप्रति पनि मलाई गर्व छ जो यस्ता पहलको हिस्सा बनेका छन्। यी आँगनवाडी केन्द्रहरू अब पोषण ट्र्याकरबाट डिजिटल्ली जोडिएका छन्। करिब 9 करोड लाभार्थीहरू यसमा रेजिस्टर्ड भइसकेका छन्। यसबाट बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाहरूको राम्रो हेरचाह सम्भव भएको छ। हामीले कुपोषण विरुद्धको यो लडाईँलाई यसरी नै अगाडि बढाउनु पर्छ। हामीले हाम्रो समाजलाई पूर्ण रूपमा कुपोषण मुक्त बनाउनु पर्छ। साथीहरू, हामी सबैले यस महिना पूर्ण श्रद्धा र उत्साहको साथ गणेश उत्सव मनाएका छौँ। देशभरमा पूर्ण भक्तिभावको साथ गणपति बप्पाको स्वागत गरिएको थियो। यो पवित्र अवसरले सम्पूर्ण वातावरणलाई उमङ्ग र उल्लासले भरिदिन्छ। साथीहरू, विघ्नहर्ता भगवान श्री गणेश ज्ञान, बुद्धि र शुभ कार्यको सुरुवातको प्रतीक हुनुहुन्छ। उहाँप्रतिको अगाध श्रद्धा भारतमा मात्र छैन, जस्तै श्रीमान पन्थोन थिर खानुनजीकै बात गरौँ। उहाँ वास्तवमा थाइल्यान्डका हुनुहुन्छ। यहाँ भगवान श्री गणेशको पूजा फ्राफिकानेतका रूपमा गरिन्छ। जब उहाँ 19 वर्षको हुनुहुन्थ्यो, उहाँका पिताले उहाँलाई भगवान श्री गणेशको एउटा फोटो उपहार दिनुभएको थियो। यहीँबाट उहाँमा अद्भुत भक्तिको जागृत भयो। उहाँले भगवान श्री गणेशसँग सम्बन्धित परम्पराहरूको अध्ययनमा 4 दशकभन्दा बढी समय बिताउनु भएको छ। उहाँले भारत र नेपाल लगायत एसियाका धेरै देशहरूको यात्रा गर्नुभएको छ। महाराष्ट्रसँग उहाँको विशेष लगाव रहेको छ। अष्टविनायक परम्पराका बारेमा जानकारी पाएपछि उहाँ धेरै पटक यहाँ आउनुभएको छ। उहाँका प्रयासका कारण थाइल्यान्डका श्रद्धालुहरूबीच पनि अष्टविनायक यात्रा लोकप्रिय भएको छ। वर्ष 2002 उहाँले उत्तरी थाइल्यान्डको चियाङमाईमा गणेश हिमाल म्युजियमको स्थापना गर्नुभयो। आज यसमा 10,000 भन्दा बढी गणेशका प्रतिमाहरू छन्। म्युजियममाथि भक्तहरूका लागि अष्टविनायकका प्रतिमाहरू पनि छन् जो भारत आउन सक्दैनन्। यहाँ हरेक आइतबार बिहान करिब 10 बजे गणेशजीको पूजा अर्चना गरिन्छ। गणपतिसँग सम्बन्धित विशेष अवसरहरूमा पनि अनुष्ठान गरिन्छ। यसले भारतको आस्था, कला र सांस्कृतिक परम्पराहरू अन्य देशमा पनि कसरी लोकप्रिय भइरहेका छन् भन्ने देखाउँछ। मेरो कामना छ गणपति बप्पाको आशीर्वाद सबैमाथि सधैँ रहिरहोस्। साथीहरू, मन की बातको हरेक एपिसोडपछि मलाई विभिन्न विषयमा तपाईँहरूका धेरै सन्देशहरू प्राप्त भइरहन्छन्। तपाईँहरू यसै गरी प्रेरणाले भरिएका गाथाहरू पठाइरहनुहोस्। जब तपाईँहरू आफ्नो वरपर भएका यस्ता प्रयासहरूको प्रशंसा गर्नुहुन्छ तब उनीहरूको उत्साह अझै बढ्छ। मन की बात मार्फत उनीहरूका बारेमा जानकारी पाएर देशका अन्य भागका मानिसहरू पनि प्रेरित हुँदछन्। यो यात्रा तपाईँहरूको सहयोगमा यसरी नै निरन्तर अगाडि बढिरहोस्। आगामी चाडपर्वहरू तपाईँहरू आफ्नो परिवार र साथीहरूसँग पूर्ण आनन्द र उल्लासको साथ मनाउनुहोस्। म तपाईँहरू सबैलाई फेरि एकपटक शुभकामना दिँदछु। धेरै धेरै धन्यवाद। नमस्कार।
1: श्रोताहरूले अहिले सुन्नुहुँदै थियो माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपालीमा भाषा अनुवादको पुनः प्रसारण। यस केन्द्रबाट हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ।
2: ये कहानी है एक फोटोग्राफर और उसके अंतर्मन की।
3: ओह लवली, वेल डन।
2: बिजनेस लोन अप्रूव्ड।
3: अब होगा बड़ा स्टूडियो, नया कैमरा, नई लाइट्स।
4: लगे हाथ नई कार भी ले लो उसी लोन से।
3: नो, लोन लिए गए काम में ही लगाओ। समय से EMI चुकाओ, क्रेडिट स्कोर बढ़ाओ और अगला लोन आसानी से पाओ।
4: कार नहीं तो मेरी फोटो तो ले लो।
3: आप कौन?
5: RBI कहता है,
6: वित्तीय समझदारी समृद्ध नारी।
1: और प्रस्तुत छ समाचार एकांश को विशेष कार्यक्रम।
7: कार आज हामीसित हाम्रो स्टुडियोमा हुनुहुन्छ श्री सत्यव्रत राजपूत। उहाँ एकजना उदयमान खेलाडी हुनुहुन्छ तथा पेशागत रूपमा शिक्षक हुनुहुन्छ अनि क्रिकेटको एउटा राम्रो खेलाडी हुनुहुन्छ। आज खेलो इन्डिया मिशन बारे उहाँसित हामी छलफल गर्नेछौँ। आकाशवाणी समाचारको चर्चा चौतारी कार्यक्रममा आज हामीसित स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री सत्यव्रत राजपूत। उहाँ एकजना राम्रो स्पोर्ट्सम्यान हुनुहुन्छ, क्रिकेट खेलाडी हुनुहुन्छ र पेसागत दृष्टिकोणमा शिक्षक हुनुहुन्छ। आज उहाँसित हामी खेलो इन्डिया मिशन बारे चर्चा गर्नेछौँ र चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत र नमस्कार छ सत्यव्रतजी।
8: हजुर नमस्कार।
7: सत्यव्रतजी, खेलो इन्डिया अभियान के हो र कहिलेदेखि कसले सुरु गर्नुभयो?
8: खेलो इन्डिया इनिसिएटिभ भारत सरकारको एक खेलकुद विकास कार्यक्रम हो। खेलो इन्डिया अभियान युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने, प्रतिभा खोज्ने र खेलकुदको विकास गर्ने उद्देश्यले सुरु गरेको एउटा राष्ट्रिय कार्यक्रम हो।
7: हजुर।
8: यसको मुख्य लक्ष्य स्कुल र कलेज स्तरबाट राम्रो खेलाडीहरू तयार गर्नु हो। यो खेल 2018 दिल्लीमा सुरु भएको अनि यसलाई सुरु गर्ने मिनिस्ट्री अफ युथ अफेयर्स एन्ड स्पोर्ट्स हो।
7: हजुर।
8: यस खेलको नाम पहिला खेलो इन्डिया स्कुल गेम्स थियो, तर 2019 यसलाई चेन्ज गरेर खेलो इन्डिया युथ गेम्स राखियो।
7: हजुर।
8: हाम्रो दुईटा स्टेट महाराष्ट्र र हरियाणा टप 2 स्टेटमा जोडिन्छ यो कम्पिटिसनको।
7: हजुर।
8: खेलो इन्डिया अभियान सुरु गर्नेको मुख्य कारणहरू भारतमा खेलकुद संस्कृतिको विकास गर्न अनि स्कुल र कलेजमा खेलकुदलाई प्रोत्साहन दिनु। यस अन्तर्गत खेलो इन्डिया युथ गेम्स, खेलो इन्डिया युनिभर्सिटी गेम्स अनि खेलो इन्डिया विन्टर गेम्स जस्तो कम्पिटिसन पनि आयोजना हुन्छ।
7: हजुर हजुर। अच्छा सत्यव्रत जी।

0: हाम्रो वित्त मन्त्री श्रीमती निर्मला सीतारमणले वर्ष 2026-27 को बजेटमा खेलो इन्डिया मिशन को बजेट पेश गर्दै उहाँले के भन्नुभयो हामी सुनौ।
1: Taking forward the systematic nurturing of sports talent which is set in motion through the Khelo India program earlier, I propose to launch a Khelo India mission to transform the sports sector over the next decade. The mission will facilitate an integrated talent development pathway supported by training centers which are foundational, intermediate and elite levels. B. Systematic development of coaches and support staff. C. Integration of sports science and technology. D. Competitions and leagues to promote sports culture and provide platforms. And E. Development of sports infrastructure for training and competition.
0: सतमजी, यो जुन निर्मला सीतारमणजीले बजेट पेश गर्नुभयो र यो बजेटमा एउटा विशेष प्रावधान राखियो, त्यो चाहिँ के हो भन्दाखेरि अहिलेसम्म भारतमा खेलको विकासको निम्ति वित्त वर्ष 2014-15 1,643 करोड रुपियाँ आवंटन थियो र स्वाभाविक 2014-15 भन्दा अगाडि यो बजेट कम्ती नै थियो होला। तर 2025-26 यो बजेट 3,794 करोड भन्दा बढी राखियो र 2026-27 त झन यसलाई 44,000 करोडसम्म लगिएको छ। अब विषय उठ्छ कि निर्मला सीतारमणजीले जुन यो बजेटमा इन्डिया खेलो मिशनको निम्ति प्रस्ताव बजेट राख्नुभयो, यसबारे तपाईँ के भन्नु?
2: यो कुरालाई म अलिकति विस्तारमा बुझाउने गइरहेको छु। भारत विश्वको सबैभन्दा ठुलो युवा आबादी भएको देश हो,
0: हजुर,
2: जसको 35% जनसङ्ख्या 35 वर्षभित्रको छ र यसैले गर्दा देशको विकासमा युवाहरूको महत्वपूर्ण भूमिका हुने अनि यसैले गर्दा खेलको ठुलो भूमिका खेल्न सकिन्थ्यो। तर देशमा विगतका सरकारहरूले खेलको क्षेत्रमा ध्यानै दिएन। प्रधानमन्त्री नरेन्द्र मोदी देशको प्रधानमन्त्री बनेपछि यस युवा शक्तिको पहिचान गर्नुभयो। उहाँले देश विकासमा युवाहरूलाई एउटा ड्राइभिङ फोर्सको रूपमा तयार गर्ने काम थाल्नु र खेलको क्षेत्रमा पनि यो युवा शक्तिलाई पनि अव्वल प्रदर्शन गर्नु सक्छ भन्ने विश्वासको साथ 2016-17 खेलो इन्डिया अभियान थाल्नुभयो, जसको लक्ष्य थियो देशमा खेलको विकास अनि यसको लागि ठुलो संख्यामा युवाहरूको पार्टिसिपेसन अनि खेलको उत्कृष्टता विकास प्रति विशेष ध्यान दिनुभयो। भारतमा यो पहिलो अवसर थियो खेलो इन्डियाको यस अभियानमा ग्रामीण अर्थात् गाउँलाई पनि सामिल गर्नुभयो। यसभन्दा अगाडि खेल भनेको सहरको मान्छेहरूको लागि मात्र थियो,
0: हजुर हजुर,
2: जिल्ला भयो, राज्य भयो, राष्ट्रिय भयो अनि अन्तर्राष्ट्रिय स्तरमा पनि सहरकै खेलाडीहरू मात्रै देखिन्थ्यो,
0: हजुर,
2: कारण खेलको लागि ग्राउन्ड चाहिन्थ्यो, इन्डोर आउटडोर स्टेडियम चाहियो,
0: हजुर,
2: इन्डोर आउटडोर स्टेडियम चाहियो, खेलाडीहरूलाई विकसित गर्ने सुविधाहरू चाहियो, ट्रेनिङ दिने मान्छे चाहियो। यो सब गाउँमा सम्भव नै थिएन र गाउँको मान्छे सहरमा गएर खर्चिलो संसाधन जुटाउनु नै नसक्ने,
0: हजुर,
2: तर प्रधानमन्त्री नरेन्द्र मोदीले यस खेलो इन्डिया मिशनद्वारा गाउँको कुना कप्चीमा रहेको खेल प्रतिभालाई खोज्ने, सरकार खर्चमा ट्रेनिङ दिने, उसको पढाइको खर्च उठाउने आदि व्यवस्था गर्नुभयो साईको मद्दतले,
0: हजुर, साई भनेको स्पोर्ट्स अथोरिटी अफ इन्डिया, हजुर हजुर।
2: म एउटा एक्जाम्पलद्वारा आकाशवाणीका लिसनर
0: हजुर श्रोताहरूलाई
2: जानकारी जनाउन चाहन्छु। वर्ष 2014-15 भारतको खेलको र युवाको लागि 1,643 करोड,
0: हजुर हजुर, 1,643 करोड रुपियाँ मात्र थियो, होइन,
2: हजुर, यति मात्रै एलोकेट गरिएको थियो,
0: हजुर,
2: जो प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा वर्ष 2025-2026 बजेटमा 130.9

0: 4479.88 करोड़ रुपियाँ गरिएको छ, हैन
1: हजुर? एकदमै। अन्त हेरौँ भने एउटा रेकर्ड पनि हामीले बनाएको छ,
0: स्पोर्ट्सको क्षेत्रमा रेकर्ड बजेट हो यो, होइन? बजेट आवंटन रेकर्ड गरियो, जो 2025-26 भन्दा 26-27 1,133 करोड़ रुपियाँ अधिक आवंटित गरिएको छ, होइन?
1: हजुर हजुर। यसमा 500 करोड़ रुपियाँ त स्पोर्ट्स गुड्स म्यानुफ्याक्चरिङ प्रमोसनको लागि मात्र थियो,
0: माने खेल सामग्रीहरूको उत्पादनलाई सम्वर्धन गर्नुको निम्ति 500 करोड यसमा आवंटित गरिएको छ, त्यही भन्नुभएको?
1: हजुर हजुर। अनि 1,000 करोड त खेल इन्डिया मिशनको लागि गरिएको छ।
0: यो जुन खेल इन्डिया मिशन छ, यो मिशन अन्तर्गत के रहेछ भन्दाखेरि इन्टिग्रेटेड ट्यालेन्ट डेभलपमेन्ट इन्फ्रास्ट्रक्चर, खेलको लागि पूर्वाधार विकास, खेलको लागि कोचिङ र प्रविधि टेक्नोलोजी उपलब्ध गराउनु, कम्पिटिसन र लिग्सहरूको आयोजना गर्नु, महिला खेलहरूलाई विकसित गर्नु अर्थात् खेलको क्षेत्रमा महिलाहरूलाई अगाडि ल्याउनु र यो वित्तीय प्रतिबद्धता सुनिश्चित गर्नु जसले खेलको पूर्वाधारलाई र खेलको प्रशिक्षणलाई र खेलाडीलाई ठूलो टेवा दिन्छ, यही भन्नुभएको?
1: हजुर
0: हजुर।
1: यसमा भारतको लक्ष्य छ 2036 सम्म भारतलाई विश्वकै खेलमा अव्वल 10 देशहरूको लिस्टमा ल्याउने।
0: तपाईँले भन्नु खोज्नु हुँदैछ कि भारत सरकार जुन मिशन मोडमा यो काम गर्दैछ, खेलो इन्डिया मिशन ल्याएको छ, यो मिशन योजनाले 2036 सम्ममा भारतलाई विश्वको शीर्ष 10 देशहरू जो खेलको क्षेत्रमा, जसरी ओलम्पिक भयो, अन्य खेलहरू भयो, फर्स्ट सेकेन्ड थर्ड, र यसरी विश्वको शीर्ष 10 खेलमा अव्वल पदक जित्ने देशहरूमा भारतलाई सामेल गर्नु हो।
1: हजुर
0: हजुर।
1: यति मात्रै होइन, भिजन त भारतको के छ भन्दाखेरि 2047 सालमा Top 5 नेसन्समा आउनु हो,
0: माने भारतलाई विश्वको खेलको क्षेत्रमा विश्वको 5 औं सर्वश्रेष्ठ देशहरूको सूचीमा ल्याउनु।
1: हजुर
0: सत्यव्रतजी, प्रधानमन्त्री नरेन्द्र मोदीजीले भन्नुहुन्छ खेलो अभियानले हाम्रो देशको केवल खेल प्रतिभालाई विकसित मात्र नगरेर यसले एउटा टिम स्पिरिट, स्वस्थ भारत र कुना काप्चा जसरी अघि भन्नुभयो ग्रामीण क्षेत्रमा शहरी क्षेत्रमा बस्ने जुन ट्यालेन्ट छ, खेल प्रतिभा छ, त्यसलाई विकसित गरेर खेलको क्षेत्रमा पनि भारतलाई एउटा विश्वकै अव्वल देश बनाउनु रहेको छ, र उहाँले यसबारे के भन्नुहुन्छ सुनौ।
2: साथियों, आज केन्द्र सरकार देश के आप सभी युवा खिलाड़ियों को हर स्तर पर सपोर्ट कर रही है। हम अपनी युवा प्रतिभाओं के लिए खेलने के ज्यादा से ज्यादा मौके बना रहे हैं। खेलो इंडिया, स्कूल गेम्स, यूथ गेम्स, यूनिवर्सिटी गेम्स और सांसद खेल महोत्सव, इन सबसे प्रतिभाओं की पहचान हो रही है। स्पोर्ट्स अथॉरिटी ऑफ इंडिया की टीमें हर कोने में जाकर नए खेल सितारे खोज रही है। आज हमारे देश के Tier 2 और Tier 3 शहरों में विश्व स्तरीय खेल सुविधाएं बन रही है। खिलाड़ियों की डाइट से लेकर उनकी ट्रेनिंग, कोचिंग, हर फिटनेस तक की हर सुविधा उपलब्ध कराई जा रही है। साथियों, आज केंद्र सरकार देश के आप सभी
0: इस बारे तपाईँ के भन्नुहुन्छ?
1: प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीले जे भन्नुभयो त्यो एकदमै यथार्थ भन्नुभयो। खेलो इन्डिया इनिसिएटिभले देश खेल प्रतिभाहरू खोजेर एउटा ठूलो भूमिका खेलिरहेको छ,
0: देशको
1: खेल प्रतिभालाई विकसित गर्ने ठूलो भूमिका खेलिरहेको।
0: हजुर।
1: यसैले स्कूल र कलेज स्तरमा खेलहरू आयोजना गरेर राम्रो खेलाडीहरूलाई सेलेक्ट गर्छ, सेलेक्ट भएका खेलाडीहरूलाई स्कलरसिप अनि अरू सुविधा पनि प्रदान गर्छ। यस खेलो इन्डिया युथ गेम्स, खेलो इन्डिया युनिभर्सिटी गेम्स अनि खेलो इन्डिया विन्टर गेम्स जस्तो खेलबाट देशभरिका युवा खेलाडीहरूको प्रतिभा खोज्ने र उनीहरूलाई अघि बढ्ने मौका दिन्छन्।
0: हजुर हजुर।
1: यसरी खेलो इन्डियाले देशको राम्रो खेलाडीहरूलाई सेलेक्ट गरेर उनीहरूलाई विकास गर्ने सहायता गरेको छ।
0: हजुर हजुर।
1: खेलो इन्डियाको नाम नै भारतले खेलोस् भन्ने सन्देश दिन्छ भनी बुझ्न सकिन्छ।